0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: माँ पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: नमस्ते दाई।
5: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
4: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
5: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
6: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
7: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
8: हाम्रा विशेषताहरू:
7: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
8: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
7: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
8: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
7: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
8: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
7: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
8: सम्पर्क फोन नम्बर 081530274 र 98580-21822।
9: रंग बहार, रंग बहार।
10: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
9: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
9: बर्जर पेन्स।
11: के तपाईँ घरका लागि नयाँ टेलिभिजन, फ्रिज, एसी वा वासिङ मेसिन किन्दै हुनुहुन्छ?
3: त्यसो भए अब टाढा जानु पर्दैन। तपाईँको आफ्नै विश्वासिलो नाम मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन।
11: 26 वर्षदेखि गुणस्तरीय सेवा र ग्राहकको विश्वास जित्दै आएको मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब नेपालगञ्जको सुर्खेत रोड डायमन्ड होटल लाइनमा नयाँ शाखा सहित तपाईँको सेवामा।
3: हायर, सामसुङ, हुन्डाई लगायतका चर्चित ब्रान्डका टेलिभिजन, एसी, एयर कुलर, डबल डोर फ्रिज, वासिङ मेसिन, किचन तथा विभिन्न घरायसी इलेक्ट्रोनिक सामान अब एउटै छानामुनि।
11: साथै विभिन्न ब्रान्डका एसीको बिक्री तथा मर्मत सेवा पनि उपलब्ध छ।
3: गुणस्तरीय सामान, उचित मूल्य, आधिकारिक सेवा र ग्राहक मैत्री व्यवहार, यही हो मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसनको पहिचान।
11: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन, विश्वासको 26 वर्ष, गुणस्तरीय इलेक्ट्रिकको पहिलो रोजाई।
3: पुरानो शाखा न्यू रोड कल्पत्रु होटेल नजिक नेपालगञ्ज, नयाँ शाखा सुर्खेत रोड डायमन्ड होटेल लाइन नेपालगञ्ज।
11: सम्पर्क फोन नम्बर 98025-35601 र 98025-35602।
3: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब तपाईँको अझ नजिक।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
14: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
15: Extreme energy drink. Taste the difference. Feel the energy.
16: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
17: आज 2083 साल असोज 26 गते सोमबार अक्टोबर 12 तारिक सन् 2026 नेपाल सम्बत 1146 असोज शुक्ल पक्षको द्वितीया तिथि।
16: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
17: बूढी गण्डकीमा आएको बाढीले बेपत्ता 5 जनाको खोजी कार्य आज बिहानैदेखि फेरि शुरू हुने। भौतिक संरचनाको क्षति मूल्याङ्कनका लागि विज्ञ सहितको टोली परिचालन। पुल बगेको स्थानमा बेली ब्रिज निर्माणको काम आजदेखि शुरू हुने।
16: नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न। दशैंमा 6 दिन सरकारी अस्पताल ओपिडी सेवा बन्द हुने। आर्थिक वर्ष शुरू भएको 3 महिनापछि सुदूरपश्चिम सरकारले ल्यायो बजेट।
17: 10 वर्षमा 579 किलो सुन बरामद। निर्माणाधीन अरुण 3 को म्याद 2084 फागुनसम्म थप। दशैंका लागि रूट परमिट खुला। सड़क सम्पर्कमा जोडिए बाढ़ी प्रभावित जिल्ला।
16: साउदी विमानस्थलमा दोस्रो पटक आक्रमण। 1 जनाको मृत्यु 11 जना घाइते। राष्ट्रसंघद्वारा निन्दा। शक्तिशाली भूकम्पपछि पानामा संकटकाल घोषणा।
17: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित। कप्तान रोहित पौडेलको 3रो शतक पूरा। फिफा प्रतिबन्धको जोखिममा अफ्रिकी राष्ट्र बुर्किना फासो।

0: मेगाहर्ज कृष्णसार जत्तिको तेज।
1: खबरको सबैभन्दा सुरुमा, हिजो बूढी गण्डकी नदीमा आएको बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य आज बिहानैदेखि फेरि सुरु गर्ने तयारी बारेको प्रसंग।
2: गोर्खाको चुम नुम्ब्री गाउँपालिका छ स्थित लोकपार र चुम्लिङ बीच सिरिङ्गे हिमालबाट खसेको ठूलो पहिरोले खोला थुनिएपछि बूढी गण्डकी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका पाँचजनाको खोजी आज बिहानैदेखि सुरु हुने भएको छ। हिजोको बाढीपछि चुमनुम्ब्री गाउँपालिका छ चुमचेतको उम्लिङका दुई महिला र तीन पुरुष गरी पाँचजना सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो राति जारी गरेको विवरण अनुसार बाढी प्रभावित क्षेत्रबाट 9 विदेशी नागरिक सहित 95 उद्धार गरिएको छ। नेपाली सेनाका 4 हेलिकप्टर परिचालन गरी उद्धारको काम गरिएको थियो। प्राधिकरणका अनुसार हिजो बिहान करिब 5:30 सिरिङ्गी हिमालबाट ठूलो पहिरो खसेर स्थानीय उइङ गुङ खोला थुनिएको थियो। त्यसपछि बूढी गण्डकी नदीमा लेदो सहितको ठूलो बाढी आएको हो। बाढीको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरीको टोलीले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्नुका साथै सल्लेर स्थित टाइम्स ऊर्जा प्रणालीका 12 कर्मचारीलाई पनि सुरक्षित स्थानमा पुर्याइएको थियो। 700 धेरै सुरक्षाकर्मी परिचालन गरी उद्धारको काम अगाडि बढाइएको छ। बाढीको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले गोर्खा, धादिङ, तनहुँ, चितौन तथा नवलपरासीका सम्बन्धित निकाय र स्थानीय तहका 221 प्रतिकारीलाई समेत तत्काल परिचालन हुन एसएमएस मार्फत सूचना पठाएको प्रमुख कार्यकारी डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो।
3: प्राधिकरणमा बिहान 6 बाढीको सूचना प्राप्त हुनसाथ गोर्खा, तनहुँ, नवलपरासीमा एसएमएस पनि दियौँ र हामीले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई पनि सूचना भइसकेपछि सुरक्षा टिम पनि परिचालन भएको अवस्था थियो। हामीले चाहिँ प्राधिकरणमा बिहान सूचना आइसकेपछि गोर्खा, धादिङ, तनहुँ, चितवन, नवलपरासी सहित पूर्व र पश्चिम जिल्ला र केन्द्रका गरी 221 रेस्पोन्डरहरूलाई तुरन्त चाहिँ यो प्रति कार्यमा खटिन भनेर एसएमएस अलर्ट पनि हामीले सम्प्रेषण गरेका थियौँ। बिहान करिब 36 प्राधिकरणको कार्यकारी प्रमुखको मेरै नेतृत्वमा चाहिँ यो कमान्ड पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन जिल्लाको सुरक्षा निकायलाई परिचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौँ।
2: बाढीबाट घर, पुल, जलविद्युत आयोजना, विद्यालय, खानेपानी आयोजना तथा अन्य भौतिक संरचनामा पनि क्षति पुगेको छ। प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक विवरणमा 2 पक्के पुल, 2 झोलुङ्गे पुल र 1 बेली ब्रिजमा क्षति पुगेको छ। त्यस्तै 3 जलविद्युत आयोजना, 1 विद्यालय, 4 हवनकुण्ड, 4 भेडीगोठ तथा 5 सवारी साधनमा क्षति पुगेको विवरण प्राप्त छ। बाढी प्रभावित क्षेत्रको पुनः मूल्याङ्कनपछि क्षतिको विवरण तथा प्रभावित वडाको सूचीमा परिवर्तन हुन सक्ने पनि प्राधिकरणले जनाएको छ। क्षतिग्रस्त सड़क तथा पुलको अवस्था अध्ययन गर्न सड़क विभाग र स्थानीय पूर्वाधार विकास विभागका अधिकारीहरू सहितको टोली परिचालन गरिएको छ। सड़क सञ्चालन र बेलीब्रिज निर्माणको सम्भाव्यताबारे पनि अध्ययन भइरहेको छ। बाढी प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन सड़क र हेलिकप्टर मार्फत राहत सामग्री ढुवानी समेत शुरू गरिएको छ। गोर्खाका लागि मिनी ट्रक मार्फत टेन्ट 110 तिरपाल 110 म्याट्रिस 440 ब्लाङ्केट 440 स्लिपिङ ब्याग 380 सोलर बत्ती 175 ज्याकेट 250 खाद्य सामग्री 210 बाकस तथा अन्य सामग्री पनि पठाइएको प्राधिकरणले जनाएको छ। हेलिकप्टर मार्फत पनि टेन्ट, म्याट्रेस, सोलर बत्ती, ब्ल्याङ्केट लगायतका विभिन्न सामग्रीहरू पठाएको समेत प्राधिकरणले जनाएको छ।
1: यसैबीच स्थानीय बासिन्दाका अनुसार सुरुमा भुइँचालो गएको जस्तो आवाज आएको थियो। लगत्तै बूढी गण्डकीमा पहिलो बाढी आयो। यसलाई चेतावनी मानेर स्थानीय सुरक्षित स्थानतर्फ गए, जसका कारण पछि आएको लेदो सहितको ठूलो बाढीले घरखेत, पुल र जलविद्युतमा क्षति पुर्याए पनि धेरै मानवीय क्षति हुनबाट जोगिएको स्थानीय बासिन्दाहरूको भनाइ उद्धृत गर्दै गोरखाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच भदौ 10 भोटिकोशी बाढीमा 269 बालबालिकाले अभिभावक गुमाएको पाइएको छ। सम्पर्कविहीन भएका 41, आमा गुमाएका सम्पर्कविहीन भएका 67 र बुवा गुमाएका सम्पर्कविहीन भएका 161 बालबालिका छन्। यो राष्ट्रिय बाल अधिकार परिषदले गरेको बाढी प्रभावित बालबालिकाको प्रारम्भिक प्रतिवेदन 2083 तथ्याङ्क हो। परिषदका अनुसार अन्य 315 बालबालिका पनि बाढीबाट प्रभावित छन्। उनीहरूका अभिभावक सुरक्षित रहे पनि बाढीका कारण प्रभावित रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाढी प्रभावित तथा अभिभावक गुमाएका बालबालिकाको व्यवस्थापन, सुरक्षा र हुर्काईमा चुनौती औल्याउँदै त्यसबारे ध्यान दिने पनि प्रतिवेदनले सिफारिस गरेको छ। बाढी प्रभावित भएर नुवाकोट र रसुवाका होल्डिङ सेन्टर तथा घरमा रहेका विपद संकटग्रस्त घोषित क्षेत्रबाट विस्थापित भई काठमाडौँका विभिन्न गुम्बामा आश्रित बालबालिकाको विवरण लेखाजोखा गरी परिषदले प्रारम्भिक तथ्याङ्क तयार पारिएको जानकारी दिएको छ।
2: नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम मतपरिणाम अनुसार उपसभापति खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र मधु आचार्य विजय हुनुभएको छ। विजय भएपछि पत्रकारसँग कुरा गर्दै नवनिर्वाचित उपसभापति आचार्यले भन्नुभयो,
4: अब मलाई लाग्छ अझ बढी त्यो काम गर्नुको लागि हामीलाई जिम्मेवार बनाउनु भएको छ। त्यसै यतिखेर दायित्वमा यो जिम्मेवारीमा पुग्दाखेरि एउटा ठुलो जुन चाहिँ जनताको भरोसा, पार्टीका साथीहरूको भरोसा जुन छ, त्यो चाहिँ मतलब प्राप्त भएको र त्यो पुरा गर्नको लागि तदनुरूप चाहिँ पार्टीलाई बदल्नको लागि काम गर्नुपर्ने स्थिति चाहिँ बनियो भन्ने कुरा चाहिँ महसुस गर्छु।
2: उपसभापति समावेशीतर्फ पनि विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। त्यस्तै महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा विजयी हुनुभएको छ। महिला महामन्त्रीतर्फ भने डाक्टर डिला संगरोला पन्त निर्वाचित हुनुभएको छ। त्यस्तै काँग्रेसको 15 महाधिवेशन अन्तर्गत आज अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको पनि मतगणनाको काम अगाडि बढ्ने निर्वाचन समितिले जनाएको छ।
1: भोटेकोसीमा बाढी आएको डेढ महिनापछि रसुवा र नुवाकोट सिधा सड़क सम्पर्कमा जोडिएका छन्। दुई जिल्ला जोड्ने फलाको खोलामा एक्रो ब्रिज जडान गरिएसँगै हिजोदेखि सवारी साधन सञ्चालनमा ल्याइएको हो। नेपाली सेनाको सहयोगमा उक्त ब्रिज जडान गरिएको हो। पुल बनेपछि नुवाकोट रसुवा सवारी साधन चल्न थालेको गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी सरसुवागढी सड़क योजना विदुरका योजना प्रमुख कृष्णनाथ ओझाले जानकारी दिनुभयो। विदुरको ढुङ्गे बजारदेखि नुवाकोट रसुवाको सीमा क्षेत्र त्रावतीसम्मको दूरी 10 किलोमिटर छ। 10 भदौको बाढीले पुल र सड़क बगाउँदा दुई जिल्लाबीचको सड़क सम्पर्क टुटेको थियो। फलाको खोलामा 73 मिटर लामो एक्रो ब्रिज जडान गरिएको ओझाले जानकारी दिनुभयो। स्याफ्रुबेसीमा पनि बेली ब्रिज जडानको तयारी थालिसकिएको उहाँको भनाइ छ। शुक्रबारबाट बाढीले क्षति गरेको सड़क र पुल बगाएर सवारी साधन सञ्चालनमा ल्याइएको कालीगण्डकी करिडोर बेनी जोमसुम कोरोला सड़क योजना कार्यालय जोमसुमका योजना प्रमुख तेजस्वी शर्माको भनाइ रहेको छ। दशैंका लागि रूट पर्मिट खुला गरिएको छ। हिजोबाट पर्वत बागलुङ जोड्ने मालढुङ्गा स्थित कालीगण्डकीको पुलको पहुँच सड़क बगाएपछि दुई जिल्ला सिधा सड़क सम्पर्कमा जोडिने चरणमा छन्। सोमबारदेखि खुल्न थालेका छन्। यसैबीच यस वर्षको दशैंमा 6 दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने भएको छ। बडा दशैंको 6 दिन सबै सरकारी अस्पतालले बहिरङ्ग सेवा अर्थात ओपीडी बन्द गर्ने भएका हुन्। फुलपादीदेखि दशमीको पर्सिपल्ट अर्थात 31 असोजदेखि 6 कार्तिकसम्म सरकारी अस्पतालमा नियमित ओपीडी सेवा बन्द हुने भएको हो। अस्पतालमा इमर्जेन्सी तथा अत्यावश्यकीय उपचार सेवा भने 24 घण्टा उपलब्ध हुने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग बताउनु। उहाँका अनुसार दशैंका बेला स्वास्थ्य कर्मीको विदा पालो गरेर बस्न र ओपीडी सेवा बन्द भए पनि इमर्जेन्सी सेवा थप व्यवस्थित पार्न अस्पतालहरूलाई निर्देशन दिइएको छ। चाडबाडका बेलामा ड्युटीमा खटिएका स्वास्थ्य कर्मी अन्य दिन बिदा बस्न सक्नेछन्। दशैंका बेला नियमित ओपीडी बन्द हुन्छन् तर इमर्जेन्सी सेवा चाहिँ प्रभावकारी र व्यवस्थित हुन्छ। अप्ठ्यारो तथा जाँच गर्नै पर्ने बिरामीले इमर्जेन्सीमै गएर जाँच गर्न सक्ने पनि अधिकारीले बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयले नजिकै गरेका बडा दशैंमा केही दिन बिदा भए पनि नेपाल सम्बत, तिहार र छठ पर्वका लामो बिदाका दिनहरूमा अस्पतालहरूका सेवा निरन्तर सञ्चालन गर्न पनि निर्देशन दिइएको जनाएको छ। मन्त्रालयले बिरामीलाई उपचारका लागि लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूलाई अत्यावश्यक जनशक्ति र स्रोत साधनलाई व्यवस्थित गरी आंशिक रूपमा भए पनि सेवा सञ्चालन गर्न आग्रह गरेको छ। बडा दशैंको बेला 24 घण्टा एम्बुलेन्स एम्बुलेन्स सेवा र आकस्मिक सेवा अस्पतालले बन्द गर्न पाउने छैनन्। यसबाहेक दशैंपछि पनि अपरेशन वा उपचार गर्न मिल्नेलाई डिस्चार्ज गरिने अस्पतालहरूले जानकारी दिएका छन्। चाडबाडको बेला नियमित उपचार गर्नुपर्ने, फलोअप गर्नुपर्ने, जोखिम तथा गम्भीर अवस्थाका बिरामीका लागि स्वास्थ्य संस्थाको ढोका खुला नै हुने मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले बताउनुभयो। दशैंका बेला नियमित शल्यक्रिया सेवा समेत ठप्प हुनेछ, तर इमर्जेन्सी अवस्थाका बिरामीको भन्ने शल्यक्रिया नरोकिने पनि अधिकारीले बताउनुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बुढी गण्डकीले पुल बगाएको स्थानमा आजैबाट बेली ब्रिज निर्माणको काम थालिने
1: पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको देखाउ र त्यसको चाहिँ तुरन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली सुरु गर्नुपर्ने हो।
2: आर्थिक वर्ष शुरू भएको तीन महिनापछि सुदूरपश्चिम सरकारले ल्यायो बजेट, 10 वर्षमा 579 किलो सुन बरामद लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: Toilet Pony, Extreme Energy Drink.
1: ओहो, दसैँ तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।
2: सोफा किन्न कहाँ जाने? राम्रो ठाउँ बताइदिनु नि।
1: नेपालकै नम्बर एक सोफा फ्याक्ट्री सोफा हब नेपालगञ्ज जाने नि।
2: अफर के छ, उपहार के छ, सुनौ न त कुरा।
1: दसैँ तिहार झिलिली अफर, थाइल्यान्ड अफर देखि आकर्षक उपहार सम्म, सोफा किन्दा हात खाली नजाने।
2: ए साँच्चै, अनि अझ विशेष के छ?
3: दसैँ तिहार झिलिली अफर, सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 को सोफा किन्नुहोस्, 35,000 कै फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
1: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 जना भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
2: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 जनालाई 35,000 रुपियाँको सोफा निशुल्क।
1: नेपाल भर डेलिभरी, 15 वर्षसम्मको ग्यारेन्टी।
2: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-48-70।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
7: कफी रेडी।
8: वाउ, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेंट 3-in-1 को साथ।
7: आई लव द सेंट,
8: आई लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
7: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेन्स।
9: संगठित गिरोहका नाइकेदेखि प्रहरी अधिकारीहरूसम्म माथि मुद्दा चल्यो, तर तस्करी भने रोकिएको छैन। भित्रपृष्ठमा स्थानीय बजार र खतराको घण्टी, सरकार ढिलो बिउजियो शीर्षकमा सुदीप कैनी लेख्नुभएको खबर प्रकाशित छ। बुढी गण्डकी नदीको आरूघाटभन्दा माथि जल सतह मापन यन्त्र नै राखिएको छैन। बुढी गण्डकीको पनि सहायक नदीमा बाढी आएकाले पूर्व सूचना प्राप्त गर्न ढिला भएको हो। स्थानीयले टेलिफोन र सामाजिक सञ्जालबाट सचेत गराउँदै बस्ती खाली कम मानवीय क्षति भएको छ। सुदूरपश्चिम सरकारले 3 महिनापछि ल्यायो 5.25 अर्ब घाटा बजेट शीर्षकको खबर अर्जुन शाह र रञ्जना विसीले लेख्नु भएको छ। यो धनगढ़ीबाट प्रकाशित खबर हो। 1 असारमा प्रस्तुत बजेटकै आधारमा बजेट निर्माण गरिएको र त्यस बेला उल्लेख गरिए अनुसार बचत रकमलाई नै निरन्तरता दिएको आर्थिक मामिला मन्त्रीले दावी गर्नुभएको छ। त्यस्तै भित्रपृष्ठमा भत्किएको आपूर्ति श्रृंखला, घाटामा किसान, फाइदामा बिचौलिया उपभोक्ता, महँगीमा शीर्षकको खबर कृष्ण प्रसाईले लेख्नु भएको छ। नेपाल कृषि उपज किसानबाट उपभोक्तासम्म पुग्दा 7 सम्मका बिचौलिया संलग्न हुन्छन्, जसकारण उपभोक्ता मूल्य किसानले पाउने मूल्यभन्दा 7 गुणासम्म महँगो हुने सरकारी प्रतिवेदनको निष्कर्ष छ। एकै दिन 60 फरक कम्पनीका 3,075 ग्यास शीर्षकको खबर पनि प्रकाशित छ।
10: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फोड्दा बाढी आयो, इसिमोडको प्रारम्भिक विश्लेषण शीर्षकमा खबर छापिएको छ। बाढीले 4 जलविद्युत आयोजना प्रभावित शीर्षकमा अर्को खबर छ, मिलन विश्वकर्माले लेख्नु भएको हो। बुढी गण्डकी नदीमा हिजो बिहान आएको आकस्मिक बाढीले निर्माणाधीन 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढीले आयोजनाका क्याम्प, आवास निर्माण सामग्री र उपकरणमा क्षति पुर्याउनुका साथै पहुँच मार्ग र बेली ब्रिज समेत बगाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको प्रारम्भिक विवरण अनुसार बूढी गण्डकीको दोभान खोला, यारू खोला र माछा खोलाका आयोजनामा क्षति पुगेको छ। यसअघि त्रिशुली र कालीगण्डकी करिडोरका आयोजना समेत बाढीबाट प्रभावित हुँदा निर्माणाधीन जलविद्युत आयोजनाको निर्माण र सञ्चालन थप प्रभावित हुने देखिएको छ। 341 मेगावाट क्षमताको बूढी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र नै बाढीले बगाएको छ। क्याम्पमा कर्मचारी तथा श्रमिकका लागि बनाइएका आवास र घरहरू बग्नुका साथै निर्माण सामग्रीमा समेत क्षति पुगेको छ। अर्को खबर छापिएको छ, विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन, संघीयता कार्यान्वयन, प्रदेशको अधिकार र वित्तीय स्रोत मुख्य एजेण्डा शीर्षकमा गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको हो। आगामी 27 र 28 असोजमा विराटनगरमा मुख्यमन्त्री सम्मेलन आयोजना हुन लागेको छ। सम्मेलनमा संघीयता कार्यान्वयन, प्रदेशको अधिकार, बाँडफाँड, वित्तीय स्रोतको उपयोग र असल अभ्यासको आदान प्रदान मुख्य एजेण्डा रहेको पनि उल्लेख गरिएको छ। धनीलाई थाहै नदी एक रोपनी जग्गा बिक्री शीर्षकमा अर्को खबर छ। ओडा जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयका कर्मचारीकै मिलेमतोमा काठमाडौँको ताहाचल स्थित एक रोपनी जग्गा धनीलाई थाहै नदी बिक्री भएको खुल्न आएको हो। यो घटनामा प्रहरीले ओडा अध्यक्ष र कर्मचारी सहित 16 विरूद्ध मुद्दा हालेको पनि उल्लेख गरिएको छ। अर्को खबर सञ्चालनमा आयो बेत्रावती बेली ब्रिज शीर्षकमा छापिएको छ। सरकारले सार्वजनिक गर्यो नागरिक बजेट शीर्षकमा खबर छ। सरकारले पहिलोपटक नागरिक बजेट ल्याएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संवैधानिक व्यवस्था अनुसार गत 15 जेठमा सार्वजनिक गरेको चालु आर्थिक वर्ष 2083-84 को बजेटलाई नै आम नागरिकले सजिलै बुझ्न सक्ने गरी सरल भाषामा प्रस्तुत गर्दै नागरिक बजेट ल्याइएको हो। अर्थ मन्त्रालयले हाल कार्यान्वयनमा रहेको चालु आर्थिक वर्षको बजेटलाई आम नागरिकले सजिलै बुझ्न सक्ने सरल र स्पष्ट भाषामा प्रस्तुत गरिएको विवरण शनिबार गरेको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा भने 9 किलोमिटर सड़क 5 वर्षमा बल्ल आधा शीर्षकमा भीम चापागाईले इलामबाट लेख्नु भएको खबर छापेको छ। 2 वर्षमा सक्ने गरी ठेक्का लिएर 5 वर्षमा आधा पनि नगर्ने खड्का कृष्ण सक्षम जेबीका प्रोपराइटर जाजरकोटका प्रकाश खड्का रहेको उल्लेख गरिएको छ। प्रकाशको नाममा निर्माण व्यवसाय गर्ने चाहिँ उहाँका बाबु रत्नबहादुर हुनुहुन्छ। रत्नबहादुर छेडाघाट नगरपालिकाको मेयर पनि रहेको उल्लेख गरिएको छ। जोखिम नागढुङ्गा मुगलिन सड़क शीर्षकमा अर्को खबर पनि छापिएको छ। आर्थिक कारोबार दैनिकमा डेढ महिनामै 3 ठूला प्राकृतिक विपत्ति, बूढी गण्डकी बाढीमा 5 बेपत्ता, 45 घर, 4 जलविद्युत, 4 पुल, 34 गोठमा क्षति भएको बारेमा जीवन बस्नेतले लेख्नु भएको छ। 2 अर्ब खर्चेर गण्डकी र लुम्बिनीमा सूचना महामार्ग बन्दै शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग अप्टिकल फाइबर निर्माणका लागि सम्झौता भएको हो। झण्डै 1 दशकदेखि अल्झिएको यो परियोजना निर्माणका लागि नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकम जिम्मेवारी दिएको छ। यसका लागि दुवै निकायका बीचमा हालै सम्झौता भएको उल्लेख गरिएको छ। दशैंमा खाद्यले ल्याएन खसीबोका, मूल्य बढ्ने चिन्ता शीर्षकमा कौशिला कुँवरले लेख्नु भएको छ। जेन्जी आन्दोलन, भ्रष्टाचार एवं सुशासनको नाममा सत्तामा आएको अहिलेको सरकारले बजार भाव नियन्त्रण गर्न नसकेको उल्लेख गरिएको छ। उद्योगी व्यापारीले विभिन्न नाममा सामानको मूल्य बढाउँदै आएका छन्। सरकारले अहिलेसम्म कसैलाई कारवाही गरेको उदाहरण नभएको भनेर खबरमा उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा भने मेलम्चीको पानी पर्खँदै उपत्यकावासी शीर्षकमा भौज प्रसाद यादवले लेख्नुभएको खबर छापिएको छ। भने भित्री पन्नामा बडा दशैंको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै शीर्षकमा खबर छ। बडा दशैंको दोस्रो दिन आज नवदुर्गा मध्ये माता ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदैछ। ब्रह्मचारिणीको अर्थ ब्रह्ममा लीन भएकी वा तपस्यामा आचरण गर्ने देवी भन्ने हो। उहाँको स्वरूप अत्यन्त शान्त, सौम्य र ज्योतिर्मय रहेको पनि उल्लेख गरिन्छ। शरीरको रङ गोरो र चमकदार छ। उहाँले सेतो वस्त्र धारण गर्नुभएको र आफ्नो दाहिने हातमा जप गर्नका लागि अक्षय माला, रुद्राक्ष र स्फटिकको माला समातेको विषयवस्तु र इतिहाससँग जोडिएर खबर लेखिएको छ।
11: साझा खबरमा अब विदेशका खबर। साउदी अरबको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्रास्त प्रहारमा 1 मृत्यु भएको छ भने 11 घाइते भएका छन्। साउदी सैन्य प्रवक्ताका अनुसार विमानस्थलमा एक क्षेप्रास्त खसेको थियो, जसका कारण यात्रु हल नम्बर 4 भीषण आग लागि भएको छ। यसअघि शनिबार सोही विमानस्थलमा भएको अर्को आक्रमणमा 13 मृत्यु हुनका साथै 308 घाइते भएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले साउदी अन्तर्राष्ट्रिय विमानस्थलमा यमनको हुती विद्रोहीले गरेको आक्रमणको निन्दा गर्नुभएको छ।
9: महासचिव गुटरेसले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणबाट आफू स्तब्ध भएको समेत उल्लेख गर्नुभएको छ। आक्रमणमा शनिबार भने 12 जनाको मृत्यु भएको र कैयौं सर्वसाधारण घाइते भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। सर्वसाधारण नागरिक र उनीहरूका पूर्वाधारमाथि गरिने आक्रमण अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको भन्दै यस्ता आक्रमण तत्काल रोक्न उहाँले आह्वान समेत गर्नुभएको छ। र शक्तिशाली भूकम्पपछि लगातार आएका प्रकम्पले बस्ती हल्लाएसँगै पानामा सरकारले संकटकाल घोषणा गरेको छ। अधिकारीहरूका अनुसार भूकम्पबाट देशका सबै 10 प्रान्त र 2 आदिवासी क्षेत्रमा भौतिक क्षति पुगेको छ। मानवीय क्षति नभएको बताइए पनि 27 जना भने घाइते भएका छन्। शुक्रबार 7.7 र 6.6 म्याग्निच्युडका 2 शक्तिशाली भूकम्प गएपछि केन्द्रबिन्दु नजिकका भवन भत्किएका थिए। त्यसपछि प्रकम्प गइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरे।
10: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओमानमा भइरहेको ओडीआई श्रृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई पराजित गरेको छ। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याएको क्यानाडा 48.4 ओभरमा 211 रनमा अल आउट भएपछि नेपाल 24 रनले विजयी भएको हो। नेपालका लागि रोहित पौडेलले 101 रनको शतकीय पारी खेल्नुभयो भने करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान 2-2 विकेट लिनुभयो। जितसँगै नेपाल 33 खेलबाट 26 अङ्क जोड्दै लीग 2 अङ्क तालिकामा 6 स्थानमा उक्लिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रोहित पौडेलले क्यानाडा विरूद्ध ओडीआई क्रिकेटमा तेस्रो शतक पूरा गर्नुभएको छ। अफ्रिकी राष्ट्र बुर्किना फासोका राष्ट्रपति इब्राहिम ट्राओरेले राष्ट्रिय फुटबल महासंघलाई कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। महासंघले आगामी दिनमा व्यवस्थापन र अन्तर्राष्ट्रिय नतिजामा सुधार गर्न नसके हस्तक्षेप गर्ने राष्ट्रपति इब्राहिमले चेतावनी दिएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले खबर उल्लेख गरेका छन्। र भारतले तेस्रो टी20 आईमा पाउना टोली वेस्ट इन्डिजलाई 14 रनले हराएको छ। इन्डोरमा हिजो भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले 20 ओभरमा सबै विकेट गुमाएर 223 रन बनाएको थियो। प्रत्युत्तरमा वेस्ट इन्डिजले 20 ओभरमा 7 विकेटको क्षतिमा 209 रन बनाउन सक्यो।
9: बुढी गण्डकीको बारीपछिको उद्धार, राहत र पुननिर्माणसँगै अघि बढाउने कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुली वर जियौ।
1: पूर्व सूचना भएका कारण मानवीय क्षति कम भए पनि पुल घर तथा बाढी पूर्ण रूपमा बढेको छ भने यस्तो अवस्थामा सरकारले कसरी काम गरिरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महसँग कुराकानी गरेका छौं।
2: पक्की पुल दुईवटा, जोलुङ्गे पुल दुईवटा, जलविद्युत तीनवटा, त्यसपछि घर क्षतिहरू पनि पूर्ण रूपमा 45 र आंशिक 27 छ। यसको अझ अपडेट अध्यावधि हुने क्रममा छ अहिलेसम्मको डेटा अनुसार। त्यसरी गोठ क्षति धेरै भएको छ 34, त्यसपछि बङ्गुरको गोठ क्षति भनेर 12 र सवारी साधन 3 को विवरण हामीसँग छ। त्यो चाहिँ क्षतिका भए, यो क्षतिको सँगसँगै हामीले क्लस्टर लिडहरूको जहाँ झोलुङ्गे पुल पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको विभागहरूको प्रतिनिधिज्यूहरू पनि हुनुहुन्थ्यो, डिसाबहरू लगायत, उहाँहरूले चाहिँ यो तुरुन्तै बेली ब्रिज चाहिँ तुरुन्तै त्यहाँ चाहिँ एउटा सेटअप गर्ने भन्ने पनि माननीय मन्त्रीज्यूको पनि निर्देशन छ र त्यही अनुसार उहाँले काम पनि गरिराख्नु भएको छ।
1: बाढी पीडितका लागि प्राधिकरणले 3 ठोस काम के गर्छ र ती काम कहिलेसम्म पुरा हुन्छन्?
2: चाहिँ अहिले हामीले गर्ने भनेको चाहिँ जुन यो सुरक्षित स्थानमा राखिएका बासिन्दाहरू हुन्छ उहाँहरूलाई चाहिँ राहत र बन्दोबस्तीका सामग्री नै हो। उहाँलाई चाहिँ सुरक्षित स्थानमा राखेको, उहाँलाई अब खाद्यान्नदेखि लिएर बस्नको लागि अब कपडाहरू होइन, ब्ल्याङ्केटहरू सुत्नको लागि व्यवस्था होइन, ठाउँकै पनि व्यवस्था गर्नुपर्ने हुन्छ पहिलो हो भने। अर्को कुरा चाहिँ अब त्यहाँ अब जुन चाहिँ अलिकति बिजी भनौँ न व्यस्त पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको देखाउ र त्यसको चाहिँ तुरुन्त निर्माण गर्नुपर्ने छ भने, सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली सुरु गर्नुपर्ने हो।
1: जस्तो बाढी आउनु अघि जोखिममा रहेका नागरिकलाई पूर्व सूचना दिन सकिएको अवस्था थियो?
2: यस्तो थियो, बाढी आउनुभन्दा पूर्व जुन हाम्रो यो हाइड्रोलोजिकल स्टेसनहरू छ नदीहरूमा जडान गरिएको, त्यसले चाहिँ हामीलाई रेड अलर्ट देखाइराखेको थियो र हामीले डिएचएम जुन यो जल तथा मौसम विज्ञान विभाग र हामी प्राधिकरणले त्यसलाई चाहिँ हामीले विभिन्न मिडिया मार्फत चाहिँ प्रचार प्रसार गरेर उहाँलाई जानकारी दिने काम चाहिँ गऱ्यौँ।
3: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: बुढी गण्डकीमा आएको बाढीले बेपत्ता 5 खोजी कार्य आज बिहानैदेखि शुरू हुने। भौतिक संरचनाको क्षति मूल्याङ्कनका लागि विज्ञ सहितको टोली परिचालन। पुल बगेको स्थानमा बेली ब्रिज निर्माणको काम आजैदेखि शुरू हुने।
3: नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना मा 6 सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने। आर्थिक वर्ष शुरू भएको 3 सुदूरपश्चिम सरकारले ल्यायो बजेट।
1: 10 579 सुन बरामद। निर्माणधीन अरुण 3 म्याद 2084 फागुनसम्म थप। दशैंका लागि रूट प्रमिट खुला। सड़क सम्पर्कमा जोडिए बाढी प्रभावित जिल्ला।
3: साउदी विमानस्थलमा दोस्रो पटक आक्रमण। 1 मृत्यु, 11 घाइते। राष्ट्रसंघद्वारा निन्दा। शक्तिशाली भूकम्पपछि पानामा संकटकाल घोषणा।
1: र आईसीसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत ओडीआई श्रृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित। रोहित पौडेलको 3rd शतक।
3: साझा खबरको अन्त्यमा कार्टुन।

0: र त्यो पशु चोपाए सँगसँगै अगाडिपट्टि एकजना व्यक्ति छन् जसको आधा शरीर पुरै त्यहाँ छोपेको छ, डुबेको छ बाढीमा, डुबानमा परेको जस्तो देखिन्छ। ती व्यक्तिको हातमा, देब्रे हातमा मोबाइल छ र मोबाइलतर्फ उनले कसैलाई फोन लगाइराखेको जस्तो देख्न सकिन्छ र उनी केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, सरकार भेटिने यस्तै विपदमा हो, यहीँ चल्दैन के गर्ने।
1: हस्त प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। अलिला लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
4: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा लक्ष्मी तिमिल सेना र रामप्रसाद आचार्यको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य मुख्य खबरका शीर्षकहरू।
1: बडा दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिदै घट स्थापनाको अवसरमा नेपालगञ्जमा धमाधम नयाँ व्यवसाय दर्ता।
0: चाडपर्व मनाउन जमुनाहा सिमानाकामा स्वदेश फर्कनेको लर्को मन परी भाडा असुली, आगजनीपछि उच्च अदालतको भवन पुननिर्माण नहुँदा सेवा प्रवाहमा समस्या।
1: बर्दियाको जब्दीघाट क्षेत्रमा नदी कटानका कारण खेत बगरमा परिणत, कर्णाली डेभलपमेन्ट ब्याङ्क रकम हिनामिना प्रकरणमा सेयर पुँजी घटाउने निवेदनमा कागजात माग।
0: र मुगु जिल्लामा पहिलो पटक पेट्रोल पम्प सञ्चालनमा वनको आमदानी बढ्यो, खर्चको पारदर्शितामाथि प्रश्न।
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहनाअनुसार उपलब्ध गराइन्छ नि। जस्तै बिटिई, सिआइसी, आरआइसी सेवा पनि पाइन्छ नि।
2: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नुहोला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके।
2: सम्पर्क नम्बर 98480-20697, 98580-23697 र 98014-83697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असोज 26 गते सोमबार, आज नेपालगञ्जको मौसम सफा रहेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस र अधिकतम तापक्रम 32 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली भूभाग तथा देशको पहाडी भूभागमा थोरै बादल लाग्नेछ। देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग साथै लुम्बिनी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

0: नवरात्रको दोस्रो दिन आज दशैं घरुवा पूजा कोठामा नवदुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन आइतबार दशैं घरुवा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नवदुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो। नवरात्रका नौ दिन घट स्थापना गरिएको स्थलमा दुर्गा, सप्तशती, चण्डी, श्री श्रीमदेवी, भागवत लगायत देवी स्त्रोत्र पाठ समेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्दछन्।
1: चार वर्षपछि घर फर्किएका रुकुम चौरजारीका भीमप्रसाद खत्रीलाई शुक्रबार बिहान नेपालगञ्जको जमुना नाका पार गरेपछि दशैँ आए जस्तो लाग्यो। भारतको हिमाचल प्रदेशमा मजदुरी गरेर बचत गरेको रकम बोकेर फर्किनुभएका उहाँ परिवारसँग दशैँ मनाउन उत्साहित हुनुहुन्थ्यो। पैसाभन्दा पनि परिवारसँगै बिताउने समय बढी महत्त्वपूर्ण छ, उहाँले भन्नुभयो। चार वर्षपछि परिवारसँग रमाइलो गरेर दशैँ मनाउन पाइने भयो। खत्री जस्तै भारतका विभिन्न सहरमा मजदुरी गर्ने सयौँ नेपाली दशैँ मनाउन घर फर्किरहेका छन्। घटस्थापनासँगै सुदूरपश्चिमका गौरीफन्टा र गड्डा चौकी तथा बाँकेको जमुना नाकामा स्वदेश फर्कनेको लर्को बढेको छ। कोही वर्षौँपछि परिवार भेट्न फर्किएका छन् भने कोही चाडपर्वको खर्च जुटाएर घर आएका छन्। तर लामो यात्रा गरेर नाकामा आइपुगेका उनीहरूलाई गन्तव्यसम्म पुग्न सहज भने छैन। अटो चालकले मनपरी भाडा असुल्ने र यात्रुलाई अलपत्र पार्ने गरेको गुनासो छ। सुर्खेतका प्रेम ओली खेतीपातीको काम सकेर दशैँ खर्च जुटाउन भारतको उत्तराखण्ड पुग्नुभएको थियो। चार महिनाका लागि भारतको सिमला पुगेका उहाँ शुक्रबार पोका पुन्तुरा बोकेर घर फर्किनुभयो। दशैँ मनाउन पुग्ने खर्च ल्याएको छु, उहाँले भन्नुभयो। गरिबलाई चाडपर्व परिवारसँग भेटेर बिताउने समय बिताउने अवसर हुन्। दैलेख चामुण्डा चामुण्डाका 21 वर्षीय सिजाङ नेपाली 2 महिनापछि भारतको उत्तराखण्ड स्थित बागेश्वर पुग्नुभएको थियो। त्यहाँ ज्याला मजदुरी गरेर फर्किनुभएका उहाँ अब दसैँ तिहार घरमै मनाउने योजना हुनुहुन्छ। दसैँ नजिकैसँगै सबै गाउँले फर्किन थालेकोले हामी पनि आयौँ, उहाँले भन्नुभयो। अब दसैँ तिहार घरमै मनाउने हो, त्यसपछि भारतले लाग्ने हो। चाड मनाउन परदेशबाट फर्कनेको लर्को नाकामा मनपरि भाडा शीर्षकमा कान्तिपुरले समाचार लेखेको छ।
0: घटस्थापनाको साइत जुराएर नेपालगञ्जमा व्यवसायीहरूले धमाधम आफ्नो नयाँ व्यवसाय प्रारम्भ गरेका छन्। बडा दशैंको पहिलो दिनका रूपमा रहेको घटस्थापनाको अवसर पारेर उद्योगी व्यवसायीहरूले आफ्नो कारोबारको थालनी गरेका हुन्। बालबालिका र महिलाहरूलाई लक्षित गर्दै नेपालगञ्जको घरबारी टोलमा हिजबाट प्रार्थना ट्रेन्डी टाउनले आफ्नो कारोबार सुरु गरेको छ। बालबालिका र महिलाहरूको बुटिक गुणस्तरको तयारी कपडा टाउनमा उपलब्ध हुने सञ्चालक सुवान वर्माले जानकारी दिनुभयो। ट्रेन्डी टाउनको कन्याबाट रिबन काटेर कारोबार प्रारम्भ गरिएको थियो। हिजै बुक क्याफे सञ्चालन गर्दै आएको कुटुम्ब क्याफेले आफ्नो व्यवसायको विस्तार गर्दै कुटुम्ब किचन सञ्चालनमा ल्याएको छ। नेपाली रैथाने स्वादका पारखीलाई लक्षित गर्दै कुटुम्ब किचन सञ्चालनमा ल्याइएको सञ्चालक विजय भण्डारी बासुले बताउनुभयो। बुक क्याफेको सफलतापछि त्यसैलाई विस्तार गर्दै नेपाली खाना, सेकुवा र मोमो स्पेसल मेनुमा रहने गरी व्यवसाय विस्तार गरिएको भण्डारीले बताउनुभयो। हिजैबाट नेपालगञ्जमा बेदमासको विभिन्न उत्पादन गर्ने गरी ग्रीन कर्णाली बहुद्देशीय उद्योग सञ्चालनमा आएको छ। लक्ष्मी भट्टराई सहितको समूहले सो उद्योग सञ्चालनमा ल्याएको हो। उद्योगको हिज एक कार्यक्रमका बीच नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले उद्घाटन गर्नुभयो। बेदबाँसको परम्परागत कला र स्थानीय शिप र सृजनशीलताको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले नेपालगञ्जमा ग्रीन कर्णाली बहुद्देशीय उद्योग सुरु भएको सञ्चालकहरूले बताएका छन्। खबर कुराले खबर लेखेको छ।

जिन्जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बाँकेका अधिकांश सरकारी कार्यालय मर्मत सम्भारपछि सञ्चालनमा आइसके पनि उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासको क्षतिग्रस्त भवन भने अझै पुनर्निर्माण हुन सकेको छैन। भवन अभावका कारण न्याय सम्पादन र सेवाग्राहीलाई सेवा प्रवाहमा समेत समस्या देखिएको छ। विक्रम सम्बत 2082 भदौ 24 गते भएको आगजनीबाट अदालतको पश्चिमतर्फको भवनमा क्षति पुगेको थियो। भवनभित्र रहेका महत्त्वपूर्ण कागजात समेत जलेर नष्ट भएका थिए। प्राविधिक अध्ययनले भवन तत्काल प्रयोग गर्न नमिल्ने देखाएपछि पुरानो भवन भत्काएर नयाँ भवन निर्माण गर्ने योजना अघि सारिए पनि आवश्यक बजेट सुनिश्चित नहुँदा काम अघि बढ्न नसकेको अदालतले जनाएको छ। उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम न्यायाधीश वामदेव गेवालीका अनुसार प्राविधिक सिस्टममा पुरानो भवनहरूमा मर्मत र नयाँ भवन निर्माणको लागत लगभग बराबर देखिएपछि नयाँ भवन बनाउने निष्कर्षमा पुगिएको हो। भवन निर्माण नहुनाले सेवा प्रवाहमा समस्या देखिएको पनि उहाँले बताउनु भएको छ। गोर्खापत्र अनलाइनले खबर लेखेको छ। पश्चिम डायरीमा अन्य खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमै रहनुहोला।

0: Koyle Panya. Extreme energy drink.
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेंस
3: के छ साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
4: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
3: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
4: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेशामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
5: कार्बन लाभ प्राप्तिका लागि सामुदायिक साझेदारी कबुलियती वन समूहले लगानी योजना प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना नेपाल सरकार र विश्व बैंक बीच भएको उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता बमोजिम नेपालको तराई भूपरिधि क्षेत्रका रौतहटदेखि कञ्चनपुर सम्मका 13 जिल्लाहरूमा कार्यान्वयन भइरहेको उत्सर्जन न्यूनीकरण कार्यक्रमको पहिलो किस्ता बापत नेपाल सरकारले करिब रु 1,34,00,000,000 कार्बन लाभ प्राप्त गरेको छ उक्त कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंकसँग भएको कार्बन उत्सर्जन भुक्तानी सम्झौता अनुसार लाभ वितरण योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ स्वीकृत लाभ वितरण योजना अनुसार चालु आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रममा समुदायद्वारा व्यवस्थित वन समूहलाई दिगो वन व्यवस्थापन जीविकोपार्जन तथा क्षमता अभिवृद्धि कार्यक्रम कार्यान्वयनका लागि माथि उल्लेखित तराई भूपरिधिका FCPFER कार्यक्रम लागू भएका 13 जिल्लाका देयाय अनुसारको लक्षित समूहले लाभ वितरण योजनामा उल्लेखित लगानी योजना प्रस्ताव सहित यो सूचना प्रकाशन भएको मितिले 90 दिनभित्र सम्बन्धित डिभिजन वन कार्यालय वा सोझै रेड कार्यान्वयन केन्द्र बबरमहलमा पेश गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रसारण गरिएको छ तपसिल तराई भूपरिधिका FCPFER कार्यक्रम लागू भएका 13 जिल्लाका सामुदायिक वन कबुलियती वन साझेदारी वन समूह सबै दिगो वन व्यवस्थापनका क्रियाकलाप प्रकृतिमा आधारित रेसा तथा वनजन्य उद्यम विकास कृषि वन तथा नगदे बाली विकास परम्परागत सिप तथा आयमूलक तालिम र लाभ वितरण योजना उल्लेखित नकारात्मक सूची बाहेकका क्रियाकलाप वन तथा वातावरण संरक्षणका क्रियाकलाप लगानी योजना प्रस्तावको अधिकतम बजेट सीमा प्रति हेक्टर रु 1,000 लगानी योजना तथा प्रस्ताव पेश गर्दा संलग्न गर्नुपर्ने विवरण समूहको कार्यकारिणी समिति वा साधारण सभाको निर्णयको प्रतिलिपि अध्यक्ष सचिव र कोषाध्यक्षले संयुक्त हस्ताक्षर गरेको अनुमानित लागत सहितको लगानी योजना खाता सञ्चालन रहेको बैंकको चेकको छाया प्रति सम्बन्धित वडा कार्यालयको सिफारिस स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि स्थायी लेखा नम्बर नभएको हकमा नजिकैको सामुदायिक वन समूह वा साझेदारी वन समूहको सिफारिस डिभिजन वन कार्यालय स्थित रेड सेल फोकल पर्सनको सिफारिस पत्र प्रस्ताव पेश गर्ने ठेगाना सम्बन्धित डिभिजन वन कार्यालय वा सोझै रेड कार्यान्वयन केन्द्रको इमेल redidicnp@gmail.com मा वा सूचना अधिकारीको फोन व्हाट्सएप नम्बर 9849101358 नोट लगानी योजनाको फारम रेड कार्यान्वयन केन्द्रको वेबसाइट www.redd.gov.np बाट डाउनलोड गर्न वा सम्बन्धित डिभिजन वन कार्यालयबाट प्राप्त गर्न सकिनेछ
6: यो कृष्ण सार FM
7: 94 MHz कृष्ण सार जत्तिकै तेज
8: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ कृष्ण सार FM 94 MHz उत्पादन पश्चिम डायरी krishnasarfm.com इन्टरनेटबाट प्रत्यक्ष सेवा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी खबर बबई नदीको निरन्तर कटानका कारण बर्दियाको बारबर्दिया नगरपालिकाभित्रको जब्दी क्षेत्रमा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ नदीले यस वर्ष उत्तरतर्फ धार परिवर्तन गरेर कटान तीव्र बनाएपछि स्थानीय किसानको जमिन जोखिममा परेको छ विगतको कटानले खेत बगरमा परिणत भइसकेको छ गुलरिया र बारबर्दिया नगरपालिकाको बिचमा बग्ने बबई नदीले जब्दी पुलदेखि पश्चिमतर्फको क्षेत्रमा कटान गरिरहेको छ नदीको कटानका कारण खेतीबारी बग्नुका साथै सडकसम्म नदी पुगेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् विगतका वर्षहरूमा पनि नदीमा निरन्तर कटान हुँदै आएको त्यहाँ यस वर्ष नदीले धार परिवर्तन गरेपछि थप क्षति पुगेको हो बारबर्दिया नगरपालिका 11 जब्दीका स्थानीय पहाडी थारूको 7 कट्ठा जमिनमध्ये 3 कट्ठा जमिन बढी नदीले कटान गरिसकेको खबर गोर्खापत्र अनलाइनले लेखेको छ
9: उत्तरी गोर्खाको चुम्नु ब्री गाउँपालिका छ स्थित लोकपा र चुम्लिङ बीच पहिरोले बुढी गण्डकी नदी थुनिएर फुट्दा आएको आकस्मिक बाढीले गोर्खा र धादिङमा ठूलो क्षति पुर्याएको छ। बाढीले 6 पुल र 35 भन्दा बढी घर बगाएको छ भने जलविद्युत आयोजना र बाढी मापन केन्द्रमा समेत क्षति पुगेको छ। उङ्गिलुङ खोला किनारमा गोठ बगाउँदा 4 गोठाला बेपत्ता भएका छन्। आइतबार बिहान आएको लेदो ढुङ्गा र गेग्रान सहितको बाढीले उत्तरी गोर्खाका विभिन्न बस्ती तथा भौतिक संरचनामा क्षति पुर्याएको हो। प्रारम्भिक विवरण अनुसार चुम्नु ब्री गाउँपालिका 3 पैयु र बगर गाउँका मात्रै 35 घर पूर्ण रूपमा बगेका छन्। सिर्दीवास दोभान घट्टेखोला र जगत क्षेत्रका बस्ती समेत प्रभावित भएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार घटना अघि पछिल्लो 24 उक्त क्षेत्रमा छिटफुट मात्रै वर्षा भएको थियो। भू उपग्रहका तस्विर र प्रारम्भिक सूचनाका आधारमा पहिरोले नदी थुनिएपछि 81 बाढी आएको हुन सक्ने अनुमान गरिएको छ। घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको महाशाखाले जनाएको छ।
8: कर्णाली करिडोरको सिमकोट हिल्सा सडकको नामखा गाउँपालिका 2 ढाँड केर्मीमा खरे खोलाका लागि निर्माण गरिएको कलबर्ट बाढी पहिरोले बगाएको छ। शनिबार बेलुका 81 भएको वर्षासँगै बाढी आएको पहिरोसहित आएको लेदोले कलबर्ट बगाएपछि यातायात सेवा समेत अवरुद्ध भएको हो। 4 लम्बाइ भएको सिमकोट हिल्सा सडकमा पर्ने ढाँड केर्मीको कलबर्ट बाढी पहिरोले बगाएर क्षति पुर्याउनका साथै सडक अवरुद्ध भएको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनु भएको छ। वर्षापछिको बाढी पहिरोले उक्त कलबर्ट पूर्ण रूपमा क्षति हुने गरी बगाएकोले सिमकोटबाट नामखा गाउँपालिकाको यातायात सेवा अवरुद्ध भएको उहाँले बताउनु भयो। 1 अगाडि आएको बाढीले उक्त कलबर्ट पनि बगाएको थियो। यति बेला पक्की कलबर्ट नै बगाएर लगेपछि यातायात सेवा अवरुद्ध भएको र विकल्पका रूपमा खरे खोलामा सडक निर्माण गर्नुपर्ने अवस्था आएको उहाँको भनाइरहेको छ।
9: उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले कर्णाली डेभलपमेन्ट ब्याङ्क लिमिटेडको सेयर पुँजी घटाउने सम्बन्धी निवेदनमा आवश्यक प्रमाणित कागजात पेश गर्न आदेश दिएको छ। न्यायाधीशद्वय वामदेव गेवाली र कोशलचन्द्र सुवेदीको संयुक्त इजलासले निवेदनसँग संलग्न कागजात स्पष्ट र प्रमाणित नभएको भन्दै प्रक्रिया अगाडि बढाउन आवश्यक कागजात पेश गर्न आदेश दिएको हो। नेपाल राष्ट्र ब्याङ्कद्वारा गठित व्यवस्थापन समूहका संयोजक तथा उपनिर्देशक विष्णु कुमार विश्वकर्माले ब्याङ्कको सेयर पुँजी घटाउने स्वीकृतिका लागि अदालतमा निवेदन दर्ता गराउनु भएको थियो। अदालतले निवेदनसँग संलग्न सार्वजनिक सूचनाको सक्कल वा स्पष्ट बुझिने प्रतिलिपि पेश गर्न भनेको छ। त्यस्तै सञ्चालक समितिबाट भएका निर्णय लगायतका कागजात प्रमाणित नदेखिएकाले तिनको प्रमाणित प्रतिलिपि पनि पेश गर्न आदेश दिएको छ। नेपाल राष्ट्र ब्याङ्कले 2081 पुस 10 निर्णयबाट कर्णाली डेभलपमेन्ट ब्याङ्कलाई समस्याग्रस्त घोषणा गरी आफ्नो नियन्त्रणमा लिएको थियो। त्यसपछि 2083 साउन 5 निर्णयअनुसार नयाँ पदाधिकारी खटाइएको सन्दर्भमा अदालतले 2083 असोज 13 बसेको भनिएको बैठकको निर्णयको प्रमाणित प्रतिलिपि समेत माग गरेको छ। अदालतको आदेशअनुसार निवेदकले आवश्यक कागजात पेश गरेपछि मात्र निवेदनमाथिको प्रक्रिया अघि बढ्नेछ। उक्त आदेश 2083 असोज 23 जारी भएको हो। पश्चिम डायरीमा अन्य खबर सुनाउन बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमै रहनुहोला।
10: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
11: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
12: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
13: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
14: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
15: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9850303479 र 9840821380।
16: ओहो, दसैँ तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।
17: सोफा किन्न कहाँ जाने, राम्रो ठाउँ बताइदिनु नि।
16: नेपालकै नम्बर एक सोफा फ्याक्ट्री सोफा हब नेपालगञ्ज जाने नि।
17: अफर के छ, उपहार के छ, सुनौ न त कुरा।
16: दसैँ तिहार झिलिली अफर, थाइल्यान्ड अफरदेखि आकर्षक उपहार सम्म, सोफा किन्दा हात खाली नजाने।
17: ए साँच्चै, अनि अझ विशेष के छ? दसैँ तिहार झिलिली अफर, सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 सोफा किन्नुहोस्, 35,000 फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
16: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
17: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 35,000 रुपियाँको सोफा निशुल्क।
16: नेपाल भर डेलिभरी, 15 सम्मको ग्यारेन्टी।
17: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97051 48 70।
18: स्वयंसेविका दिदीज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भने।
19: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
18: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 छोरीलाई 4-5 ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न, के गर्ने होला दिदी?
19: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
20: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरासहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। PHRD नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
21: मंगलदीप सेंट 3-in-1 के साथ।
22: I love the scent.
21: I love it too. हामीले मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
22: मंगलदीप सेंट 3-in-1 perfume like fragrance.

0: California. Extreme energy drink.
1: Yo Krishna Sar FM
2: 94 megahertz Krishna Sar Jatigates.
3: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार एफएम .com इन्टरनेटबाट प्रत्यक्ष सेवा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। मुगु जिल्लामा पहिलोपटक पेट्रोल पम्प सञ्चालनमा आएको छ। छायना थरारा नगरपालिका एक तुम गाउँको गेन्द्रीमा स्थापना गरिएको अनुसा फ्युल सप्लायर्स एन्ड डिस्ट्रिब्युटर्स प्रणालीले आइतबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको हो। पेट्रोल पम्प सञ्चालनमा आएसँगै जिल्लामा सवारी साधनका लागि इन्धन आपूर्ति सहज हुने अपेक्षा गरिएको छ। यसअघि नाङमा गमगढी सडकमा मात्र यात्रा गर्ने सवारी चालकले नेपालगञ्ज र सुर्खेतबाट जर्किनमा इन्धन ल्याउनुपर्ने बाध्यता थियो। फ्युल सप्लायर्सका सञ्चालक नेता प्रसाद चौलागाईका अनुसार पेट्रोल पम्प स्थापना गर्ने काम 2080 कार्तिकबाट सुरु गरिएको थियो। आवश्यक संरचना निर्माण र सरकारी प्रक्रिया पुरा गरेर पम्प सञ्चालनमा ल्याउने करिब 3 वर्ष लागेको उहाँले बताउनु भएको छ।
4: लुम्बिनी प्रदेशमा वन सम्वर्धन प्रणालीबाट काठ उत्पादन र आमदानी बढ्दै गए पनि वन व्यवस्थापनमा हुने खर्चको पारदर्शिता र उपभोक्ता समूहको आर्थिक जवाबदेहितामाथि प्रश्न उठेको छ। वन व्यवस्थापनमा खटिने प्राविधिक तथा कर्मचारीलाई अतिरिक्त रकम विभिन्न सुविधा उपलब्ध गराउनुपर्ने अवस्था रहेको समूहका पदाधिकारीले बताएका छन्। कर्मचारीलाई दिएको रकमको भरपाई नपाउँदा खर्चको हिसाब मिलाउन अन्य शीर्षकमा खर्च देखाउनु पर्ने गरेको उनीहरूको भनाइ छ। वन निर्देशनालय लुम्बिनीका अनुसार आर्थिक वर्ष 81-82 प्रदेशमा 27,60,598 घनफिट काठ उत्पादन भएको थियो। आर्थिक वर्ष 2082-83 उत्पादन बढेर 30,75,983 घनफिट पुगेको छ। काठ उत्पादन तथा बिक्रीबाट प्रदेश सरकार र वन उपभोक्ता समूहले आमदानी गरिरहेका छन्। तर आमदानीको तुलनामा खर्चको पारदर्शिता र वन विकासमा लगानीको प्रभावकारिताबारे प्रश्न उठेको हो।
3: सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि 37,70,39,00,000 रुपियाँको बजेट सार्वजनिक गरेको छ। यसअघि असार 1 गते प्रस्तुत बजेट असफल भएपछि चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले परिमार्जित र संशोधन गरेर दोस्रो पटक बजेट प्रस्तुत गरेको हो। आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले हिजो बसेको प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्नुभएको हो। प्रदेश सरकारले पुँजीगत र चालु खर्च नछुटाई बजेट सार्वजनिक गरेको छ। बजेटको स्रोतहरूमा आन्तरिक राजस्व 1,72,00,000,000, नेपाल सरकारबाट राजस्व बाँडफाँड प्राप्त हुने अनुमानित रकम 10,24,91,00,000 रुपियाँ रहेको जनाइएको छ।
4: कैलालीका किसानलाई यति बेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइ नभ्याइ छ। केही दिन अघि वर्षासँगै आएको हावाहुरीका कारण कतिपय किसानका खेतमा काटेको धानबाली पानीले भिज्नुका साथै धान ढलेको थियो। किसानलाई पानीले क्षति भएको धानबाली स्याहार्न समस्या भएको थियो। मौसम फेरबदलले पाकेको धानबाली काट्न र भित्र्याउन असहज भएको थियो। तर हिजो आज घाम लागेसँगै खेतमा पाकेको धानबाली भित्र्याउन किसानलाई भ्याइ नभ्याइ छ। धनगढी उपमहानगरपालिका 3 बडहराका किसान भगतराम चौधरीले हिजो आज धान कटाइमा व्यस्त रहेको बताउनु भयो। खेती किसानीबाट खान लाउन सहित घर खर्चको जोह गर्दै आउनुभएका उहाँले खेतमा धान लटरम्मा पाकेर झर्ने अवस्थामा पुगेपछि आफूले वर्षभरिका लागि जोह गरेर खाने अन्न बिग्रिने भन्दै चिन्ता व्यक्त गर्नुभयो। महान चाड बडा दशैं नजिकैसँगै काम सकेर पर्व मनाउने उद्देश्यले किसानको व्यस्तता बढेको देखिन्छ।
3: यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
4: बडा दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै घट स्थापनाको अवसरमा नेपालगञ्जमा धमाधम नयाँ व्यवसाय दर्ता।
3: चाडपर्व मनाउन जमुना सिमानाकामा स्वदेश फर्कनेको लर्को। मनपरी भाडा असुली। आगजनीपछि उच्च अदालतको भवन पुनर्निर्माण नहुँदा सेवा प्रवाहमा समस्या।
4: बर्दियाको जब्दीघाट क्षेत्रमा नदी कटानका कारण खेत बगरमा परिणत। कर्णाली डेभलपमेन्ट ब्याङ्क रकम हिनामिना प्रकरणमा सेयर पुँजी घटाउने निवेदनमा कागजात माग।
3: र मुगु जिल्लामा पहिलोपटक पेट्रोल पम्प सञ्चालनमा डिभिजन वन बाँकेको आमदानी बढ्यो खर्चको पारदर्शितामाथि प्रश्न। हवस् त, पश्चिम डायरीका प्राविधिक साथी विनुसँगै लक्ष्मी र म रामप्रसाद पनि बिदा हुन्छौँ। आज असोज 26 गते सोमबार 12 अक्टोबरका दिन सबैका लागि शुभ रहोस्।
4: नमस्कार।

0: drip on ya.
1: Extreme energy drink.
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
5: नमस्ते दाई।
6: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
5: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
6: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
7: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
8: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
9: हाम्रा विशेषताहरू:
8: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
9: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
8: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
9: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
8: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
9: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
8: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसिएसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
9: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
10: बीर डेंटल
11: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
12: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
11: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
12: फोन नम्बर 081-532-375।
13: रंग बहार, रंग बहार।
14: बर्जर सँगै उपहार उपहार। बम्परमा यामाहा रेजियर।
13: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
14: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
13: बर्जर पेन्स।
15: नेपालगंज सेतु बिका चोक नामै काफी क्या दामी।
0: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
16: आजै रोजौ है।
15: मन पर्यो त पर्यो पर्यो।
17: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
15: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
18: कफी रेडी।
19: वाओ, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेंट 3-in-1 के साथ।
18: I
19: love it too. Hamila mon parcha bhane bhagwan lai pani mon parcha.
18: Mangaldeep scent 3-in-1 perfume like fragrance.
20: Yo Krishna Sar FM
15: 94 megahertz Krishna Sar jatti ke tez.

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: toilet bunny, yeah. Extreme energy drink.
1: अब सुन चाँदीका गहना किन्न टाढा जानु पर्दैन। नेपालगञ्जको सुर्खेत रोडमा रहेको एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्समा आफ्नो मनपर्ने गहना आफ्ना प्रियजनका लागि उपहार दिन अनि जीवनका विशेष पललाई अझ यादगार बनाउन सक्नुहुनेछ।
2: तपाईँको खुसी र रोजाइसँग जोडिएको सुन चाँदी पसलको गन्तव्य श्री नेपाल ज्वेलर्समा आजै जानुहोस्। नेपालगञ्ज सुर्खेत रोड स्थित एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्स नेपाल नबिल बैङ्कको तल रहेको छ।
1: हजुर, विवाह होस् वा चाडपर्व, शुभ कार्य होस् वा आफ्नो मनको रोजाई, गहनासँग जोडिएका हरेक खुसीका पलमा सम्झनुहोस् श्री नेपाल ज्वेलर्स। तपाईँले पुराना गहना ल्याएर वा नयाँ डिजाइनका गहना पनि लिन सक्नुहुनेछ। थप जानकारीका लागि 98582168 64।
2: श्री नेपाल ज्वेलर्स नेपालगञ्ज सुर्खेत रोडको एकमात्र सुनचाँदी पसल, गहनामा सुन्दरता, मायामा आत्मीयता। आजै सम्पर्क गर्नुहोस्।
3: नम्बरी सुन होनी मत चाँदी आइना पुरै माया देउ मलाई आदी आइना।
4: कॉफी रेडी।
5: वाओ, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेंट 3-in-1 को साथ।
4: आई लव द सेंट।
5: आई लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
4: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
1: स्वास्थ्य नै जीवनको अमूल्य सम्पत्ति हो, त्यसैले आफ्नो स्वास्थ्य र परिवारको उपचारका लागि भरपर्दो स्वास्थ्य संस्था रोज्नुहोस्। अब नेपालगञ्जमै अनुभवी चिकित्सक तथा विभिन्न स्वास्थ्य सेवा सहित मा जानकी अस्पताल प्राली,
2: जहाँ उपलब्ध छन् जनरल मेडिसिन सम्बन्धी सेवा, जनरल सर्जरी सम्बन्धी सेवा, स्त्री तथा प्रसूति रोग सम्बन्धी उपचार,
1: बालबालिका तथा नवजात शिशुको उपचार, माइक्रोबायोलोजी सहितको प्रयोगशाला सेवा, भिडियो एक्सरे तथा 300 mm सादा एक्सरे सेवा, एम्बुलेन्स सेवा र 24 घण्टा आकस्मिक सेवा उपलब्ध छ।
2: मा जानकी अस्पतालमा दूरबीन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सेवा पनि उपलब्ध छ। अस्पतालका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर श्याम सुन्दर यादव MBBS भारत, MS पाकिस्तान, FICA शल्यक्रिया सम्बन्धी परामर्श तथा उपचार सेवा लिन।
1: त्यसैले स्वास्थ्य सम्बन्धी समस्या हुँदा समयमै सम्पर्क गर्नुहोस्। मा जानकी अस्पताल प्राली, ठेगाना नेपालगञ्ज 9 बाँके विद्युत कार्यालय नजिक, सम्पर्क नम्बर 081534628, 98582723। मा जानकी अस्पताल, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: यो कृष्ण सार FM
7: 94 MHz कृष्ण सार जत्तिकै तेज।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: नयाँ अध्यायमा यहाँहरूलाई हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता अञ्जना धिताल। हामीले कार्यक्रम युवा संवादमा युवासँग सम्बन्धित विभिन्न विषयवस्तुमा छलफल तथा कुराकानी गर्दै आएका छौँ र आजको एपिसोडमा पनि युवाकै सम्बन्धी कुराकानी गर्नेछौँ। तपाईँले अहिले हामीलाई रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज मार्फत सुनिरहनु भएको छ। साथै तपाईँ हामीसँग रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको फेसबुक पेज, युट्युब र टिकटक मार्फत पनि प्रत्यक्ष रूपमा जोडिन सक्नुहुनेछ। आजको श्रृङ्खलामा हामीसँग विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्छ अहिले हाल नेपालगञ्जमा बस्दै युवाहरूलाई टेक्वान्डो सिकाइरहनु भएकी युवा अञ्जली राजीज्यू। यहाँलाई हाम्रो कार्यक्रम युवा संवादमा हार्दिक स्वागत छ।
2: धन्यवाद।
1: हजुर, सन्चै हुनुहुन्छ?
2: हजुर।
1: अनि तपाईँको चाहिँ अब हामी कार्यक्रमलाई अगाडि बढाउनुभन्दा पहिला हामी हजुरको छोटो परिचयबाट नै अगाडि बढ्छौँ।
2: नमस्ते, मेरो नाम अञ्जली राजी, नेपालगञ्ज महानगरपालिका उपमहानगरपालिका वडा नम्बर 12 बस्छु र म प्रगति नगरमा चाहिँ टेक्वान्डो सिकाइरहेको छु।
1: अनि अब हजुर अहिले यस्तो यङ एजमै गुरु भनेर एउटा प्रशिक्षक भनेर चाहिँ टेक्वान्डो सिकाइरहनु भएका छ साना भाइ बहिनीहरूलाई, अनि यो चाहिँ यात्रा कसरी सुरुवात गर्नुभयो, तपाईँ चाहिँ कसरी प्रशिक्षक बन्न सक्नुभयो?
2: त्यस्तो सोचेको त थिएन प्रशिक्षक बन्छु भनेर, बट पछि आफूले सिक्दै जाँदाखेरि चाहिँ अब मैले पनि सिकाउनु पर्छ अनि आफूले सिकेको कुराहरूलाई चाहिँ अरूलाई पनि सिकाउनु पर्छ भन्ने चाहिँ आएपछि चाहिँ अनि खोज्छु। अनि
1: तपाईँले टेक्वान्डो कति वर्षको उमेरदेखि सिक्न लाग्नुभयो आफूले
2: यात्रा? मैले चाहिँ लगभग 14 वर्षको हुँदाखेरि चाहिँ टेक्वान्डो सुरु गरेको थिएँ रम्सालामा।
1: हजुर,
2: अहिले लगभग 9-10 वर्ष भयो है।
1: अनि अब अहिले टेक्वान्डो सिकाइरहनु भएको छ भाइ बहिनीहरू, कति छन् तपाईँका सङ्घ भेदन सिक्ने पार्टिसिपेट?
2: अझ धेरै छ, यहाँ 15 जना जति छन्। 15 जना होइन बच्चाहरू।
1: हजुर, अब तपाईँले चाहिँ टेक्वान्डो सिकाइरहनु भएको चाहिँ कति भयो समय? तपाईँले चाहिँ कसरी सिकाउनु पर्छ मैले भन्ने पनि एउटा भावना आउँछ नि, कसरी आयो, कसरी सुरुवात गर्छु भन्ने सक्नुभयो?
2: त्यस्तो मैले आफ्नै खेलाउने ठाउँ छुट्टै खेलाउँछु भनेर मैले चाहिँ कहिले पनि सोचेको थिएन। त्यो भएर ठ्याक्क कहिलेदेखि सिकाउन लाएँ भनेर मलाई ठ्याक्कै याद भएन, किनकि हामी टेक्वान्डो प्लेयरहरू एज अ मास्टर अफ प्लेयर हामी चाहिँ आफ्नै खेल्ने ठाउँमा चाहिँ आफूभन्दा सानोलाई सिकाउँदै जान्छौँ। सिकाउँदै गइसकेपछि चाहिँ ल अब मैले छुट्टै खोल्नुपर्छ, छुट्टै सिकाउनुपर्छ, अर्को ठाउँमा गएर सिकाउनुपर्छ भनेपछि मात्र हो हामीले छुट्टै सिकाउने। त्यही भएर ठ्याक्क मैले कहिलेदेखि सिकाउन लागेँ भने चाहिँ ठ्याक्क मलाई याद भएन। ल ब्ल्याक बेल्ट हुँदाखेरि नै मैले हिँडो जानुमा बच्चाहरूलाई हेर्थेँ।
1: हजुर, अनि अब के भन्छन् अहिले हाम्रो नेपाली समाजमा टेक्वान्डो, जुडो, कराटेहरूमा चाहिँ अब महिलालाई चाहिँ अलि सिक्नमा चाहिँ त्यति धेरै साथ सपोर्ट दिएको जस्तो देखिँदैन नि त। अनि हजुरले चाहिँ त्यस्तो कतिको साथ सपोर्ट पाउनुभयो सिक्दै गर्दाखेरि?
2: मेरो त एकदम पहिला सुरुवातमा चाहिँ बुवाले नै हो पठाएको मलाई चाहिँ टेक्वान्डो खेल्न भनेर। मेरो बहिनीले पनि पहिल्यै खेल्दै हुनुहुन्थ्यो अनि त्यसपछि मम्मी दिदीले पनि खेल्दैन थियो, दिदीले चाहिँ के भन्छन् बक्सिङ खेल्दै थियो अनि बहिनीले चाहिँ यही टेक्वान्डो नै खेल्दै थियो। अनि ठ्याक्क 10 इक्जाम पछि चाहिँ के गर्ने भन्ने कुरा आएपछि चाहिँ बुवाले चाहिँ ल अब त पनि सरकारी जागिर छान्नुपर्छ र पुलिस आर्मीमा जानुपर्छ भने चाहिँ मेरो बुवाले चाहिँ मलाई गेम खेल्न पठाउनु भएको हो। गेम खेल्ने भन्दा नि जुन खेल्न मन लाग्छ जुन गेम खेल्न मन लाग्छ खेल भनेर चाहिँ अनि यसो रङशाला मैले सबै गेम हेरेँ। त्यति बेला सबै गेमहरू हुन्थ्यो, जुडो, पराटे, बक्सिङ अनि एथलेटिक्स सबै सबै प्रकारको गेमहरू हुन्थ्यो अनि सबै गेम हेरिसकेपछि बोल्नु अनि मलाई चाहिँ टेक्वान्डो मन परेपछि अनि त
1: ए अनि के अरे अब तपाईँले भन्नुभयो जुडो कराटेहरू पनि सिकाइन्छ अनि तपाईँले सबैलाई हेरेर अनि यो टेक्वान्डो चुज गर्नुभयो, आखिर के भिन्नता छ त यो कराते, जुडो, टेक्वान्डोमा बक्सिङ भनेर पनि हुन्छ है? उस्तै उस्तै लाग्छ नि त हामीहरूलाई त, नबुझेको मान्छेहरूलाई त उस्तै उस्तै लाग्छ नि त। अनि यसमा चाहिँ के आखिरमा के छ त यस्तो भिन्नता?
2: यी सबै चाहिँ मार्सल आर्टकै पार्ट हो होइन, जुडो, पराटे, टेक्वान्डो अनि उसु पनि। यो चाहिँ कहाँदेखि ओरिजिन भयो, कहाँदेखि आयो भनेर चाहिँ अलिक फरक पर्छ। अनि हाम्रो चाहिँ टेक्वान्डो चाहिँ कोरियन मार्सल आर्ट हो, अनि कराटे जुडो चाहे जापानिज यिनीहरू चाहिँ कस्तो हुन्छ भने चाहिँ हामी सबै भन्नलाई चाहिँ मार्सल आर्ट हो, तर अब कुन मार्सल आर्टले चाहिँ कुन कुरामा बढी फोकस दिन्छ भन्ने कुरा चाहिँ आउँछ। जस्तै हाम्रो टेक्वान्डोमा के हुन्छ भने चाहिँ हामी बढी चाहिँ खुट्टाहरूको युज चाहिँ धेरै गर्छौँ, अब जुडोमा चाहिँ उठाएर फान्ने होइन उनीहरूलाई चाहिँ लक कसरी लगाउने त्यस्तो कुराहरू आउँछ। कराटेमा चाहिँ काताहरू भन्छ कसरी सोहरू गर्ने पञ्चहरूलाई कसरी फोकस गर्ने त्यस्तो कुराहरू आउँछ।
1: हजुर, अनि अब अहिले नेपालगञ्जमा बसेर कामहरू गराउनु भएको छ होइन, अब अवसर पाइराख्नु भएको छ भनौँ, यहाँ नेपालगञ्जमा चाहिँ अरू युवाहरूले चाहिँ अब कतिले चाहिँ अवसर नदेखेर हो या अरू कुनै टपिकले होला, तर धेरै जसो चाहिँ अब काठमाडौँतिर नै जाने या विदेशतिर नै जाने भन्नु भन्ने सोच हुन्छ नि त, अनि तपाईँ चाहिँ नेपालगञ्जमै बस्छु भनेर चाहिँ यहीँ अवसर खोज्छु भनेर चाहिँ किन बस्ने बसिराख्नु भएको छ, यहाँ अवसर देख्नुहुन्छ नेपालगञ्जमा?
2: मैले चाहिँ त्यही त देख्छु अवसर, अलि के भन्छन् सङ्घर्ष चाहिँ छ जस्तो लाग्छ, है गाह्रो चाहिँ छ तर सक्छु भन्ने चाहिँ लाग्छ आफूलाई। नेपालगञ्ज कस्तो भने चाहिँ म जन्मेको हुर्केको ठाउँमै गयो, त्यसैले पनि होला मलाई एकदम नेपालको चाहिँ एकदम माया लाग्छ होइन, आफ्नो आफ्नै घर नहुँदा पनि नेपालगञ्ज भनेको म यहीँ जन्मेको यहीँ हुर्केको अहिलेसम्म यहाँ पढाइ पनि यहीँ सकाएँ, त्यही भएर सायद जब पनि यही गर्छु काम पनि यही गर्छु भनेर नै सोचाए होला।
1: ए अनि यो टेक्वान्डो जुडोहरू खेल्ने खेलाडीहरू हुन्छन् होइन, अनि योबाट चाहिँ के फाइदा हुन्छ त, किन खेल्नुपर्छ जस्तो लाग्छ हजुरलाई?
2: यो कस्तो भनेपछि मेरो मेरो विचारमा कुनै पनि व्यक्तिले आफ्नो जीवन अनुशासित होइन एकदम फोकस भएर कुनै पनि कुरामा लाग्ने मन छ भने इच्छा छ भने चाहिँ स्पोर्ट्समा गएर आफूलाई डेभली सिक्ने होइन आफूलाई एकदम तयार बनाएर बल्ल अरू पनि फिल्डमा जाँदा एकदम राम्रो हुन्छ कि जस्तो लाग्छ, किनकि खेल भनेको खालि रमाउनको लागि मात्र होइन, यसले मानसिकहरू मानसिक तनावहरू कसरी व्यवस्थापन गर्ने त्यस्ता कुराहरू आत्मविश्वास कसरी बढाउने आत्मरक्षा कसरी गर्ने, स्पेसली मार्सल आर्टमा आउनुभयो भने तपाईँले आफ्नो बोलीदेखि लिएर विचारहरू अनुशासन अनि त्यो चाहिँ आफ्नो बचाउ कसरी गर्न सकिन्छ त्यो कुरामा चाहिँ तपाईँ सिक्न सबै सिक्न पाउनुहुन्छ अरूभन्दा भन्ने लाग्छ मलाई। त्यही भएर चाहिँ एकदम इम्पोर्टेन्ट लाग्छ मलाई चाहिँ आजको जेनेरेसनले अहिलेको युवाहरूले बालबालिकाहरूले मार्सल आर्ट मार्सल आर्टमा अब म टेक्वान्डोको फिल्डमा भयो बट कुनै पनि मार्सल आर्ट तपाईँहरू चोइस चुज गर्न सक्नुहुन्छ होइन, स्पेसली गर्ल्सहरूले चाहिँ म एकदम चाहिँ सिक्नुहोस् भन्छु।
1: हजुरले अब महिलाले चाहिँ अझै धेरै यो सिक्यो भने अझै राम्रो हुन्छ, अनि अहिले चाहिँ महिला सहभागिता कतिको भेटाउनु भएको छ त नि हजुरले?
2: यो चाहिँ एकदम निराश
1: निराश
2: निराशजनक कुरा नै हो होइन, म नै खेलाउँछु अनि मेरै खेलाउने ठाउँमा एउटा पनि बच्चाहरू महिला भनौँ केटीहरू बच्चाहरू छैन, अनि अब रङशालाको सिनियर खेलाडीको रूपमा हेर्दाखेरि पनि हाम्रो रङशालामा 25-30 जना खेलाडी हुँदा पनि त्यसमा पनि हातमा गिन्न सक्छ हामी चाहिँ महिला खेलाडी कति छन् भनेर, त्यो चाहिँ एकदम नराम्रो लाग्छ मलाई चाहिँ, एउटा महिला भएर हामी महिला कोच भएर एउटा महिला भएर हामी महिला कोच भएर कुनै

0: हामी पढ्छौँ होइन, पढाइ भनेको हाम्रो भविष्य एकदम उज्जवल गराउनलाई, हाम्रो जीवन यापन राम्रो गराउनलाई, गराउनको लागि हो भनेपछि मार्सलाभ पनि तपाईँले हाल्नुभयो भनेपछि एउटा चेलीबेटी मान्छेले अहिलेको अवस्थामा कति धेरै बलात्कारका दुर्व्यवहारका कुराहरू आउँछन्, यौन जन्य हिंसाहरू यति धेरै आएको हुन्छन्, यसरी हामीले थपाउँदा थपाउँदा पनि हाम्रो स्कुलहरूमा किन इन्क्लुड गर्न सकिरहेको छैन मार्सल आर्ट? स्कुलहरूमा गेम भनेपछि चाहिँ फुटबल क्रिकेट हुनसक्ने, तर त्यही चेलीबेटीलाई बचाउनको लागि अनिवार्य हुनै पर्ने मार्सल आर्ट खेल चाहिँ किन नराख्ने? राख्न सकिन्छ, त्यस्तो त्यस्तरी प्रेरणा गरेको भए एटलिस्ट अरू नगरे पनि हरेक स्कुलले आफ्नो आफ्नोमा मार्सल आर्ट टिचरहरू राखिदिएर, अनि गर्ल्सहरूलाई चाहिँ अनिवार्य ट्रेनिङ लिनै पर्छ है, तिम्रो सुरक्षाको लागि हो भनेर चाहिँ त्यस्तरी अनिवार्य गरिदिएको भएपछि चाहिँ महिला सहभागिता बढ्न सक्ने सम्भावना त्यसमा हुन्छ। हजुर, अनि फ्यामिली प्रेसर पनि हुन्छ जस्तो लाग्छ मलाई चाहिँ, महिलाहरूलाई फ्यामिलीले चाहिँ यस्तो गर्नुहुन्न, यो त छोरा मान्छेले सिक्ने हो भन्ने मानसिकता पनि भेटाउनु भएको छ किन हजुरले, त्यो चाहिँ झेल्नु पऱ्यो किन? तैँले त छोरी होस् किन जान्छे सिक्न भनेर भनेको कसै केही छ किन हजुरको विगतमा? मलाई त त्यस्तो, मेरो त अलिक सपोर्टिभ नै हुनुहुन्थ्यो म बुबा, तर एक टाइम आइसकेपछि त एकदम धेरै गेममा भाग लिने अनि गेममा धेरै फोकस भइसकेपछि चाहिँ बुवाले चाहिँ अब खेल्ने होइन, अनि पढाइमा अनि त्यसपछि करियरमा ध्यान दे भनेर भन्नुभयो। घरको काम त्यस्तो घरको काम सिक्नुपर्छ भन्दा पनि आफ्नो करियरमा ध्यान दे, गेममा चाहिँ करियर छैन भनेर उहाँले नै एकदम भन्नुहुन्थ्यो। हुन पनि हो, गेममा त्यस्तो करियर छैन, अनि म चाहिँ अनि लुकी लुकी जान्थेँ कि, ठ्याक्क मेरो रङशाला पछाडि नै म काम गर्थेँ, अनि रङशालाको पछाडि अब गेटसम्म आउँदाखेरि चाहिँ ढिलो हुने, 2-3 मिनट ढिलो भइहाल्थ्यो, अनि म त त्यो देवाल हाम फालेर अनि 1 घन्टा चाहिँ ट्रेनिङ गर्ने अनि फेरि काम गर्न गइहाल्ने कि,
1: देवाल लागेरै जान्थ्यो,
0: लागेर जाने अनि त्यसपछि घरमा चाहिँ भन्थेन। यसरी चाहिँ मैले 3-4 महिनासम्म सिकेँ, पछि बुवाले पनि हार खानुभयो, अब उसले चाहिँ अनि उसले चाहिँ अब आफूले भनेको मान्छ भनेर बुवाले अब हार खाएपछि चाहिँ बुवाले चाहिँ अनि त्यसपछि रोक्नु भएन, किन हामीले छोरी मान्छे भइसकेपछि सधैँ हुन्छ हजुर मात्र भनेर होइन, मेरो लागि यो राम्रो छ, मैले अहिलेको कुरा चाहिँ राइट हो, राइट भएन भने पनि गल्ती हुन्छ म सुधार्छु भनेर चाहिँ आफूलाई चाहिँ डिफेन्ड गर्न सक्नुपर्छ, म चाहिँ गर्न सक्छु भनेर चाहिँ हिँड्नुपर्छ चेलीबेटी मान्छे, अहिलेको छोरीहरू चाहिँ हिँड्नुपर्छ भन्ने मलाई लाग्छ, सधैँ गर्नु हुन्छ हजुर हस् भनेर चाहिँ
1: जे कुरा पनि ओके नभन्ने, अब आफूलाई चाहिँ अब कुनै कुराहरूमा चाहिँ एग्री नहुने, अब आफूलाई रङ लाग्छ भनेपछि त्यसमा स्ट्यान्ड गर्नु भन्नु। अनि यो टेक्वान्डो चाहिँ अब कति वर्षको उमेरदेखि चाहिँ खेल्न मिल्छ हामीहरूले, मतलब बच्चापछि कति वर्ष भइसकेपछि चाहिँ ल टेक्वान्डो चाहिँ अब सिक्न मिल्छ है भन्ने?
0: हाम्रो नेपालमा चाहिँ 4-5 वर्षको बच्चादेखि चाहिँ हामीले लिइरहेछौँ, त्यहाँदेखि यस्तो एज लिमिटेसन छैन, तर सुरुवात चाहिँ हजुरहरूले 4-5सम्म गर्न सक्नुहुन्छ।
1: 4-5 वर्षदेखि सिकाउन मिल्ने हो
0: सिक्नु।
1: अनि यो अब हाम्रो चाहिँ एउटा के कुरा छ भनेपछि, अब यो सानैदेखि चाहिँ यस्तो जुडो कराटेहरू सिकायो या फिजिकल्ली धेरै कामहरू गऱ्यो भनेपछि चाहिँ त्यसको ग्रोथ चाहिँ अलिक कम हुन्छ, अनि हाइट बढ्दैन, अनि मोटो हुन्नान् भन्ने खालको हुन्छ नि, यस्तो चाहिँ सुनिरहेको हुन्छ, यो चाहिँ कत्तिको सत्य हो जस्तो लाग्छ फेरि हजुरलाई?
0: मलाई चाहिँ यो चाहिँ एकदमै गलत हो जस्तो लाग्छ होइन, अहिले चाहिँ मेरो हाइट अनि स्पोर्ट्समा लागेको हुन्छ, अब हामी विशेष गरी महिलाहरूलाई चाहिँ पिरियड प्रब्लम अनि त्यसपछि एकदम कसहरूलाई चाहिँ मुड स्विङ्सहरू होइन, अनि बडीहरूमा एकदम चेन्जेसहरू हुन्छ के, अब एक्सर्साइज गरिसकेपछि बडीले एकदम राम्ररी काम गर्ने भइसकेपछि त यो कुनै हाइट बढ्ने नबढ्ने यो सब त्यस्तो बाधाहरू चाहिँ आउँदैन, बरु झन् शरीरमा शारीरिक विकासलाई चाहिँ यसले एकदम सहयोग पुऱ्याउँछ खेलकुदले।
1: हजुर, अनि अब अहिलेको अवस्थालाई निहाल्ने हो भने चाहिँ हाम्रो जो एम जेनेरेसन युवाहरू हुनुहुन्छ, उहाँहरू चाहिँ धेरै जसो जिममा चाहिँ धेरै आकर्षित भएको जस्तो देखिन्छ नि, यस्तो मार्सल आर्ट भन्दा। अनि यो आखिर जिम गरे पनि ठिक हो या मार्सल आर्टमा आयो भनेपछि चाहिँ अलि राम्रो हो जस्तो लाग्छ अरे हजुरलाई?
0: मलाई चाहिँ सबै आफ्नो आफ्नो ठाउँमा एकदम ठिकै छ जस्तो लाग्छ। अब जिम भनेको अलिक ठुल्ठुलो मान्छेहरू गएर गर्दाखेरि उनीहरूले

0: भ्याएको समयमा जति बेला भ्याउँछ त्यति बेला उनीहरू जाने हो जी। अब यस्तो खेलकुद मार्सल आर्ट भनेको ठ्याक्क उनीहरूको फिक्स टाइमहरू हुन्छ, अनि डाइटहरू पनि अब त्यस्तो जिममा गएपछि अब प्रोटिनहरू पनि खानु पर्यो, अब प्रोटिनहरू पनि किन्नु पर्यो, अब के हुन्छ है सबै किन्नुपर्छ। अब खेलाडी भइसकेपछि त हामी त किन्दैनौँ, घरमा जे हुन्छ त्यही खाने हो अनि त्यहीले नै हो। अब जिमको लागि अहिले चाहिँ मलाई लाग्छ ट्रेन्ड जस्तो लाग्छ जिम चाहिँ, होइन अब सब भिडियोसिर हामीलाई जिम जानुपर्छ भने जस्तो मैले चाहिँ क्रियाकलापहरू देखिरहेको हुन्छु है, देखा सिकी भयो एकाको लागि पो। आफूसँग जिममा पैसा छ कि छैन त्यो चाहिँ थाहा छैन, तर जिम चाहिँ गएर अनि फोटोसोटो भिडियो चाहिँ राम्रो हाल्नुपर्छ, अब यो एङ्गलबाट खिच्नुपर्छ जस्तो लाग्छ होइन, यस्तो हेर्छु अनि सोसियल मिडियाहरूमा पनि। राम्रो हो, एक्सर्साइज गर्नु राम्रो हो, तर त्यसको लागि के ठिक भनेर त्यो सोच्नु पनि एकचोटि सोध्नुपर्छ। तपाईँ रङशालामा फ्रीमा एक्सर्साइज गर्न पाउनुहुन्छ भनेपछि होइन तपाईँ के गरेर त्यही कुरा जिम हकमा गरिराख्नु भएको छ, अब त्यो तपाईँमा भर पर्छ है। म रङशालामै गर्न सक्छु भनेर अहिले नि रङशालामा गएर ट्रेनिङ गर्न आउँछ मान्छेहरू, त्यहाँ पनि जिम छ, त्यहाँ पनि त्यहाँ गएको मान्छे पनि स्वास्थ्य छन् हेल्दी छन्, जिममा गएको मान्छे पनि हेल्दी छन्, तर जिममा जाने मान्छे कस्तो भने चाहिँ अलि देखा चाहिँ भएर गएको जस्तो लाग्छ मलाई।
1: हजुर, अब सबै नै कतिपय मान्छेहरू भनौँ
0: हजुर, अब त्यही भएर पनि धेरै आकर्षित भएको जस्तो लाग्छ होला हजुरलाई। अब तपाईँले भन्नुभयो होइन विद्यालयमा चाहिँ मार्सल आर्टहरू केही न केही त सिकायो भनेपछि सानैदेखि राम्रो पनि हुन्छ भनेर भन्नुभयो, अनि अब अहिले हाम्रो नेपाल सरकारले चाहिँ भर्खरै आर्मी ट्रेनिङ चाहिँ विद्यालयबाटै गराउनुपर्छ भन्ने यो अवधारणा ल्याउनु भएको छ, तपाईँलाई यो अवधारणा कस्तो लाग्यो?
2: यो चाहिँ मलाई एकदम राम्रो लाग्यो। हाम्रो चाहिँ एउटा एनसिसी भन्ने सायद सुन्नु भएको छ कि छैन, एनसिसी चाहिँ आर्मीहरूले गराउनु हुन्छ बच्चा बच्चाहरूलाई, अनि त्यसमा चाहिँ टेक्वान्डो पनि इन्क्लुड छ कि, अनि यो आर्मी ट्रेनिङमा चाहिँ मार्सल आर्ट हुन्छ नै कि, अब त्यही भएर चाहिँ मलाई चाहिँ राम्रो लाग्छ। मार्सल आर्ट त्यहाँभित्र भएपछि त उनीहरू डिसिप्लिन पनि हुने नै भए, उनीहरू सेल्फ डिफेन्सका कुराहरू पनि सिक्ने भयो, यो कुराबाट चाहिँ म खुसी लाग्छ, राम्रो लाग्छ। तर त्यही हो कि पछि गएर कन्टिन्यू गर्न सकुन् उनीहरूले, उनीहरूको प्र्याक्टिकल धेरै होस् थ्योरिकल नहोस् भन्ने हो, यही कुरामा चाहिँ खुसी छु।
1: अनि यो टेक्वान्डो क्षेत्रलाई चाहिँ अब हामीले एज अ करियर सोच्न सक्छौँ कि नै लङ लास्टिङको लागि?
0: अब त्यो कस्तो बाटोमा हिँड्ने, अब इकोनोमी पैसा कमाउने बाटोमा हिँड्छु भनेर सोध्न सोध्छ भनेपछि चाहिँ करियरमा पनि करियर गराउँछु भन्न मिल्छ होइन। मैले चाहिँ एज अ सोसल वर्क भनेर चाहिँ टेक्वान्डो सिकाएर छु, मैले महिनाको फीहरू लिँदैन, एडमिसन र ड्रेसको लिन्छु, अनि इक्जाम पनि त्यो त अब अनिवार्य नै हुन्छ, त्यो त लिनै पर्छ होइन। अब अरूले चाहिँ नेपालगञ्जमै यति धेरै छन् नेपालगञ्जमै हुनुहुन्छ जसले करियरको रूपमा टेक्वान्डो कोचलाई लिएर चुज गर्नुभएको छ, टेक्वान्डो गेम मात्र खेलाउने अनि अरू पनि जब गर्दैनन् भन्ने, त्यस्ता मान्छेहरू तपाईँले भेट्न सक्नुहुन्छ। बिहान साँझ खेलाउने अनि दिउँसो फ्री भएको टाइममा तपाईँले अरू कुनै काम पनि गर्न सक्नुहुन्छ, एज अ करियर दिन सकिन्छ। तर अब यस्तो वरिपरि प्रस्थान अलिकति ठाउँ दिनु पर्यो, अब गेम खेलाउने ठाउँहरू दिनु पर्यो, कुनै अब वडाले पनि ल हामी तपाईँलाई साथ सपोर्ट दिन्छौँ, बच्चाहरू दिन्छौँ, खेलाउनुहोस् भन्नु पर्यो। स्कुलको स्कुलहरूमा कुनै एक्स्ट्रा एक्टिभिटिजहरूमा शुक्रबार अरू एक्स्ट्रा एक्टिभिटिजहरूमा लुकामारी के भन्छ अब त्यो के हो के भन्छ त्यो घेरोमा लुकाए, अनि त्यस्तो त्यस्तो एक्टिभिटिजहरू तपाईँ गराइराख्नु भएको छ, त्यो एक्टिभिटिजहरूले न तपाईँको बच्चाहरूलाई फाइदा गराउने हो होइन, खालि रमाइलोको लागि मात्र हो त्यो गेम। त्यस्तो गेम राख्न सक्नुहुन्छ स्कुलहरूले, त्यस्तो गेम गराउनुहुन्छ, फुटबल पनि राख्न सक्नुहुन्छ भनेपछि मार्सल आर्ट वाइ नट होइन, त्यस्तो गर्दैछ त अभियसली। अब हामी विदेशी टेक्वान्डो मात्र खेलाएर बसेछन् कतिजना, नेपालमै छन् धेरै छन् टेक्वान्डो मात्र खेलाउने, विदेश जानु नपरेको अवस्था पनि छ, कतिपय ठाउँमा चाहिँ साथ सपोर्ट नदिएको कारणले अब टेक्वान्डो खेलाउँदै खेलाउँदै आधा बाटोमा आफ्नो जर्नी छोडेर विदेश गएको पनि छ। अब साथ कतिको साथ दिन्छ स्थानीय सरकारले स्थानीय मान्छेहरूले भन्ने कुरामा चाहिँ भर पर्छ।
1: अनि अब हाम्रो यो नेपाल सरकारले चाहिँ अब मार्सल आर्टको क्षेत्रमा चाहिँ कतिको साथ सपोर्ट दिनुभएको छ, अझै तपाईँले चाहिँ के कुरामा चाहिँ साथ सपोर्ट गरिदियो भने चाहिँ मार्सल आर्टको क्षेत्र पनि अझै उत्कृष्ट बन्न सक्थ्यो जस्तो लाग्छ?
0: मलाई चाहिँ सबैले यस्तो हेर्न सक्छ भनौँ, मार्सल आर्ट चाहिँ
2: मार्सल आर्टले नेपाललाई गरिरहेको छ, नेपाललाई दिइरहेको छ। नेपालमा सागहरूमा सबैभन्दा बढी मेडल ल्याउने नेपालको लागि भनेको पहिलोमा तेक्वान्दो पर्छ, त्यसपछि कराटे, सबै यो मार्सल आर्टहरू नै अगाडि पर्छ कि। तर साथ सपोर्टको बारेमा कुरा गर्न आयो भने क्रिकेटमा लगानी आउँछ, फुटबलमा लगानी आउँछ, स्थानीय लेभलमै फुटबल क्रिकेटहरूमा उनीहरूले गरिरहन्छ, लगानी गरिरहन्छ, दिइरहन्छ। फेरि भएर हेर्नु पर्दाखेरि नेपालको लागि मेडलहरू ल्याउने, नेपालको इज्जत जोगाइदिने भनेको अलि बढी मार्सल आर्ट नै देखिरहेको छ। अब हामीसँग ओलम्पिक मेडल थिएन, अहिले हाम्रो प्यारा ओलम्पिकले मेडल लिएर आउनु भएको छ, नेपालकै लागि पहिलो मेडल हो त्यो चाहिँ, होइन। अनि त्यस्तो हुँदा पनि अब मार्सल आर्टको क्षेत्रलाई चाहिँ छायामा पारिरहेको जस्तो मलाई लाग्छ, होइन। सबैले महसुस पनि गर्न सक्छ यो कन्डक्ट एसियन गेममा चाहिँ हाम्रो त्यस्तो राम्रो रिजल्ट आएन। अब त्यो हेर्दैपछि अनि सरकारले हेर्दैपछि अब खेलाडीहरूलाई उनीहरूलाई अब आवश्यकहरू कुराहरू पुऱ्याइदिइसकेपछि बल्ल हुने हो, त्यो सबै छैन भनेपछि अनि कसरी हुन्छ त। अहिले अब एसियनमा एकदम नराम्रो रिजल्ट आएको छ, सबैले हेरिरहेका छौँ। अरू क्षेत्रभन्दा मार्सल आर्ट चाहिँ अलिक पछाडि नै पारेको छ नेपाल सरकारले जस्तो लाग्छ मलाई चाहिँ।
1: हजुर, अझै के कस्ता योजनाहरू ल्याइदियो भनेपछि अझै यो छायामा चाहिँ पर्थेन होला त मार्सल आर्ट क्षेत्र।
2: अब प्रोत्साहन त दिनु नै पर्यो, होइन। अब नेपालको इज्जत जोगाएको छ, नेपालको इज्जत
1: समयमा
2: अब सम्मान इज्जत जोगाउने भनेको खेलाडीले र सगरमाथाले मात्र जोगाएको अनि गौतम बुद्धले मात्र जोगाएको जस्तो लाग्छ मलाई नेपालमा। तर अब तिनटैलाई त्यस्तो सम्मान छैन। अब जागिरको कुराहरू आउँछ, जस्तै अब सर्टेन अब खेलाडीहरूको कस्तो हुन्छ, शरीर जबसम्म काम आउँछ, सबैको शरीर उमेर छदाबार त्यस्तै हुने नै होइन। अब उनीहरूको सर्टेन रिटायर हुने टाइम आउँछ, अब उसले रिटायर भइसकेपछि गर्ने के, होइन। त्यो जब पनि अब लङ टाइमलाई चाहिँ अब कसरी उसले जीविकोपार्जन गर्छ, जीविकोपार्जनको बाटो खोजिदिनु पऱ्यो। अब जस्तै पुलिस आर्मीहरूमा त लिन त लिन्छ होइन, तर स्यालेरीहरू ठ्याक्क अब उनीहरूले पुग्छ कि बुझ्दैन। दिन रात ट्रेनिङ गरेर छ, अब आफूले अब खाने आफूलाई डाइट पुर्याउन सक्दैन भनेपछि उसले कसरी आफ्नो ध्यान राखोस्। त्यही भएर पनि धेरै विदेशीका छन् खेलाडीहरू, अहिले अब उनीहरूको फ्युचर सिक्योर भन्नु पऱ्यो भनौँ।
1: हजुर, अनि अब एउटा सिक्ने इच्छा गरेको व्यक्तिले टेक्वान्डो मार्सल आर्ट अब कति समयसम्म सिक्नुपर्छ, यसको बेसिक कोर्सहरू हुन्छ कि यो चाहिँ निरन्तर चलिरहने हो कि यो चाहिँ कहिलेसम्म सिक्यो भनेपछि चाहिँ भइन्छ त एउटा प्लेयर?
2: मलाई त्यस्तो यसको कोर्स मार्सल आर्टमा कोर्स हुन्छ जस्तो त कहिले लान्दैन, होइन। निरन्तर सिक्दै जाने बाटो मार्सल आर्ट चाहिँ, होइन। तर एटलिस्ट आफ्नो बच्चाहरूलाई सिकाउनुहुन्छ भने पनि एटलिस्ट ब्ल्याक बेल्टसम्म मात्र भए पनि गराइदिनुहोस् भन्छु म चाहिँ। तर मार्सल आर्ट भनेपछि त जबसम्म मर्दैन तबसम्म सिक्दै जाने कुरा हो जस्तो लाग्छ मलाई चाहिँ। पहिला खेलाडी भएर, त्यसपछि अब रेफ्री भएर, त्यसपछि कोच भएर, अनि त्यसपछि अब के हुन्छ चाहिँ लेभल बढ्दै जाने, जिल्लाको रेफ्री हुन्छ, त्यसपछि प्रदेश रेफ्री भएर कि के थाहा राष्ट्रियमा, त्यसपछि अन्तर्राष्ट्रियमा, यो चाहिँ कहिले पनि नसकिने जर्नी हो जस्तो लाग्छ मार्सलाई चाहिँ मलाई।
1: हजुर, अनि अब ब्ल्याक बेल्टसम्म पुग्नको लागि चाहिँ कस्तो प्रक्रिया हुन्छ, कसरीसम्म चाहिँ के गरे भने चाहिँ ब्ल्याक बेल्टसम्म पुगिन्छ?
2: ब्ल्याक बेल्टसम्म पुग्न हाम्रो चाहिँ बेल्ट हुन्छ, अब जस्तै एक क्लास पास भएपछि दुईमा जाने, दुईदेखि तिनमा जाने, जस्तै वाइट बेल्ट हुन्छ स्टार्टिङमा। वाइट बेल्ट भइसकेपछि इक्जाम हुन्छ, तिन तिन महिनामा इक्जाम हुन्छ। इक्जाम पछि अब हाम्रो डबल प्रमोसन भन्छ, हाम्रो 80 माथि ल्यायो भने चाहिँ, राम्रो गऱ्यो भनेपछि चाहिँ प्रमोसन हुन्छ। सित्तै यल्लो बेल्ट नभएर हाफ रिन हुन्छ। त्यस्तै गर्दै गयो भने चाहिँ उसले 2 वर्षभित्र गरिहाल्छ त्यो इक्जाम हुन्छ। तिन तिन महिनामा बेल्टहरू चाहिँ हुँदै जान्छ, अनि वाइट, यल्लो, ग्रिन, अनि ब्लु, अनि त्यसपछि रेड, अनि त्यसपछि बल्ल ब्ल्याक।
1: अब नेपालगञ्जको सेरोफेरोमा हेर्ने भनेपछि हाम्रो स्थानीय सरकारले चाहिँ अब मार्सल आर्ट क्षेत्रमा चाहिँ कतिको सहयोग गर्नुभएको छ, कतिको प्रोत्साहन गर्नुभएको छ अहिले?
2: त्यस्तो त मैले ठ्याक्कै धेरै गरेको जस्तो नै लाग्दैन, गरे छैन भन्ने जस्तो नि लाग्दैन मलाई चाहिँ। अब त्यस्तो केही पनि मलाई खै किन गरे जस्तो नि लाग्छ, टाइम टाइममा होइन, गरे छैन जस्तो नि लाग्छ। किनकि अरू गेमहरू आयोजना भएको हेर्दाखेरि चाहिँ मार्सल आर्ट बाहेकका अरू गेमहरू हुँदाखेरि चाहिँ आयोजनामै नै राख्छौँ, रङशालामा गेम भइ नै रहेको देख्छु। तर मार्सल आर्टको सिनारोमा हेर्दाखेरि चाहिँ मार्सल आर्टमा त्यस्तो खासै सपोर्ट गरेको जस्तो चाहिँ देख्दिनँ अहिले स्थानीय सरकारले।
1: हजुर, अनि अब भने हामी चाहिँ कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छन्। आज चाहिँ हामीले युवा संवादमा टेक्वान्डोको बारेमा, मार्सल आर्टकै बारेमा कुराकानी गऱ्यौँ। अनि अब हामीलाई सुनिरहनु भएका दर्शकहरू हुनुहुन्छ, उहाँलाई चाहिँ तपाईँले के सन्देश दिन चाहनुहुन्छ?
2: म चाहिँ मार्सल आर्टको खेलाडी भएर नै होला, टेक्वान्डोको खेलाडी नै भएर होला, सक्दो तपाईँले आफ्नो बालबच्चालाई फ्रीको टाइम यस्तै मोबाइलमा हेर्नुभन्दा न, उनीहरूले मोबाइलमा के हेर्छन् के चलाउँछन् त्यस्तै बस्नुभन्दा गेममा इङ्गेज गराइदिनुहोस्। विशेष गरी गर्ल्सहरूलाई झन् मार्सल आर्टमा सक्दो जति सक्नुहुन्छ त्यति चाहिँ पठाउने कोसिस गर्नुहोस्। हाम्रोमा अब मार्सल आर्टमा सिकाउने पैसा छैन भन्नुहुन्छ भने पनि हामी कतै न कतै सहयोग गरौँला होइन, तर छोरी मान्छेलाई विशेष गरी चाहिँ छोरी मान्छेलाई चाहिँ हाल्नुहोस् टेक्वान्डो सिकाउनुहोस् भन्ने चाहिँ भन्न चाहन्छु।
1: हजुर, धेरै धेरै धन्यवाद। आजको हाम्रो एपिसोडमा हामीले टेक्वान्डो मार्सल आर्टको बारेमा चाहिँ अब युवाको अवस्था कस्तो छ त, अब उहाँ नै युवा प्रशिक्षक हुनुहुन्छ, उहाँले नै सिकाइराख्नु भएको छ, र त्यसको महत्त्वको बारेमा, त्यसको फाइदा बेफाइदा, त्यसका चुनौतीहरूको बारेमा हामीले कुराकानी गऱ्यौँ। आशा छ हाम्रो यो नयाँ कुराकानीले चाहिँ तपाईँहरूलाई फेरि पनि केही नयाँ सोच्न बाध्य बनाउनेछ भन्ने आशा गरेका छौँ। हामी फेरि पनि अर्को हप्ता यस्तै पुनः नयाँ अतिथिका साथ नयाँ विषय लिएर उपस्थित हुने नै छौँ। त्यति बेलासम्मका लागि रेडियो कृष्णसार FM 94 मेगाहर्ज सुन्दै गर्नुहोला। हामी बिदा हुन्छौँ। नमस्कार।

0: सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 को सोफा किन्नुहोस्, 35,000 कै फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
1: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 जना भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
0: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 जनालाई 35,000 रुपियाँको सोफा निशुल्क।
1: नेपाल भर डेलिभरी, 15 वर्षसम्मको ग्यारेन्टी।
0: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-4870।
2: आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
3: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
2: उपलब्ध सेवाहरू:
3: ECG, ECO, TMT, 24 घन्टे होल्टर, ABPM, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
2: डाक्टर भेट्ने समय: बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
3: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना: गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।

0: रंगा उदय देश मेरो एवरेस्ट।
1: मन पर्यो त पर्यो पर्यो
2: जब से तुमको देखा है।
3: सिंगापुर होलसेल,
4: नेपालगंज सेतु बिका चोक,
1: सिंगापुर होलसेल,
4: नेपालगंज सेतु बिका चोक, नामै काफी क्या दामी।
1: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
5: आजै रोजौ है।
4: मन पर्यो त पर्यो पर्यो।
3: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
4: सिङ्गापुर होलसेल सेतुबेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97 0695 92 45, 98 28 36 50 65। सिङ्गापुर होलसेल मल।
6: कफी रेडी।
7: वाओ, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
6: I love it too.
7: Hamila mon parcha bhane bhagwan lai pani mon parcha.
6: Mangaldeep scent 3-in-1 perfume like fragrance.
1: के तपाईलाई आफ्नो घरलाई सुन्दर, आकर्षक र आरामदायी बनाउने चाहना छ?
3: अब घरको सुन्दरता बढाउने उत्कृष्ट फर्निसिङका लागि टाढा जानै पर्दैन। नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ अम्बे फर्निसिङ गार्डन।
1: आकर्षक सोफा सेट, आरामदायी बेड, स्टाइलिस डाइनिङ सेट, सुन्दर पर्दा, आकर्षक कार्पेट तथा घरलाई नयाँ रूप दिने विभिन्न फर्निचरका सामग्रीहरू।
3: तपाईँको रुचि, आवश्यकता र घरको सजावट अनुसार रोज्नुहोस्। मनपर्ने डिजाइन र रङ, उत्कृष्ट डिजाइन, आरामदायी अनुभूति र गुणस्तरीय निर्माणका साथ आफ्नो घरलाई बनाउनुहोस् अझ सुन्दर र विशेष।
1: खुसीको कुरा, तपाईँको सुविधाका लागि उपलब्ध छ होम डेलिभरी सेवा। नयाँ घर सजाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ लुक दिन चाहनुहुन्छ? तपाईँको रोजाइको फर्निसिङका लागि सम्झनुहोस् अम्बे फर्निसिङ गार्डन।
3: आजै आउनुहोस् सुर्खेत रोड नेपालगञ्ज। थप जानकारीका लागि सम्पर्क नम्बर 98 5821 249, 98 025 21 249। अम्बे फर्निसिङ गार्डन, घरको सुन्दरता, आरामको नयाँ अनुभूति।
8: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
9: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
8: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
10: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 90 00।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो। कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082 54037।

0: Teleponia. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: नमस्ते दाई।
5: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
4: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
5: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
6: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
7: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
8: हाम्रा विशेषताहरू:
7: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
8: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
7: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
8: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
7: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
8: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
7: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिम पट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
8: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
1: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी कुलमा पछाडि, सम्पर्क नम्बर 081-538-055 र 98-588-964।
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ नि। जस्तै बिटिई, सिआइसी, आरआइसी सेवा पनि पाइन्छ नि।
2: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके।
2: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
3: बहिरोपन
2: निवारण कार्यक्रम।

0: लालगंज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राति राति मोबाइल सपको पछाडि छ। यहाँ पाइल्स मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ। साथै अण्डको सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ।
1: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला।
0: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो। हजुर, समस्याको कुरा गर्न नहिचकिचाउँ, उपचारका लागि विशेषज्ञसँग परामर्श गरौँ। कृष्ण क्लिनिक रुपैडिहा, नेपालगञ्ज बोर्डर, रुपैडिहा पुलिस थानाको अगाडि, राधे राधे मोबाइल सपको पछाडि। यहाँ बिना अपरेशन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ। विशेषज्ञ डाक्टर विश्वास, BEMS, CMS एन्ड ED, UP भारत, लखनऊ। सम्पर्क नम्बर, भारतीय नम्बर +91 843 493709, नेपाली नम्बर +977 970 144 99 00।
2: स्वास्थ्य नै जीवनको अमूल्य सम्पत्ति हो, त्यसैले आफ्नो स्वास्थ्य र परिवारको उपचारका लागि भरपर्दो स्वास्थ्य संस्था रोज्नुहोस्। अब नेपालगञ्जमै अनुभवी चिकित्सक तथा विभिन्न स्वास्थ्य सेवा सहित माँ जानकी अस्पताल प्राली,
0: जहाँ उपलब्ध छन् जनरल मेडिसिन सम्बन्धी सेवा, जनरल सर्जरी सम्बन्धी सेवा, स्त्री तथा प्रसूति रोग सम्बन्धी उपचार,
2: बाल बालिका तथा नवजात शिशुको उपचार, माइक्रोबायोलोजी सहितको प्रयोगशाला सेवा, भिडियो एक्सरे तथा 300 mm सादा एक्सरे सेवा, एम्बुलेन्स सेवा र 24 घन्टा आकस्मिक सेवा उपलब्ध छ।
0: माँ जानकी अस्पतालमा दूरबीन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सेवा पनि उपलब्ध छ। अस्पतालका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर श्याम सुन्दर यादव, MBBS भारत, MS पाकिस्तान, FICA शल्यक्रिया सम्बन्धी परामर्श तथा उपचार सेवा लिन।
2: त्यसैले स्वास्थ्य सम्बन्धी समस्या हुँदा समयमै सम्पर्क गर्नुहोस्। माँ जानकी अस्पताल प्राली, ठेगाना नेपालगञ्ज 9 बाँके विद्युत कार्यालय नजिक, सम्पर्क नम्बर 081534628, 98 5 27 123। माँ जानकी अस्पताल, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: यो कृष्ण सार FM 94
4: मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
1: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
0: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
2: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480 26435।

0: सिङ्गापुर होलसेल।
1: नेपाल गन्ज सेतो बिका चोक
2: सिङ्गापुर होलसेल।
1: नेपाल गन्ज सेतो बिका चोक नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्सले

0: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुली वरजियौ
1: के छ साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वाह साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 9 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बूढी गण्डकी बाढीबाट 200 भन्दा बढी परिवार विस्थापित, राहत वितरण सुरु। पहिरोले नदी थुनेर बाँध फुट्दा बूढी गण्डकीमा बाढी आएको इसिमोटको प्रारम्भिक निष्कर्ष। आरूघाटमा बेली ब्रिज जडानको तयारी, बेत्रावतीमा पुल सञ्चालन भएसँगै रसुवा नुवाकोट आवत जावत सहज। नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै हिमाली भेडाच्याङ्ग्रा बजारमा पुग्न थाले। रियाद विमानस्थलमा फेरि आक्रमण, 1 जनाको ज्यान गयो, 11 जना घाइते। साउदी अरब र हुती विद्रोही बीचको द्वन्द्व थप चर्किने जोखिम। र दोस्रो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले श्रीलङ्कालाई 82 रनले हरायो। नेपाल खबरमा अब पूरा खबर। गोर्खाको बूढी गण्डकी नदीमा हिजो आएको बाढीबाट गोर्खा र धादिङका 200 भन्दा धेरै परिवार विस्थापित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोर्खाको चुमनुम्रीमा 43, धार्चेमा 39, आरूघाटमा 64 तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा 58 परिवार विस्थापित भएका छन्। बाढी प्रभावित क्षेत्रमा राहत वितरण पनि सुरु भएको प्राधिकरणले जनाएको छ। गोर्खाको चुमनुम्री, धार्चे र आरूघाट तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा आवश्यक खाद्यान्न, लत्ता कपडा सहितका अरू सामग्री पठाएको प्राधिकरणको भनाइ छ। बाढीले 45 घर पूर्ण, 27 घरमा आंशिक क्षति भएको छ। यस्तै 34 गोठ र बङ्गुरका 12 खोरमा क्षतिसँगै 3 गाडी बगाएको छ। 10 जना घर डुबानमा परेका छन्। 2 पक्के पुल, 1 बेली ब्रिज र 2 झलुङ्गे पुल बगाएको छ भने 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढीमा 5 व्यक्ति बेपत्ता भएको विवरण छ। 9 विदेशी सहित 82 जनाको उद्धार भएको छ। बूढी गण्डकीको सहायक नदी स्यारखोला सुक्खा पहिरोले थुनिँदा बाढी आएको प्रारम्भिक निष्कर्ष छ। प्राधिकरणका अनुसार चुमनुम्री गाउँपालिका 6 लुम्निङ नजिकैको उङ्गिलुङ खोलाबाट बहाव र गेगरान आएर स्यारखोला थुनिएको थियो। स्यारखोला थुनिएर केही समयपछि फुट्दा बुढी गण्डकीमा लेदोसहितको बाढी आएको प्रारम्भिक आकलन रहेको प्राधिकरणले जनाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले गोर्खाको चुमनुम्री गाउँपालिका 6 चुमचेत नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा बूढी गण्डकीमा आकस्मिक बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। इसिमोडले सार्वजनिक गरेको विवरण अनुसार हिजो बिहान झन्डै 4 बजेतिर बाढी सुरु भएको थियो। त्यसैले बूढी गण्डकीको करिडोर भई लेदो, गेग्रान र फोहोर बगाएर तलतिर ल्याएको हो। बूढी गण्डकीमा 2 वर्ष अघि पनि बाढी आएको इसिमोडले जनाएको छ। पहिलेको र अहिलेको दुवै घटनाले हिमाली नदी प्रणालीमा विनाशकारी बाढी उत्पन्न गर्न सक्ने विभिन्न जोखिमहरू रहेको भन्दै इसिमोडले पर्वतीय जोखिम बढेकामा चिन्ता समेत व्यक्त गरेको छ। बूढी गण्डकी नदीमा आएको बाढीले गोर्खाको आरूघाट र धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि नेपाली सेनाले त्यहाँ बेली ब्रिज जडानको तयारी थालेको छ। बाढीका कारण पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवागमनमा समस्या आएकाले यातायात सम्पर्क पुनस्थापित गर्न सेनाको सैनिक इन्जिनियरिङ टोली परिचालन गरिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बेली ब्रिज जडानका लागि आवश्यक तयारी अघि बढेको छ। बेली ब्रिज निर्माण भएपछि गोर्खा र धादिङ बीचको आवागमन सहज हुने अपेक्षा छ। बाढीले पुल बगाएपछि स्थानीय बासिन्दा तथा यात्रुले आवतजावतमा कठिनाई भोग्नु परेको छ। तत्काल उद्धार तथा राहतका साथै क्षतिग्रस्त पूर्वाधारको पुनस्थापना गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउने प्रयास भइरहेको सेनाले जनाएको छ। यस्तै भोटेकोसी बाढीले राष्ट्रिय सडक सञ्जालबाट बाहिरिएको रसुवा नेपाली सेनाले फलामे पुल जडान गरेसँगै सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएसँगै रसुवा नुवाकोट जावजावत गर्ने गाडीले अप्ठ्यारा वैकल्पिक सडक प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। सेनाले निर्माण गरेको पुल हिजो गल्छे रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरिएको छ। रसुवाको उत्तरगया गाउँ नगरपालिका 5 र नुवाकोटको विदुर नगरपालिका 10 जोड्ने फलाकु खोलामा निर्मित नयाँ पुल र पुराना पुल बाढीले बगाएपछि रसुवासँगको सडक सम्पर्क विच्छेद भएको थियो। सडक विभागसँगको समन्वयमा सेनाले झन्डै 300 मिटरको कठिन चट्टान हटाई पहुँच मार्ग विस्तार गरी बेत्रावतीसम्म सडक खुलाएको हो। पुल बनेसँगै धादिङको गल्छे नुवाकोटको देवीघाट त्रिशुली र बेत्रावती तथा रसुवाको धुन्चे हुँदै स्याफ्रुबेसीसम्म सडक सञ्चालनमा आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नवरात्रको दोस्रो दिन आज दशैं घरुवा पूजा कोठामा नौ दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन हिजो दशैं घरुवा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको हो। हिजै घटस्थापना गरिएको ठाउँमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद् भागवत लगायतका देवी स्तोत्र पाठ समेत गरिन्छ। दशैँ तिहार नजिकैसँगै हिमाली भेडा च्याङ्ग्रा बजारमा पुग्न थालेका छन्। उच्च हिमाली क्षेत्रको प्राकृतिक घाँस र जडीबुडी खाएर हुर्किएका भेडा च्याङ्ग्राको मासुको माग बढ्न थालेपछि बझाङको साइपाल गाउँपालिकाबाट व्यापारीले ठूलो सङ्ख्यामा भेडा च्याङ्ग्रा सहर पठाउन थालेका छन्। साइपाल गाउँपालिकाबाट यस वर्ष मात्रै पोखरा र काठमाडौँका लागि 38 ट्रक भेडा च्याङ्ग्रा पठाइएको छ। यस वर्ष निर्यात हुने सङ्ख्या बढेको व्यवसायीहरूले बताएका छन्। ग्राहकको माग बढ्दै गएपछि कतिपय उपभोक्ताले व्यापारी पुग्न ढिला भए पनि भेडा च्याङ्ग्रा कुरेर बस्ने गरेका छन्। भेडा च्याङ्ग्राको व्यापारले हिमाली क्षेत्रका पशुपालक र व्यापारीलाई आम्दानीको अवसर समेत दिएको छ। अबको तीन दिन देशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ। पर्सि बुधबार बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका धेरैजसो ठाउँमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ। अब विदेशको खबर। साउदी अरबको राजधानी रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्को आक्रमणमा एकजनाको ज्यान गएको छ भने 11 जना घाइते भएका छन्। यसअघि हिजो भएको आक्रमणमा कम्तीमा 12 जनाको ज्यान गएको र 300 भन्दा धेरै घाइते भएका समाचार सार्वजनिक भएको थियो। कतारी सञ्चार माध्यम अल जजिराका अनुसार विमानस्थलमा भएको पछिल्लो आक्रमणको आरोप यमनका हुती विद्रोहीमाथि लगाइएको छ। यसैबीच हुती विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानामा रहेको विमानस्थलमा पनि हवाई आक्रमण भएको हुती सम्बन्ध सञ्चार माध्यमहरूले जनाएका छन्। यमनको साना र ताइज क्षेत्रमा समेत हवाई आक्रमण भएको खबरमा उल्लेख छ। पछिल्लो घटनाले साउदी अरब र हुती विद्रोही बीचको द्वन्द्व थप चर्कन सक्ने चिन्ता बढाएको छ। अमेरिकी विदेश मन्त्रालयले साउदी अरेबियाका प्रमुख विमानस्थल प्रयोग गर्दा अत्यधिक सावधानी अपनाउन आफ्ना नागरिकहरूलाई आग्रह गरेका छन्। मध्यपूर्वमा युद्ध अन्त्यका लागि कूटनैतिक प्रयास भइरहे पनि रियाद विमानस्थलमा दोहोरिएका आक्रमण, यमनमा चलिरहेको हवाई आक्रमण र हर्मुज जलमार्गमा बढ्दो जोखिमले क्षेत्रीय सुरक्षा तथा विश्व ऊर्जा आपूर्तिमा थप अनिश्चितता पैदा गरेको छ। अब खेल खबर। पाकिस्तानले श्रीलङ्कालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 82 रनले पराजित गरेको छ। लगातार दोस्रो जितसँगै पाकिस्तानले 3 खेलको श्रृङ्खला 1 खेल अगावै 2-0 आफ्नो पक्षमा पारेको हो। रावलपिण्डीमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 215 रन बनाएको थियो। पाकिस्तानका माझ सदाकतले 51 बलमा 96 रनको आक्रामक इनिङ्स खेलेका छन्। यस्तै कप्तान साहिजादा फरहानले 44 बलमा 73 रन बनाएपछि पाकिस्तानले विशाल योगफल तयार पारेको थियो। जवाफमा 216 रनको लक्ष्य पस्याएको श्रीलङ्का निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 133 रन समेटियो। श्रीलङ्काका ब्याटरले पाकिस्तानी बलर सामु अपेक्षित प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका मोहम्मद इमरानले 3 विकेट लिए। यस जितसँगै पाकिस्तानले 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृङ्खला आफ्नो नाममा गरेको छ। अब दुई टोली बीचको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बुढी गण्डकी बाढीबाट 200 भन्दा धेरै परिवार विस्थापित, राहत वितरण सुरु। पहिरोले नदी थुनेर बाँध फुट्दा बुढी गण्डकीमा बाढी आएको इसिमुटको प्रारम्भिक निष्कर्ष। आरूघाटमा बेली ब्रिज जडानको तयारी, बेत्रावतीमा पुल सञ्चालन भएसँगै रसुवा नुवाकोट आवत जावत सहज। नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै हिमाली भेडा च्याङ्ग्रा बजारमा पुग्न थाले। रियाद विमानस्थलमा फेरि आक्रमण, एकजनाको ज्यान गयो, 11 जना घाइते। साउदी अरब र हुती विद्रोही बीचको द्वन्द्व थप चर्किने जोखिम। र दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले श्रीलङ्कालाई 82 रनले हरायो।
1: NBA नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
1: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइपिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822। पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
6: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
5: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
4: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-99-00।
7: टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने, तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
8: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
7: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, MBBS, MS, MCS न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
8: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
7: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
8: यहाँ उपलब्ध सेवाहरू: ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घन्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
7: ठेगाना: अस्पताल रोड, भिटु मलको अगाडि बहराइच। आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 9118442021 र +91 9919221611। त्यसै गरी नेपाली नम्बर 97692493299। माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि म्यासेज र फोन गर्न सक्नुहुनेछ।

0: विजयादशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षा प्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विद्यालय परिवार समावेश इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081-531-337।

0: 내 조명도 빨리 달달달달 코미 정말 많이 나요.
1: 기분 그래도 이만 그 티어리 조리자스 때 아무리 바퀴 보니

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई, MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारकाँदो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090-38739 र 97045-98921। यामाहा ब्लू फेस, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म। यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
1: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।
2: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, NMC 19393, BDS दिल्ली, FAGC मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
3: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबिनबाट गरिने डिजिटल एक्सरे सेवा।
1: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
4: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
5: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
4: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
5: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै NICU, PICU, ICU, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
4: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
5: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
4: सम्पर्क नम्बर 081535717।
6: रंग बहार, रंग बहार।
7: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
6: बर्जर पेन्स।
8: यो कृष्णसार FM
9: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: मेगाहर्ज कृष्णसार जत्तिको तेज
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जत्तिको तेज
4: सुन्नु न सावित्रीजी मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो कहाँ जाने होला
5: ए हो र यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ
4: ए हो र त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त
5: पाउँछ नि किन नपाउनु त्यहाँ अर्डर अनुसार बेड सोफा डाइनिङ टेबल अफिस टेबल ड्रेसिङ टेबल दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ टिकाउ सामग्री आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ एक पटक अवश्य भेट्नुहोस् तपाईँ निराश हुनुहुने छैन हजुर अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड सुर्खेत रोड नेपालगञ्ज फोन नम्बर 98448 87535 र 98082454037

0: pëllë pëni e Extreme Energy Drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुशीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: मन पर्यो त पर्यो, पर्यो
5: जब से तुमको देखा है।
6: सिंगापुर होलसेल,
7: नेपालगंज सेतु विकास चोक,
4: सिंगापुर होलसेल,
7: नेपालगंज सेतु विकास चोक, नामै काफी, क्या दामी।
4: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
7: मन पर्यो त पर्यो, पर्यो
6: नेपालगञ्जमा एक मात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
7: सिङ्गापुर होलसेल सेतु विकास चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु विकास चोक। फोन 97 0 6 95 92 45, 98 28 36 50 65। सिङ्गापुर होलसेल मल।
4: होइन, के भयो आज भोलि तपाईँलाई? निकै चिन्तित देखिनुहुन्छ नि।
8: के भन्नु खै, केही समयदेखि मलदरमा दुख्ने पोल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ।
4: अपरेसनको डरले उपचार नै नगर्ने? अब त्यस्तो चिन्ता लिनु पर्दैन। तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन? ल सुन्नुहोस्, यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि, राधे राधे मोबाइल सपको पछाडि छ। यहाँ पाइल्स मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ। साथै अण्डको सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ।
8: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला।
4: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो। हजुर, समस्याको कुरा गर्न नहिचकिचाऊ, उपचारका लागि विशेषज्ञसँग परामर्श गरौँ। कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर, रुपैडिहा पुलिस थानाको अगाडि, राधे राधे मोबाइल सपको पछाडि। यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ। विशेषज्ञ डाक्टर विश्वास, BEMS, CMS एन्ड ED, UP भारत, लखनऊ। सम्पर्क नम्बर, भारतीय नम्बर +91 843 49 37 00 9, नेपाली नम्बर +977 970 14 499 00।
9: यो कृष्ण सार FM
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D

0: Toilet Bunny, Extreme Energy Drink.
1: नमस्ते दाई.
2: नमस्ते नमस्ते. धेरै दिनपछि देख्यौ त भाइ.
1: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए. अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको.
2: समयमै सही ठाउँमा गएछौ त. अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि.
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान.
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
7: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबार टोलमा रहेको बिएस सिलाई मेसिन सप्लाई छँदैछ नि।
6: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
7: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
8: बिएस सिलाई मेसिन सप्लायर्स घरबारी टोल पिपल चौतारा उपमहानगरपालिका 2 नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-2318, 98-224-1472 र 98-224-5478।
9: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।

0: toilet bunny, yeah. Extreme energy drink.
1: के तपाईँ घरका लागि नयाँ टेलिभिजन, फ्रिज, एसी वा वासिङ मेसिन किन्दै हुनुहुन्छ?
2: त्यसो भए अब टाढा जानु पर्दैन। तपाईँको आफ्नै विश्वासिलो नाम मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन।
1: 26 वर्षदेखि गुणस्तरीय सेवा र ग्राहकको विश्वास जित्दै आएको मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब नेपालगञ्जको सुर्खेत रोड डायमन्ड होटल लाइनमा नयाँ शाखा सहित तपाईँको सेवामा।
2: हायर, सामसुङ, हुन्डाई लगायतका चर्चित ब्रान्डका टेलिभिजन, एसी, एयर कुलर, डबल डोर फ्रिज, वासिङ मेसिन, किचन तथा विभिन्न घरायसी इलेक्ट्रोनिक सामान अब एउटै छानामुनि।
1: साथै विभिन्न ब्रान्डका एसीको बिक्री तथा मर्मत सेवा पनि उपलब्ध छ।
2: गुणस्तरीय सामान, उचित मूल्य, आधिकारिक सेवा र ग्राहक मैत्री व्यवहार, यही हो मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसनको पहिचान।
3: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन, विश्वासको 26 वर्ष, गुणस्तरीय इलेक्ट्रिकको पहिलो रोजाई।
2: पुरानो शाखा न्यू रोड कल्पत्रु होटेल नजिक नेपालगञ्ज, नयाँ शाखा सुर्खेत रोड डायमन्ड होटेल लाइन नेपालगञ्ज।
1: सम्पर्क फोन नम्बर 98025-35601 र 98025-35602।
2: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब तपाईँको अझ नजिक।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
1: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9850303479 र 9840021380।
2: ओहो, दसैँ तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।
3: सोफा किन्न कहाँ जाने? राम्रो ठाउँ बताइदिनु नि।
2: नेपालकै नम्बर एक सोफा फ्याक्ट्री सोफा हब नेपालगञ्ज जाने नि।
3: अफर के छ, उपहार के छ, सुनौ न त कुरा।
2: दसैँ तिहार झिलिली अफर, थाइल्यान्ड अफरदेखि आकर्षक उपहारसम्म, सोफा किन्दा हात खाली नजाने।
3: ए साँच्चै? अनि अझ विशेष के छ?

0: सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 को सोफा किन्नुहोस्, 35,000 कै फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
1: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 जना भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
0: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 जनालाई 35,000 रुपियाँको सोफा निशुल्क।
1: नेपाल भर डेलिभरी, 15 वर्षसम्मको ग्यारेन्टी।
0: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-48-70।
2: स्वयंसेविका दिदीज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भन्या।
3: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
2: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न, के गर्ने होला दिदी?
3: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
4: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
5: कफी रेडी।
6: वाओ, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 का साथ।
5: I love the scent.
6: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
5: मंगलदीप सेन्ट 3-in-1 perfume like fragrance।

0: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने। तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
1: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
0: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, एमबीबीएस एमएस एमसीएस न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
1: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
0: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
1: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घन्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
0: ठेगाना अस्पताल रोड भिटू मलको अगाडि बहराइच, आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 9118442021 र +91 9919221611। त्यसै गरी नेपाली नम्बर 97692493299। माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि मेसेज र फोन गर्न सक्नुहुनेछ।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: यामाहा ब्लू फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू, साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चङ्गा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97 090 38 739 र 97 045 98 921। यामाहा ब्लू फेस्ट, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: टाइम टेक
2: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
3: के तपाईं घर बनाउँदै हुनुहुन्छ पानी आपूर्ति कृषि वा अन्य निर्माणका लागि गुणस्तरीय र टिकाउ पाइप खोज्दै हुनुहुन्छ
4: त्यसो भए रोज्नुहोस् स्टार पोली पाइप स्टार पोली पाइप इंडस्ट्रीजले यस क्षेत्रमा मात्रै नभई नेपाल अधिराज्यभरि आफ्नो सेवा प्रदान गर्दै आएको छ
3: सीपीबीसी पीबीसी एचडीपीई बोरवेल पाइप ड्रेनेज पाइप तथा गार्डन पाइप लगायतका विभिन्न पाइपिङ समाधानका लागि सम्झनै पर्ने नाम हो स्टार पोली पाइप
4: गुणस्तरीय कच्चा पदार्थ आधुनिक उत्पादन प्रविधि र गुणस्तर परीक्षणलाई प्राथमिकता दिँदै गुणस्तरीय कच्चा पदार्थ आधुनिक उत्पादन प्रविधि र गुणस्तर परीक्षणलाई प्राथमिकता दिँदै स्टार पोली पाइपले करायसीदेखि कृषि व्यावसायिक तथा विभिन्न पूर्वाधारका आवश्यकताका लागि पाइप उत्पादन गर्दै आएको छ
3: गुणस्तरमा विश्वास उत्पादनमा निरन्तरता र सेवामा प्रतिबद्धता स्टार पोली पाइप
4: स्टार पोली पाइप इंडस्ट्रीज प्राली नेपालगंज 18 बाँके सम्पर्क नम्बर 98583039 र 98581129 स्टार पोली पाइप गुणस्तरमा विश्वास निर्माणमा भरोसा के तपाईलाई आफ्नो घरलाई सुन्दर आकर्षक र आरामदायी बनाउने चाहना छ
3: अब घरको सुन्दरता बढाउने उत्कृष्ट फर्निसिङका लागि टाढा जानै पर्दैन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ अम्बे फर्निसिङ गार्डन
4: आकर्षक सोफा सेट आरामदायी बेड स्टाइलिस डाइनिङ सेट सुन्दर पर्दा आकर्षक कार्पेट तथा घरलाई नयाँ रूप दिने विभिन्न फर्निचरका सामग्रीहरू
3: तपाईँको रुचि आवश्यकता र घरको सजावट अनुसार रोज्नुहोस् मनपर्ने डिजाइन र रङ उत्कृष्ट डिजाइन आरामदायी अनुभूति र गुणस्तरीय निर्माणका साथ आफ्नो घरलाई बनाउनुहोस् अझ सुन्दर र विशेष
4: खुसीको कुरा तपाईँको सुविधाका लागि उपलब्ध छ होम डेलिभरी सेवा नयाँ घर सजाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ लुक दिन चाहनुहुन्छ तपाईँको रोजाइको फर्निसिङका लागि सम्झनुहोस् अम्बे फर्निसिङ गार्डन
3: आजै आउनुहोस् सुर्खेत रोड नेपालगञ्ज थप जानकारीका लागि सम्पर्क नम्बर 98581249 98025 21249 अम्बे फर्निसिङ गार्डन घरको सुन्दरता आरामको नयाँ अनुभूति
5: नमस्ते दाई
6: नमस्ते नमस्ते धेरै दिनपछि देख्यौ त भाइ
5: विदेश जान आटेको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
6: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
7: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
8: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
9: हाम्रा विशेषताहरू
8: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
9: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
8: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
9: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
8: प्रत्येक महिना हार्दिक IBF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा
9: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ECG डिजिटल एक्सरे सेवा
8: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
9: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा
8: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
9: सम्पर्क फोन नम्बर 081530274 र 98580 21822

0: खुशीको खबर।
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
0: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
2: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने, तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरोसर्जरी सेवा उपलब्ध छ।
3: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
2: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरोसर्जन डाक्टर शिवम ए मधेसिया, एमबीबीएस एमएस एमसीएस न्युरोसर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
3: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
2: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
3: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घन्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
2: ठेगाना अस्पताल रोड भिटु मलको अगाडि बहराइच, आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 911-8442021 र +91 99192211। त्यसै गरी नेपाली नम्बर 97692493299। माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि मेसेज र फोन गर्न सक्नुहुनेछ।
4: रंग बहार, रंग बहार।
5: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार।
4: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
6: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंट्स।
7: अब सुन चाँदीका गहना किन्न टाढा जानु पर्दैन। नेपालगञ्जको सुर्खेत रोडमा रहेको एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्समा आफ्नो मनपर्ने गहना आफ्ना प्रियजनका लागि उपहार दिन अनि जीवनका विशेष पललाई अझ यादगार बनाउन सक्नुहुनेछ।
0: तपाईँको खुसी र रोजाइसँग जोडिएको सुन चाँदी पसलको गन्तव्य श्री नेपाल ज्वेलर्समा आजै जानुहोस्। नेपालगञ्ज सुर्खेत रोड स्थित एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्स नेपाल नबिल बैङ्कको तल रहेको छ।
7: हजुर, विवाह होस् वा चाडपर्व, शुभ कार्य होस् वा आफ्नो मनको रोजाई, गहनासँग जोडिएका हरेक खुसीका पलमा सम्झनुहोस् श्री नेपाल ज्वेलर्स। तपाईँले पुराना गहना ल्याएर वा नयाँ डिजाइनका गहना पनि लिन सक्नुहुनेछ। थप जानकारीका लागि 98582168
2: श्री नेपाल ज्वेलर्स नेपालगञ्ज सुर्खेत रोडको एकमात्र सुनचाँदी पसल, गहनामा सुन्दरता, मायामा आत्मीयता। आजै सम्पर्क गर्नुहोस्।
7: स्वास्थ्य नै जीवनको अमूल्य सम्पत्ति हो, त्यसैले आफ्नो स्वास्थ्य र परिवारको उपचारका लागि भरपर्दो स्वास्थ्य संस्था रोज्नुहोस्। अब नेपालगञ्जमै अनुभवी चिकित्सक तथा विभिन्न स्वास्थ्य सेवा सहित मा जानकी अस्पताल प्राली,
2: जहाँ उपलब्ध छन् जनरल मेडिसिन सम्बन्धी सेवा, जनरल सर्जरी सम्बन्धी सेवा, स्त्री तथा प्रसूति रोग सम्बन्धी उपचार,
7: बालबालिका तथा नवजात शिशुको उपचार, माइक्रोबायोलोजी सहितको प्रयोगशाला सेवा, भिडियो एक्सरे तथा 300 mm सादा एक्सरे सेवा, एम्बुलेन्स सेवा र 24 घण्टा आकस्मिक सेवा उपलब्ध छ।
2: मा जानकी अस्पतालमा दूरबीन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सेवा पनि उपलब्ध छ। अस्पतालका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर श्याम सुन्दर यादव MBBS भारत, MS पाकिस्तान, FICA शल्यक्रिया सम्बन्धी परामर्श तथा उपचार सेवा लिन,
7: त्यसैले स्वास्थ्य सम्बन्धी समस्या हुँदा समयमै सम्पर्क गर्नुहोस्। मा जानकी अस्पताल प्राली, ठेगाना नेपालगञ्ज 9 बाँके विद्युत कार्यालय नजिक, सम्पर्क नम्बर 081534628, 98527123। मा जानकी अस्पताल, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: ರಂಗಾ ಉದಯ್ ದೇಸ್ ಮೇರು ಎವರೆಸ್ಟ್.
1: ಹಾಯ್, ಕೆ ಗರ್ನೆ ಹೋಲಾ ಅಬ? ಶುಗರ್ ಪನಿ ಬಡ್ದೈ ಛ, ಥೈರಾಯ್ಡ್ ಕೋ ಸಮಸ್ಯೆ ಅಜ ಛುಟ್ಟೈ ಛ. ಕತ್ತಿ ಠಾಉಮಾ ದೇಖಾಯ ತರ ಭಯನ.
2: ಎ ತಿಮಿ ಎತಿ ಚಿಂತಿತ ಕಿನ? ಕೆ ಭಯ ಫೇರಿ?
1: ಕೆ ಭನೆ ನಿ, ಡಾಕ್ಟರ್ಲಿ ಮಲೈ ಹಾರ್ಮೋನ್ ಕೋ ಸಮಸ್ಯೆ ಛ ಭನ್ನು ಭಯೋ, ಅನಿ ತ್ಯಸೈಮಾ ಬಚ ನಹುದಾ ಮಲೈ ಝನ್ ಟೆನ್ಷನ್ ಭೈರಹೆಕೋ ಛ.
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु.
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टर्नल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ.
1: ए साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ.
1: ए त्यो त झन् राम्रो
2: हो नि. डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ.
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो.
2: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा.
1: यो त पुरा प्याकेज जस्तै भयो नि.
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न.
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज. फोन नम्बर 081-531-860 र 081-531-861.
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक.
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि. पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ.
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्. अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि.
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो.
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज. सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि.
3: सम्पर्क नम्बर 081-535-717.
5: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त.
6: ओहो बाजे, अब उता आएन. ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि. हाम्रा सेवाहरू: इन्टर्नल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड.
7: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर, बाँके. सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399.
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज.

0: Toilet Bunny, yeah.
1: Extreme energy drink.
2: के छ साथी खबर? निकै खुशी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुशी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
2: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ।
4: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
5: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
6: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
7: यामाहा ब्लू फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चङ्गा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक टू ह्विलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045998921। यामाहा ब्लू फेस्ट, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँबाट दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढ्यो, यातायात व्यवसायलाई यात्रुको व्यवस्थापन गर्न समस्या। बुढी गण्डकी बाढीबाट 200 भन्दा धेरै परिवार विस्थापित, राहत वितरण सुरु। पक्की पुल बगाएको आरू घाटमा बेली ब्रिज जडानको तयारी। काङ्ग्रेस महाधिवेशन अन्तर्गत सहमहामन्त्री मतगणनाको अन्तिम परिणाम आजै आउने। खुल्लातर्फ रामहरि खतिवडा र अजय बाबु शिवाकोटी तथा महिलातर्फ प्रतिमा गौतमको अग्रता। साउदी अरब र हुथी बीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव। संवाद कहिले र कुन प्रक्रिया मार्फत अघि बढ्छ भन्ने बारे स्पष्ट हुन बाँकी।

भत्कन थालेका हुन्। नयाँ बस पार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुहरूको चहल पहल बढेको छ। दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो। नयाँ बस पार्क सञ्चालन गरेको संस्था लोत्से बहुद्देश्य प्रणालीका महाप्रबन्धक पङ्कज मल्लले असोज 17 हिजो 25 गतेसम्म नयाँ बस पार्कबाट 2,07,000 भन्दा धेरै बाहिरिएको जानकारी दिनुभयो। दशैंका लागि घर फर्किने यात्रुको संख्या बढेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ। यातायात व्यवसाय राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताउनु भएको छ। यही असोज 23 अग्रिम बस टिकट बुकिङ खुल्ला गरेको दिन धादिङको गलौदीमा पृथ्वीराज मार्ग भाँसिएर गाडी आवागमन अवरुद्ध हुँदा समस्या भएको महासचिव गौतमले बताउनुभयो। महासङ्घले यात्रुलाई टिकट काटेर यात्रा गर्न, तोकिएको भाडा तिर्न र गाडीको अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ। गोर्खाको बुढी गण्डकी नदीमा हिजो आएको बाढीबाट गोर्खा र धादिङका 200 भन्दा धेरै परिवार विस्थापित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोर्खाको

0: पूर्ण रूपमा र 37 घरमा आंशिक क्षति भएको छ। यस्तै 34 गोठ र बङ्गुरका 12 खोरमा समेत क्षतिसँगै 3 गाडी बगाएको छ। दर्जनौ घर डुब्बानमा परेका छन्। 2 पक्की पुल, 1 बेली ब्रिज र 2 झोलुङ्गे पुल समेत बगाएको छ भने 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बुढी गण्डकी नदीमा आएको बाढीले गोर्खाको आरूघाट र धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि नेपाली सेनाले त्यहाँ बेलीब्रिज जडानको तयारी थालेको छ। बाढीका कारण पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवागमनमा समस्या भएकाले यातायात सम्पर्क पुनर्स्थापित गर्न सेनाको सैनिक इन्जिनियरिङ टोली परिचालन गरिएको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बेलीब्रिज जडानका लागि आवश्यक तयारी अघि बढाइएको छ। बेलीब्रिज निर्माण भएपछि गोर्खा र धादिङ बीचको आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा छ। बाढीले पुल बगाएपछि स्थानीय बासिन्दा तथा यात्रुले आवत जावतमा कठिनाई भोग्नु परेको छ। तत्काल उद्धार तथा राहतका साथै क्षतिग्रस्त पूर्वाधारको पुनर्स्थापना गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मतगणना चलिरहेको छ। खुलातर्फ रामहरि खतिवडा र अजय बाबु शिवा कोटी तथा महिलातर्फ प्रतिमा गौतमले अग्रता लिनुभएको छ। सहमहामन्त्रीको नतिजा आजै आउने र त्यसपछि जनसम्पर्कबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको मतगणना सुरु हुने काङ्ग्रेसको निर्वाचन समितिले जनाएको छ। गैराती उपसभापति र महामन्त्रीको अन्तिम नतिजा आएको थियो। उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र डिला संग्रवडा निर्वाचित हुनुभएको छ। यसअघि काङ्ग्रेस सभापतिमा गगन थापा निर्वाचित भइसक्नु भएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दोधारा चाँदनी झोलुङ्गे पुल मर्मतका लागि 1 करोड बजेट, पोखराको प्रख्यात ताल बाराही मन्दिर 3 वर्षपछि भक्तजनका लागि खुल्ला लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्स।
3: ओहो, दसैँ तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।
4: सोफा किन्न कहाँ जाने, राम्रो ठाउँ बताइदिनु नि।
3: नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब नेपालगञ्ज जाने नि।
4: अफर के छ, उपहार के छ, सुनौ न त कुरा।
3: दसैँ तिहार झिलिली अफर, थाइल्यान्ड अफरदेखि आकर्षक उपहार सम्म, सोफा किन्दा हात खाली नजाने।
4: ए साँच्चै, अनि अझ विशेष के छ?
5: दसैँ तिहार झिलिली अफर, सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 सोफा किन्नुहोस्, 35,000 फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
3: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
4: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 35,000 रुपियाँको सोफा निशुल्क।
3: नेपाल भर डेलिभरी, 15 वर्षसम्मको ग्यारेन्टी।
4: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97 0511 48 70।

सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले काठमाडौँबाट दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढ्यो। बुढी गण्डकी बाढीबाट 200 भन्दा धेरै परिवार विस्थापित, राहत वितरण सुरु, पक्की पुल बगाएको आरू घाटमा बेली ब्रिज जडानको तयारी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिजो बढेको सुन चाँदीको भाव आज घटेको छ। आज सुन 2,100 रुपियाँले घटेर र तोलामा 2,94,400 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 800 रुपियाँले बढेर 2,96,500 रुपियाँमा कारोबार भएको थियो। शुक्रबार पनि सुनको भाव तोलामा 2,900 रुपियाँले बढेको थियो। यस्तै आज चाँदीको भाव तोलामा 25 रुपियाँले घटेको छ। आज चाँदी तोलाको 4,415 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,440 रुपियाँ थियो। सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि 1 करोड रुपियाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारको चालू आर्थिक वर्ष 2083-84 लागि हिजो प्रदेशसभामा पेश भएको बजेटमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि 1 करोड बजेट विनियोजन गरिएको आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले जानकारी दिनुभयो। केही दिन अघि महाकाली नदीको बाढीले झोलुङ्गे पुलको पिल्लर भत्किएर पुल महाकाली नदीमा खसेको थियो। 2061 सालमा निर्माण भएको झोलुङ्गे पुल भत्किएपछि आवत जावत प्रभावित बनेको छ। पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा रहेको ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माणपछि हिजोदेखि भक्तजनका लागि पूजा गर्न खुल्ला भएको छ। घटस्थापनाका दिन पारेर मन्दिर खुल्ला गरिएको मन्दिरका पुजारी समेत रहनुभएका तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष महेश्वर पहारीले बताउनु भएको छ। क्षमा पूजा गरेर विधिवत रूपमा घटस्थापनाको दिनमा देवीको शक्ति पुरानो शिलामा सारेको उहाँले बताउनुभयो। अब भक्तजनले पुरानै शिलामा दर्शन तथा पूजाआजा गर्न सक्नेछन्। 2080 कार्तिकदेखि मन्दिर पुनर्निर्माण सुरु भएपछि मन्दिरमा नियमित पूजाआजा बन्द भएको थियो। अब विदेशको खबर। इरानले साउदी अरब र यमन बीच संवाद प्रक्रिया अघि बढाउन तथा जारी द्वन्द्वको राजनीतिक समाधान खोज्न आवश्यक सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताउनु भएको छ। इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाह अल साउदसँग टेलिफोन वार्ता गर्दै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। साउदी अरब र यमन बीच वार्ताको वातावरण निर्माण गर्न इरानले आवश्यक सहयोग गर्न सक्ने उहाँको भनाइ थियो। इरानको यस्तो प्रस्ताव साउदी अरब र यमनका हुथी विद्रोही बीच तनाव चुलिएका बेला आएको हो। पछिल्लो समय साउदी अरबले हुथीहरूको नियन्त्रणमा रहेका क्षेत्रलाई लक्षित गरी हवाई कारवाही तीव्र बनाएको छ। त्यसको जवाफमा हुथीहरूले पनि साउदी अरबभित्रका विभिन्न लक्ष्यमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गर्दै आएका छन्। द्वन्द्व यमनको सीमाभन्दा बाहिर फैलिँदै गएपछि क्षेत्रीय सुरक्षाबारे चिन्ता थपिएको छ। साउदी अरब र हुथी विद्रोही बीचको द्वन्द्वमा इरानको भूमिकालाई पनि क्षेत्रीय कूटनीतिमा महत्त्वपूर्ण रूपमा हेरिँदै आएको छ। यस्तो अवस्थामा तेहरानले संवादका लागि सहयोग गर्ने प्रस्ताव राख्नुलाई जारी सङ्कटको राजनीतिक समाधान खोज्ने प्रयासका रूपमा लिन सकिन्छ। अब खेल खबर। पाकिस्तान क्रिकेट बोर्ड पिसिबीले खैबर पाख्तुनवा प्रान्तका पेशावर र एवटावादमा चलिरहेको प्रथम श्रेणीको प्रतियोगिता प्रेसिडेन्ट्स ट्रफीका खेलहरू अन्यत्र सारेको छ। खैबर पाख्तुनवा प्रान्तमा राजनीतिक उथलपुथलपछि संघीय सरकारले सङ्कटकाल घोषणा गरी गभर्नरको शासन लागू गरेपछि पिसिबीले यो निर्णय लिएको हो। प्रतियोगिता अन्तर्गत इस्लामाबाद र रावलपिण्डीमा हुने खेलहरू निर्धारित तालिका अनुसारै सञ्चालन हुने भए पनि पेशावरको इमरान खान
रङ्गशाला र एभटाबाद क्रिकेट रङ्गशालामा तय गरिएका खेलहरूको तालिका परिवर्तन गरिएको छ। अब यी खेलहरू पर्सि बुधबारदेखि शेखपुरामा रहेको नाविद एकाडेमी र लाहोरको गद्दाफी स्टेडियमसँगै जोडिएको एलसिसिएमा हुनेछन्। प्रेसिडेन्ट्स ट्रफीको लिग चरण राउन्ड रोबिनमा सञ्चालन भइरहेको छ, जसमा 8 टोलीले एकअर्कासँग खेल्नेछन्। प्रतियोगिताका शीर्ष 2 टोलीबीच फाइनल खेल हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँबाट दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढ्यो, यातायात व्यवसायीलाई यात्रुको व्यवस्थापन गर्न समस्या। बुढी गण्डकी बाढीबाट 200 धेरै परिवार विस्थापित, राहत वितरण सुरु, पक्की पुल बगाएको आरूघाटमा बेली ब्रिज जडानको तयारी। काङ्ग्रेस महाधिवेशन अन्तर्गत सहमहामन्त्री मतगणनाको अन्तिम परिणाम आजै आउने, खुलातर्फ रामहरि खतिवडा र अजय बाबु शिवाकोटी तथा महिलातर्फ प्रतिमा गौतमको अग्रता। साउदी अरब र हुथी बीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव, संवाद कहिले र कुन प्रक्रिया मार्फत अघि बढ्छ भन्नेबारे स्पष्ट हुन बाँकी। र पाकिस्तानले प्रेसिडेन्ट्स ट्रफीका खेलहरू पेशावर र एभटावादबाट अन्यत्र सार्यो। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौँ।

0: कृष्णसार एफएम 94 मेगाहर्ट्ज कृष्णसार जसिन तेज
1: बीर डेंटल बीर डेंटल बीर डेंटल
2: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
6: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
7: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।

0: रंगाउँदै देश मेरो एभरेस्ट।
1: ओहो आज डाई नै मजा लागत हो, मजा से दवाई करेला कहटो।
2: ए तो ओकर लाग कान्ति आरोग्य अस्पताल जाइ न, पश्चिम नेपालके अनुभवी व उत्कृष्ट विशेषज्ञ चिरफार कैना डाक्टर से विश्वासिलो स्वास्थ्य सेवा यही कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा मिलत।
1: ए बात त ठिक कहिलो, साच्ची कि अस्पतालमा का सुविधा मिलत त?
2: उहाँ त 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन व लेजर प्रविधि से शल्यक्रिया, जरल घाव उपचार करना संगे एनआईसीयू, पीआईसीयू, आईसीयू, हाईटेक अपरेशन थिएटर हो, सुरक्षित प्रसूति सेवा फे उहाँ पा जाइत। छोट बच्चा हो भर्खर जन्मल बच्चन के सामान्य से लैके जटिल रोग संगे सकु प्रकार के रोग के उपचार फे उहाँ कई जाइत।
1: ए ओसी नो कला से उहाँ जाई मन फे ढुक्क हुइना चाहल रह।
2: हो तो स्वास्थ्य हेरचाह कहले ठीक ठाउँ रोजना हो। कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज सक्कुमेरिक उत्कृष्ट स्वास्थ्य सेवा अक्क ठाउँमा। सम्पर्क नम्बर 081-535-717। कान्ति आरोग्य अस्पताल अपने हुकरन के स्वास्थ्य हमारी स्नेहा।
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
3: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822। खुसीको खबर:
8: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
7: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
8: नोट: यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
7: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
9: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखी।
1: स्वयंसेवी का दिदीज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भने।
2: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
1: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न, के गर्ने होला दिदी?
2: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
3: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पिएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।

0: यामाहा ब्लू फेस्ट यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा सोरुम कारखाना नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुशीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानादो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045998921। यामाहा ब्लू फेस्ट नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम काकाँदो नेपालगञ्जमा।
1: होइन, के भयो आज भोलि तपाईँलाई निकै चिन्तित देखिनुहुन्छ नि?
2: के भन्नु खै, केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ।
1: अपरेसनको डरले उपचार नै नगर्ने? अब त्यस्तो चिन्ता लिनु पर्दैन। तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन? ल सुन्नुहोस्, यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ। यहाँ पाइल्स, मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ। साथै अण्डको सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ।
2: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला।
1: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान।

0: ईडी यूपी भारत लखनऊ सम्पर्क नम्बर भारतीय नम्बर +91 843 49 37 00 9 नेपाली नम्बर +977 970 14 499 00
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
4: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
5: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
4: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
5: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
4: कस्तो खबर?
5: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली, यहाँ नै सेवा दिनुहुन्छ।
4: ए, साँच्चै?
5: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
4: ए, त्यो त झन् राम्रो
5: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
4: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
5: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
4: यो त पुरा प्याकेज जस्तै भयो नि।
5: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
4: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
5: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बेका चोक। फोन 97 0 6 95 92 45, 98 28 36

0: 50-65 सिंगापुर होलसेल मल।
1: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने, तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
2: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
1: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, एमबिबिएस, एमएस, एमसिएस न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
2: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
1: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
2: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घन्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
1: ठेगाना अस्पताल रोड, भिटु मलको अगाडि बहराइच, आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 911 8442021 र +91 99192211। त्यसै गरी नेपाली नम्बर 9769249329। माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि मेसेज र फोन गर्न सक्नुहुनेछ।

0: यामाहा ब्लू फेस्ट यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा सोरुम कारखाना नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानादो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045898921। यामाहा ब्लू फेस्ट नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम काकाँदो नेपालगञ्जमा।
1: रंग बहार, रंग बहार।
2: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
1: बर्जर पेन्स।
3: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
4: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।

0: रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज कृष्णसार जस्तेज।
1: के तपाईं घर बनाउँदै हुनुहुन्छ? पानी आपूर्ति, कृषि वा अन्य निर्माणका लागि गुणस्तरीय र टिकाउ पाइप खोज्दै हुनुहुन्छ?
2: त्यसो भए रोज्नुहोस् स्टार पोली पाइप। स्टार पोली पाइप इन्डस्ट्रिजले यस क्षेत्रमा मात्रै नभई नेपाल अधिराज्यभरि आफ्नो सेवा प्रदान गर्दै आएको छ।
1: सिपिभीसी, पिभीसी, एचडिपिई, बोरवेल पाइप, ड्रेनेज पाइप तथा गार्डन पाइप लगायतका विभिन्न पाइपिङ समाधानका लागि सम्झने पर्ने नाम हो स्टार पोली पाइप।
2: गुणस्तरीय कच्चा पदार्थ, आधुनिक उत्पादन प्रविधि र गुणस्तर परीक्षणलाई प्राथमिकता दिँदै स्टार पोली पाइपले करायसीदेखि कृषि, व्यावसायिक तथा विभिन्न पूर्वाधारका आवश्यकताका लागि पाइप उत्पादन गर्दै आएको छ।
1: गुणस्तरमा विश्वास, उत्पादनमा निरन्तरता र सेवामा प्रतिबद्धता स्टार पोली पाइप।
2: स्टार पोली पाइप इन्डस्ट्रिज प्राली, नेपालगञ्ज 18 बाँके। सम्पर्क नम्बर 98583039 र 98581129। स्टार पोली पाइप, गुणस्तरमा विश्वास, निर्माणमा भरोसा।

0: Coil upon ya. Extreme energy drink.
1: तपाईलाई आफ्नो घरलाई सुन्दर आकर्षक र आरामदायी बनाउने चाहना छ?
2: अब घरको सुन्दरता बढाउने उत्कृष्ट फर्निसिङका लागि टाढा जानै पर्दैन। नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ अम्बे फर्निसिङ गार्डन।
1: आकर्षक सोफा सेट, आरामदायी बेड, स्टाइलिस डाइनिङ सेट, सुन्दर पर्दा, आकर्षक कार्पेट तथा घरलाई नयाँ रूप दिने विभिन्न फर्निचरका सामग्रीहरू।
2: तपाईँको रुचि, आवश्यकता र घरको सजावट अनुसार रोज्नुहोस्। मनपर्ने डिजाइन र रङ, उत्कृष्ट डिजाइन, आरामदायी अनुभूति र गुणस्तरीय निर्माणका साथ आफ्नो घरलाई बनाउनुहोस् अझ सुन्दर र विशेष।
1: खुसीको कुरा, तपाईँको सुविधाका लागि उपलब्ध छ होम डेलिभरी सेवा। नयाँ घर सजाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ लुक दिन चाहनुहुन्छ? तपाईँको रोजाइको फर्निसिङका लागि सम्झनुहोस् अम्बे फर्निसिङ गार्डन।
2: आजै आउनुहोस् सुर्खेत रोड नेपालगञ्ज। थप जानकारीका लागि सम्पर्क नम्बर 9858212450, 9805212450। अम्बे फर्निसिङ गार्डन, घरको सुन्दरता, आरामको नयाँ अनुभूति।

0: California. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: रङ बहार रङ बहार,
5: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स।
6: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखी।
1: यामाहा ब्लू फेस्ट यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा शोरूम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा शोरूममा आएर दोब्बर खुशीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा शोरूम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045998921। यामाहा ब्लू फेस्ट नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा शोरूम काकाँदो नेपालगञ्जमा।
2: नमस्ते दाई।
3: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
2: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
3: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
4: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
5: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
6: हाम्रा विशेषताहरू:
5: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
6: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
5: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
6: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
5: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
6: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
5: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज।
6: सम्पर्क फोन नम्बर 081530274 र 98580212।

0: गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
1: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
0: उपलब्ध सेवाहरू
1: इसिजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबिपिएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
0: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
1: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।

रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज कृष्णसार जस तेज

0: स्वास्थ्य नै जीवनको अमूल्य सम्पत्ति हो, त्यसैले आफ्नो स्वास्थ्य र परिवारको उपचारका लागि भरपर्दो स्वास्थ्य संस्था रोज्नुहोस्। अब नेपालगञ्जमै अनुभवी चिकित्सक तथा विभिन्न स्वास्थ्य सेवा सहित मा जानकी अस्पताल प्राली,
1: जहाँ उपलब्ध छन् जनरल मेडिसिन सम्बन्धी सेवा, जनरल सर्जरी सम्बन्धी सेवा, स्त्री तथा प्रसूति रोग सम्बन्धी उपचार,
0: बाल बालिका तथा नवजात शिशुको उपचार, माइक्रोबायोलोजी सहितको प्रयोगशाला सेवा, भिडियो एक्सरे तथा 300 mm सादा एक्सरे सेवा, एम्बुलेन्स सेवा र 24 घन्टा आकस्मिक सेवा उपलब्ध छ।
1: मा जानकी अस्पतालमा दूरबीन प्रविधिबाट पित्त थैलीको शल्यक्रिया सेवा पनि उपलब्ध छ। अस्पतालका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर श्याम सुन्दर यादव MBBS भारत MS पाकिस्तान FICA बाट शल्यक्रिया सम्बन्धी परामर्श तथा उपचार सेवा लिन,
0: त्यसैले स्वास्थ्य सम्बन्धी समस्या हुँदा समयमै सम्पर्क गर्नुहोस्। मा जानकी अस्पताल प्राली, ठेगाना नेपालगञ्ज 9 बाँके विद्युत कार्यालय नजिक, सम्पर्क नम्बर 081534628, 98527123। मा जानकी अस्पताल, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। अब सुनचाँदीका गहना किन्न टाढा जानु पर्दैन, नेपालगञ्जको सुर्खेत रोडमा रहेको एकमात्र सुनचाँदी पसल श्री नेपाल ज्वेलर्समा आफ्नो मनपर्ने गहना आफ्ना प्रियजनका लागि उपहार दिन अनि जीवनका विशेष पललाई अझ यादगार बनाउन सक्नुहुनेछ।
1: तपाईँको खुसी र रोजाइसँग जोडिएको सुनचाँदी पसलको गन्तव्य श्री नेपाल ज्वेलर्समा आजै जानुहोस्। नेपालगञ्ज सुर्खेत रोड स्थित एकमात्र सुनचाँदी पसल श्री नेपाल ज्वेलर्स नेपाल नबिल बैङ्कको तल रहेको छ।
0: हजुर, विवाह होस् वा चाडपर्व, शुभ कार्य होस् वा आफ्नो मनको रोजाई, गहनासँग जोडिएका हरेक खुसीका पलमा सम्झनुहोस् श्री नेपाल ज्वेलर्स। तपाईँले पुराना गहना ल्याएर वा नयाँ डिजाइनका गहना पनि लिन सक्नुहुनेछ। थप जानकारीका लागि 98587168।
1: श्री नेपाल ज्वेलर्स नेपालको सुर्खेत रोडको एकमात्र सुनचाँदी पसल, गहनामा सुन्दरता, मायामा आत्मीयता, आजै सम्पर्क गर्नुहोस्।

0: Extreme energy drink.
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेन्स
3: बीर डेंटल
4: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ
5: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने दाँत भर्ने दाँत निकाल्ने दुखेको दाँतको जराको उपचार खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने गिजाको रोग जस्तै गिजा सुन्निने रगत पिप बग्ने मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार पहेलो खैरो दाँत सानो र ठुलो दाँत छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने
4: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ
5: फोन नम्बर 081-532-375 नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजिसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक
4: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबिनबाट गरिने डिजिटल एक्सरे सेवा
6: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगंज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081-531-366 र 98-085-49-451
7: रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज कृष्णसार जस तेज

0: रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज कृष्णसार जस्तेज।
1: के तपाईं घर बनाउँदै हुनुहुन्छ? पानी आपूर्ति, कृषि वा अन्य निर्माणका लागि गुणस्तरीय र टिकाउ पाइप खोज्दै हुनुहुन्छ?
2: त्यसो भए रोज्नुहोस् स्टार पोली पाइप। स्टार पोली पाइप इन्डस्ट्रीजले यस क्षेत्रमा मात्रै नभई नेपाल अधिराज्यभरि आफ्नो सेवा प्रदान गर्दै आएको छ।
1: सिपिभीसी, पिभीसी, एचडिपिई, बोरवेल पाइप, ड्रेनेज पाइप तथा गार्डन पाइप लगायतका विभिन्न पाइपिङ समाधानका लागि सम्झने पर्ने नाम हो स्टार पोली पाइप।
2: गुणस्तरीय कच्चा पदार्थ, आधुनिक उत्पादन प्रविधि र गुणस्तर परीक्षणलाई प्राथमिकता दिँदै स्टार पोली पाइपले करायसीदेखि कृषि, व्यावसायिक तथा विभिन्न पूर्वाधारका आवश्यकताका लागि पाइप उत्पादन गर्दै आएको छ।
1: गुणस्तरमा विश्वास, उत्पादनमा निरन्तरता र सेवामा प्रतिबद्धता स्टार पोली पाइप।
2: स्टार पोली पाइप इन्डस्ट्रीज प्राली नेपालगञ्ज 18 बाँके। सम्पर्क नम्बर 98583039 र 98581129। स्टार पोली पाइप, गुणस्तरमा विश्वास, निर्माणमा भरोसा। के तपाईलाई आफ्नो घरलाई सुन्दर, आकर्षक र आरामदायी बनाउने चाहना छ?
1: अब घरको सुन्दरता बढाउने उत्कृष्ट फर्निसिङका लागि टाढा जानै पर्दैन। नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ अम्बे फर्निसिङ गार्डन।
2: आकर्षक सोफा सेट, आरामदायी बेड, स्टाइलिस डाइनिङ सेट, सुन्दर पर्दा, आकर्षक कार्पेट तथा घरलाई नयाँ रूप दिने विभिन्न फर्निचरका सामग्रीहरू।
1: तपाईँको रुचि, आवश्यकता र घरको सजावट अनुसार रोज्नुहोस्। मनपर्ने डिजाइन र रङ, उत्कृष्ट डिजाइन, आरामदायी अनुभूति र गुणस्तरीय निर्माणका साथ आफ्नो घरलाई बनाउनुहोस् अझ सुन्दर र विशेष।
2: खुसीको कुरा, तपाईँको सुविधाका लागि उपलब्ध छ होम डेलिभरी सेवा। नयाँ घर सजाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ लुक दिन चाहनुहुन्छ? तपाईँको रोजाइको फर्निसिङका लागि सम्झनुहोस् अम्बे फर्निसिङ गार्डन।
1: आजै आउनुहोस् सुर्खेत रोड नेपालगञ्ज। थप जानकारीका लागि सम्पर्क नम्बर 98581249, 98025121249। अम्बे फर्निसिङ गार्डन, घरको सुन्दरता, आरामको नयाँ अनुभूति।
3: नेपालगञ्जमा आरामदायी बसाई, स्वादिलो खानपान र आत्मीय सेवाको खोजीमा हुनुहुन्छ?
4: हो, त्यसो भए आउनुहोस् होटल पौवा नेपालगञ्ज।
3: आरामदायी कोठा, स्वादिष्ट परिकार, पारिवारिक तथा व्यावसायिक भेटघाटका लागि उपयुक्त वातावरण, कार्यक्रम तथा सभा समारोहका लागि व्यवस्थित हल र आत्मीय नेपाली आतिथ्य सबै एउटै ठाउँमा।
4: बसाई होस् वा भेटघाट, भोज होस् वा विशेष समारोह, तपाईँको हरेक अवसरलाई अझ विशेष बनाउने प्रयास होटल पौवा।
3: 10 वर्षको विश्वाससँगै नेपाली आतिथ्यको आफ्नै पहिचान
5: होटल पौवा नेपालगञ्ज। आउनुहोस्, आतिथ्यको आत्मीयता महसुस गर्नुहोस्।
3: सम्पर्क नम्बर 081535527, 98572577। सम्पर्क नम्बर 081535527, 98572577।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
1: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक IBF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो बिका चोक
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो बिका चोक नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखी।
1: विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षा प्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
2: विद्यालय परिवार समावेशी इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081-531-337।
3: यामाहा ब्लू फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक टू ह्विलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090-38739 र 97090-45-98921। यामाहा ब्लू फेस, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
4: अब नेपालगञ्जमै लिनुहोस् नेपालकै दोस्रो 3D पोर्ट्रेट कफीको मजा।
5: हो, अब तपाईँले आफ्नै फोटो प्रिन्ट भएको कफी पिउन सक्नुहुन्छ। आफ्नो फोटो आफ्नै कफीमा।
4: स्वागत छ नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्टमा, जहाँ पाइन्छन् कफीका विभिन्न भेराइटी सँगै नेपाली, इन्डियन र चाइनिज खानाका स्वादिष्ट परिकार। स्वागत छ नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्टमा, जहाँ पाइन्छन् कफीका विभिन्न भेराइटी सँगै नेपाली, इन्डियन र चाइनिज खानाका स्वादिष्ट परिकार।
5: शान्त वातावरण, उत्कृष्ट एम्बियन्स, बर्थडे पार्टी होस् वा क्यान्डल लाइट डिनर, हरेक स्पेसल मोमेन्टलाई अझ स्पेसल बनाउने पर्फेक्ट डेस्टिनेसन।
4: त्यसैले साथीभाइसँग रमाइलो गर्न होस् वा प्रियजनसँग क्वालिटी टाइम बिताउन
5: आउनुहोस् नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्ट। स्थान कारकादो नेपालगञ्ज, भाटबटेनी नजिकै पुरानो यातायात कार्यालय रहेको भवनमा।
4: आजै भिजिट गर्नुहोस् र आफ्नै 3D पोर्ट्रेट कफीको मजा लिनुहोस्।
5: सम्पर्क फोन नम्बर 97692-45003 र 98581-62। यसका साथसाथै यहाँ बर्थडेका लागि केकहरू पाइनुका साथै डेलिभरी पनि गरिन्छ।

0: ರಂಗಾ ಉದಯ್ ದೇಸ್ ಮೇರು ಎವರೆಸ್ಟ್.
1: होइन के भयो आज भोलि तपाईँलाई निकै चिन्तित देखिनुहुन्छ नि.
2: के भन्नु खै, केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ.
1: अपरेसनको डरले उपचार नै नगर्ने? अब त्यस्तो चिन्ता लिनु पर्दैन. तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन? ल सुन्नुहोस्, यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ. यहाँ पाइल्स, मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ. साथै अण्डको सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ.
2: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला.
1: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो. हजुर, समस्याको कुरा गर्न नहिचकिचाऊ, उपचारका लागि विशेषज्ञसँग परामर्श गरौ. कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि. यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ. विशेषज्ञ डाक्टर विश्वास, बिई एम एस, सिएमएस एन्ड इडी, युपी, भारत, लखनऊ. सम्पर्क नम्बर, भारतीय नम्बर +91 843 49 37 00 9, नेपाली नम्बर +977 970 144 99 00.
3: यामाहा ब्लू फेस्ट, यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा शोरूम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ. यो चाड पर्वमा यामाहा शोरूममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्. आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्. उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्. यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्. यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्. त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्. यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्. तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस् अनि यामाहा लैजाउ घरमा नागरिकताकै भरमा. हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ. यामाहा चंगा छे, जितको नयाँ अपग्रेड. यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्. यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ. त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा शोरूम भिजिट गर्नुहोस्. हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्. अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090 38 739 र 97045 98 921. यामाहा ब्लू फेस, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा शोरूम काकाँदो नेपालगञ्जमा.
4: रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज, कृष्णसार जस तेज.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विश्वमा गरिबी बढ्दा नेपालमा भन्ने गरिबीको संख्या र दर दुवैमा उल्लेख्य कमी। स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार। पृथ्वी राजमार्गको गलौदी खण्ड मर्मतका लागि आज राति बन्द रहने बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा। सुदूरपश्चिममा सत्ता पक्षकै सांसदले बजेटमा असन्तुष्टि जनाएपछि प्रदेशसभा बैठक स्थगित। आयोजना र बजेट बिचौलियाद्वारा खरिद बिक्री गराएको सांसदहरूको आरोप। एलनिनो प्रभावले प्रशान्त महासागरको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा। आउँदो वर्ष विश्वव्यापी तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने चेतावनी। र बेलायती प्रधानमन्त्री बर्नहमले म्यान्चेस्टर सिटी सँगका बैठकको विवरण सार्वजनिक गर्ने। नेपाल खबरमा अब पूरा खबर। विश्वभर गरिबीको दर बढ्दै जाँदा नेपालले भने बहुआयामिक गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल गरिबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको हो। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरिबीको जोखिममा छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसङ्ख्या वृद्धिका कारण गरिबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन। तर नेपालले भने स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार गर्दै गरिबीको दर र गरिब मानिसहरूको संख्या दुवैमा उल्लेख्य कमी ल्याएको छ। पछिल्लो 15 वर्षमा नेपालसहित 33 वटा देशले बहुआयामिक गरिबीको अनुपात आधा घटाउन सफल भएका छन्। चीन र भियतनाम जस्ता एसियाली देशहरूले गरिबी निवारणमा तीव्र प्रगति गर्दा नेपालले पनि गरिबी न्यूनीकरणमा द्रुत गतिमा सुधार गरिरहेको देशका रूपमा प्रस्तुत गरिएको छ। प्रतिवेदन अनुसार सन् 2010 यता पहिलो पटक विश्वव्यापी रूपमा तीव्र बहुआयामिक गरिबीमा बाँचिरहेका मानिसको संख्या बढेर 1,20,000,000,000 पुगेको छ। अघिल्लो वर्षको तुलनामा गरिबीको संख्या 5,15,00,000,000 बढेको हो। जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन र आर्थिक सङ्कटका कारण विश्वव्यापी गरिबी बढेको प्रतिवेदनमा उल्लेख छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर 5 रहेको गलौदीमा आज राति सडक बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर सडक मर्मतका लागि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म सडक बन्द रहने जानकारी गराएको हो। त्रिशुली नदीको कटानका कारण भाँसिएको सडकमा यसअघि भित्तो काटेर सञ्चालनमा ल्याइएको थियो। त्यहाँ थप मर्मत गर्नुपर्ने भएकाले आज राति गाडी आवागमन पूर्ण रूपमा बन्द गर्न लागेको प्रशासन कार्यालयको सूचनामा भनिएको छ। अहिले दशैंको समय पनि भएकाले पृथ्वी राजमार्गमा गाडीको चाप अत्यधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाडी फस्ने जोखिम उच्च रहेकाले अहिले नै मर्मत गर्न लागेको सडक विभागले जनाएको छ। कालीगण्डकी नदीमा आएको बाढीले पौँस मार्ग बगाएपछि अवरुद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढीले पुलको पूर्वतर्फको बाटो बगाउँदा पर्वततर्फको बाटो बगाउँदा बागलुङ सहित पश्चिम नेपालका विभिन्न जिल्लाको सिधा यातायात ठप्प भएको थियो। सडक डिभिजन कार्यालय, सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पहुँच मार्ग निर्माण गरी आज बिहानदेखि गाडी सञ्चालनमा ल्याइएको हो। दसैँको बेला पुल बन्द हुँदा यात्रुले शास्ति भोग्नुका साथै खाद्यान्नको मूल्य बढेको थियो। साथै प्रसिद्ध बागलुङ कालिका मन्दिर, ढोरपाटन र मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटक नआउँदा त्यस क्षेत्रमा व्यापार व्यवसाय र होटल क्षेत्र सुनसान बनेको थियो। सुदूरपश्चिम प्रदेश सरकारले हिजो प्रदेशसभा बैठकमा पेश गरेको चालु आर्थिक वर्षको बजेटप्रति सत्तारूढ दलकै सांसदहरूको असन्तुष्टि बढेपछि आजको बैठक स्थगित भएको छ। आज बिहान 9 बजेका लागि तोकिएको प्रदेशसभा बैठक सत्तापक्षकी सांसदहरूको असन्तुष्टिका कारण भोलि बिहान 9 बजेसम्मका लागि स्थगित गरिएको छ। सत्तारूढ दल नेकपाका सांसद नरेश कुमार शाहीका अनुसार बजेटमा व्यतिथि भएको भन्दै सत्तापक्षकी सांसदहरूले चर्को विरोध गरेपछि मुख्यमन्त्रीले बैठक सार्नुभएको हो। सुदूरपश्चिम प्रदेश सरकार 3 महिनादेखि बजेट शून्यतामा छ। आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले हिजो प्रदेशसभा बैठकमा 37,70,39,66,000 रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमा आयोजना र बजेट बिचौलियाद्वारा खरिद बिक्री गराएको सांसदहरूको आरोप छ। दशैं नजिकिँदा पनि कर्मचारीहरूले 3 महिनादेखिकै पारिश्रमिक पाउन सकेका छैनन्। यस कारणले पनि सरकार निकै दबावमा छ। हतार हतार बजेट पारित गर्ने तयारी भए पनि सत्तारूढ दलकै सांसदहरूको कारण समस्या बढेको छ। गृहमन्त्री सुधन गुरुङ बिमेस्टेकको प्रथम गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। गृहमन्त्रीको रूपमा उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो। असोज 27 गते हुने बैठकमा नेपालसहित सातै सदस्य देशका आन्तरिक सुरक्षा मन्त्रीहरूको सहभागिता रहनेछ। बैठकमा लागु औषध ओसार पसार, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तर्देशीय सुरक्षा चासोका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ। 2018 काठमाडौँ शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्च स्तरीय बैठक पहिलो पटक आयोजना हुन लागेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
3: ओहो, दसैँ तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।
4: सोफा किन्न कहाँ जाने, राम्रो ठाउँ बताइदिनु नि।
3: नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब नेपालगञ्ज जाने नि।
4: अफर के छ, उपहार के छ, सुनौ न त कुरा।
3: दसैँ तिहार झिलिली अफर, थाइल्यान्ड अफरदेखि आकर्षक उपहार सम्म, सोफा किन्दा हात खाली नजाने।
4: ए साँच्चै, अनि अझ विशेष के छ? दसैँ तिहार झिलिली अफर, सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 सोफा किन्नुहोस्, 35,000 फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
3: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
4: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 35,000 सोफा निशुल्क।
3: नेपालभर डेलिभरी, 15 वर्षसम्मको ग्यारेन्टी।
4: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-4870।
0: र देशमा शान्ति सुरक्षा कायम गर्न कुनै पनि सम्झौता नगर्न आग्रह गर्दै उहाँले प्रहरी संगठनलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। यस्तै समारोहमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संगठनमा व्यक्तिगत स्वार्थ, अनुचित दबाव प्रभाव र पदीय अधिकारको दुरुपयोगप्रति शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पार्नुभयो। अब विदेशको खबर। शक्तिशाली एलनिनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गएको सेप्टेम्बर महिनामा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको युरोपेली सङ्घ युको जलवायु अनुगमन सेवाले जनाएको छ। यसले 2027 विश्वव्यापी तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। युको कोपरनिकस जलवायु परिवर्तन सेवाका अनुसार निनो 3.4 क्षेत्रमा समुद्री सतहको तापक्रम 29.70 डिग्री सेल्सियस पुगेको थियो। गएको सेप्टेम्बर विश्वव्यापी समुद्री सतहको औसत तापक्रम 21.05 डिग्री सेल्सियस पुगेको थियो। यस्तै विश्वको औसत सतही तापक्रम 16.27 डिग्री सेल्सियस रहेको छ। यो पूर्व औद्योगिक औसतभन्दा 1.63 डिग्रीले धेरै हो। कोपरनिकसका निर्देशक कार्लो बुन्टेम्पोकाले शक्तिशाली एलिनोका कारण 2027 पनि मासिक तापक्रम पूर्व औद्योगिक स्तरभन्दा 1.5 डिग्री सेल्सियसभन्दा माथि रहने सम्भावना रहेको बताउनुभयो। तापक्रम वृद्धि नियन्त्रण गर्न जीवाश्म इन्धनबाट हुने हरित गृह ग्यास उत्सर्जन घटाउनु महत्त्वपूर्ण रहेको वैज्ञानिकहरूको भनाइ छ। अब खेल खबर। बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले म्यान्चेस्टर सिटीका उच्च अधिकारीहरूसँग भएका आफ्ना भेटघाटका विवरण सार्वजनिक गर्ने बताउनु भएको छ। प्रिमियर लिगको आर्थिक नियम उल्लङ्घन सम्बन्धी सबै आरोपमा क्लब दोषी ठहरिएपछि आफूले दिएको टिप्पणीको आलोचना भए लगत्तै बर्नहमले विवरण सार्वजनिक गर्ने बताउनु भएको हो। म्यान्चेस्टर सिटीले 2009-2018 बीचमा 9 वर्षको अवधिमा आफ्ना व्यावसायिक साझेदारहरूसँग नक्कली सम्झौता गरी 83 करोड पाउन्डभन्दा धेरै रकम गोप्य रूपमा आफ्ना फुटबल गतिविधिहरूमा भित्राएर नियमनको उल्लङ्घन गरेको एउटा स्वतन्त्र आयोगले पत्ता लगाएको छ। 2017 मेदेखि 2026 जुनसम्म ग्रेटर म्यान्चेस्टरको मेयर रहनुभएका बर्नहमले क्लबसँगको आफ्नो सम्पर्क अहिलेको नभएको बताउनु भएको छ। गएको सेप्टेम्बरमा बर्नहमले म्यान्चेस्टर सिटी दोषी ठहरिएपछि उसका मालिकहरूले क्लब बेच्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो। उहाँले आफूहरू आधुनिक म्यान्चेस्टरको निर्माण तथा क्लबलाई विश्वस्तरीय शक्तिमा रूपान्तरण गर्ने कार्यमा निकै ठूलो साझेदार रहेको बताउनु भएको थियो। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विश्वमा गरिबी बढ्दा नेपालमा भने गरिबीको सङ्ख्या र दर दुवैमा उल्लेख्य कमी, स्वास्थ्य शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार। पृथ्वी राजमार्गको गलौदी खण्ड मर्मतका लागि आज राति बन्द रहने बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा। सुदूरपश्चिममा सत्तापक्षकै सांसदले बजेटप्रति असन्तुष्टि जनाएपछि प्रदेशसभा बैठक स्थगित, आयोजना र बजेट बिचौलियाद्वारा खरिद बिक्री गरेको सांसदहरूको आरोप। एलिनो प्रभावले प्रशान्त महासागरको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा, आउँदो वर्ष विश्वव्यापी तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने चेतावनी। र बेलायती प्रधानमन्त्री बर्नहमले म्यान्चेस्टर सिटीसँगका बैठकको विवरण सार्वजनिक गर्ने।
5: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Patagonia.
1: Extreme energy drink.
2: अया कान दुखेर हैरान भइराछ के गर्ने कहाँ जाने होला
3: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान डम्प हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
3: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580812244
5: के छ साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
6: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
5: वाह साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
6: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ

0: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुली बराजियौ।
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने। तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
5: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
4: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, एमबीबीएस, एमएस, एमसीएस न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
5: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
4: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
5: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
4: ठेगाना अस्पताल रोड, भी2 मलको अगाडि बहराइच, आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 911 844 2021 र +91 99192211। त्यसै गरी नेपाली नम्बर 97692493299। माथिका सबै नम्बरहरूमा व्हाट्सएपबाट पनि म्यासेज र फोन गर्न सक्नुहुनेछ।
6: Back to back, back to back.
7: In this song,
6: on. Stay tuned.

0: यामाहा ब्लू फेस्ट यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045998921। यामाहा ब्लू फेस्ट नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
1: बीर डेंटल
2: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।

0: यामाहा ब्लू फेस्ट यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा सोरुम कारखाना नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानादो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045898921। यामाहा ब्लू फेस्ट नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
1: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363899।

0: Böyle banyo.
1: Extreme energy drink.
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
2: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
2: सम्पर्क नम्बर 081-535-717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ नि। जस्तै बिटिई, सिआइसी, आरआइसी सेवा पनि पाइन्छ नि।
2: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके।
2: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
4: In this song on Stay tuned.

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 4 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: रंग बहार
4: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
4: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
3: बर्जर पेन्सले

0: रंगा उदय देश मेरो एवरेस्ट।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखी।
1: होइन, के भयो आज भोलि तपाईलाई निकै चिन्तित देखिनुहुन्छ नि?
2: के भन्नु खै, केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ।
1: अपरेसनको डरले उपचार नै नगर्ने? अब त्यस्तो चिन्ता लिनु पर्दैन। तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन? ल सुन्नुहोस्, यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ। यहाँ पाइल्स, मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ। साथै अण्डको सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ।
2: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला।
1: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो। हजुर, समस्याको कुरा गर्न नहिचकिचाऊ, उपचारका लागि विशेषज्ञसँग परामर्श गरौँ। कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि। यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ। विशेषज्ञ डाक्टर विश्वास, BEMS, CMS एन्ड ED, UP, भारत, लखनऊ। सम्पर्क नम्बर, भारतीय नम्बर +91 843 493 7009, नेपाली नम्बर +977 970 144 99 00।
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
3: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोल्ने क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू,
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक IBF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक AI प्रविधि जडित 4D, 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।

0: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
2: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
3: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
2: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
4: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
1: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
5: मन पर्यो त पर्यो, पर्यो
6: जब से तुमको देखा है।
0: सिंगापुर होलसेल,
7: नेपालगञ्ज सेतु बिक चोक,
5: सिंगापुर होलसेल,
7: नेपालगञ्ज सेतु बिक चोक, नामै काफी, क्या दामी।
8: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
9: आजै रोजो है,
7: मन पर्यो त पर्यो, पर्यो
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
7: सिङ्गापुर होलसेल सेतुबेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
10: यामाहा ब्लू फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र, तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाऊ घरमा, नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात, मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो, न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक टू व्हिलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97-090-38-739 र 97-045-98-921। यामाहा ब्लू फेस्ट नेपाल्स बिगेस्ट एक्सचेंज इवेंट यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा शोरूम काकाडो नेपालगंजमा।
11: नेपालगञ्जमा आरामदायी बसाई स्वादिलो खानपान र आत्मीय सेवाको खोजीमा हुनुहुन्छ
12: हो त्यसो भए आउनुहोस् होटल पौवा नेपालगञ्ज।
11: आरामदायी कोठा स्वादिष्ट परिकार पारिवारिक तथा व्यावसायिक भेटघाटका लागि उपयुक्त वातावरण कार्यक्रम तथा सभा समारोहका लागि व्यवस्थित हल र आत्मीय नेपाली आतिथ्य सबै एउटै ठाउँमा।
12: बसाई होस् वा भेटघाट भोज होस् वा विशेष समारोह तपाईँको हरेक अवसरलाई अझ विशेष बनाउने प्रयास होटल पौवा।
11: 10 वर्षको विश्वास सँगै नेपाली आतिथ्यको आफ्नै पहिचान
13: होटल पौवा नेपालगञ्ज। आउनुहोस् आतिथ्यको आत्मीयता महसुस गर्नुहोस्।
11: सम्पर्क नम्बर 081-535-527 98-572-527 सम्पर्क नम्बर 081-535-527 98-572-527
14: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np सुविसु।
15: यो कृष्ण सार FM
16: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेंस
2: अया कान दुखेर हैरान भइराछ के गर्ने कहाँ जाने होला
3: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
3: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580812244
5: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजिसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब
6: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबीनबाट गरिने डिजिटल एक्सरे सेवा
3: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगंज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98085449451

0: रेडियो सुन्दै गर्नुस्। अब बाकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081-535-717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ नि। जस्तै बिटिई, सिआइसी, आरआइसी सेवा पनि पाइन्छ नि।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके।
1: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखि
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
5: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
6: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
5: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
7: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
8: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
7: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: रंग बहार रंग बहार,
4: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेन्स।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
7: गोर्खा चौतारी म्युजिक प्रस्तुत गर्दछ।
8: हेलो, हजुर सन्चै हुनुहुन्छ?
9: आकांक्षी, म सन्चै छु। के छ छोरीलाई बुवा आमा सन्चै हुनुहुन्छ?
8: सन्चै छन्।
9: तिम्रो के छ हालखबर?
8: खै के भनौँ र, गाउँका लाउरीहरू सबै फर्किसके, दसैँ तिहार पनि नजिकिसक्यो, पोहोर पनि आउँछु भन्नुभयो, खै आउनु भएन, के भनौँ र।
9: होइन कान्छी, पोहोर भने जस्तो भएन, छुट्टी पनि मिलेन, म यसपालि अवश्य आउँछु। तिमी पर्खेर बसे हुन्छ, म पक्का आउनेछु।
8: हस् हस्, म हजुरकै पर्खाइमा हुनेछु।
9: हस् ल, अहिले फोन राखेँ है त।
8: हस् ल, बाई।
9: हुन्छ, बाई।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: नेपालगञ्जमा आरामदायी बसाई स्वादिलो खानपान र आत्मीय सेवाको खोजीमा हुनुहुन्छ
4: हो त्यसो भए आउनुहोस् होटल पौवा नेपालगञ्ज
3: आरामदायी कोठा स्वादिष्ट परिकार पारिवारिक तथा व्यावसायिक भेटघाटका लागि उपयुक्त वातावरण कार्यक्रम तथा सभा समारोहका लागि व्यवस्थित हल र आत्मीय नेपाली आतिथ्य सबै एउटै ठाउँमा
4: बसाई होस् वा भेटघाट भोज होस् वा विशेष समारोह तपाईँको हरेक अवसरलाई अझ विशेष बनाउने प्रयास होटल पौवा
3: 10 वर्षको विश्वाससँगै नेपाली आतिथ्यको आफ्नै पहिचान
5: होटल पौवा नेपालगञ्ज आउनुहोस् आतिथ्यको आत्मीयता महसुस गर्नुहोस्
3: सम्पर्क नम्बर 081-535-527 98-572-527 सम्पर्क नम्बर 081-535-527 98-572-527
6: Coffee ready.
7: Wow, thank you. You sounds like achhi sugandhit banauchu. Mangaldeep scent 3-in-1 ka saath.
6: I love the scent.
7: I love it too. Hamile man parcha bhane bhagwan lai pani man parcha.
6: Mangaldeep scent 3-in-1. Perfume like fragrance.
3: अब नेपालगञ्जमै लिनुहोस् नेपालकै दोस्रो 3D पोर्ट्रेट कफीको मजा
4: हो अब तपाईँले आफ्नै फोटो प्रिन्ट भएको कफी पिउन सक्नुहुन्छ आफ्नो फोटो आफ्नै कफीमा
3: स्वागत छ नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्टमा जहाँ पाइन्छन् कफीका विभिन्न भेराइटी सँगै नेपाली इन्डियन र चाइनिज खानाका स्वादिष्ट परिकार स्वागत छ नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्टमा जहाँ पाइन्छन् कफीका विभिन्न भेराइटी सँगै नेपाली इन्डियन र चाइनिज खानाका स्वादिष्ट परिकार
4: शान्त वातावरण उत्कृष्ट एम्बियन्स बर्थडे पार्टी होस् वा क्यान्डल लाइट डिनर हरेक स्पेसल मोमेन्टलाई अझ स्पेसल बनाउने पर्फेक्ट डेस्टिनेसन
3: त्यसैले साथीभाइसँग रमाइलो गर्न होस् वा प्रियजनसँग क्वालिटी टाइम बिताउन
4: आउनुहोस् नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्ट स्थान कारकादो नेपालगञ्ज भाटबटेनी नजिकै पुरानो यातायात कार्यालय रहेको भवनमा
3: आजै भिजिट गर्नुहोस् र आफ्नै 3D पोर्ट्रेट कफीको मजा लिनुहोस्
4: सम्पर्क फोन नम्बर 97692-45003 र 98-581-0062 यसका साथसाथै यहाँ बर्थडेका लागि केकहरू पाइनुका साथै डेलिभरी पनि गरिन्छ
8: के छ साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
9: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
8: वा साथी सेवासँगै मेवा मिल्ने क्या गजबको प्रगति
9: धनसँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
10: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ
11: उच्च रक्तचाप उच्च कोलेस्ट्रल सुगर मधुमेह मुटु दुख्ने हिँड्दा छाती भारी हुने सास फेर्न गाह्रो हुने खुट्टा सुनिने शरीर सुनिने चक्कर लाग्ने बेहोस हुने हर्ट एट्याक हर्ट ब्लक मुटुको बाथरोग मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने बाइपास अपरेसन गरेको वा गर्नुपर्ने मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला
10: उपलब्ध सेवाहरू
11: ECG, ECO, TMT, 24 घन्टे होल्टर ABPM, ब्लड प्रेसर सुगर कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ
10: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
11: सम्पर्क नम्बर 081536667, 98215-97532। ठेगाना गणेशमान चोक भेरी अस्पताल जाने बाटो नेपालगञ्ज।
12: यामाहा ब्लू फेस्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090-38739 र 97090-45-98921। यामाहा ब्लू फेस नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम काकाँदो नेपालगञ्जमा।
13: रंग बहार रंग बहार
14: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर।
13: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
14: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
13: घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स

0: स्वास्थ्य नै जीवनको अमूल्य सम्पत्ति हो, त्यसैले आफ्नो स्वास्थ्य र परिवारको उपचारका लागि भरपर्दो स्वास्थ्य संस्था रोज्नुहोस्। अब नेपालगञ्जमै अनुभवी चिकित्सक तथा विभिन्न स्वास्थ्य सेवा सहित मा जानकी अस्पताल प्रणाली,
1: जहाँ उपलब्ध छन् जनरल मेडिसिन सम्बन्धी सेवा, जनरल सर्जरी सम्बन्धी सेवा, स्त्री तथा प्रसूति रोग सम्बन्धी उपचार,
0: बाल बालिका तथा नवजात शिशुको उपचार, माइक्रोबायोलोजी सहितको प्रयोगशाला सेवा, भिडियो एक्सरे तथा 300 mm सादा एक्सरे सेवा, एम्बुलेन्स सेवा र 24 घन्टा आकस्मिक सेवा उपलब्ध छ।
1: मा जानकी अस्पतालमा दूरबीन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सेवा पनि उपलब्ध छ। अस्पतालका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर श्याम सुन्दर यादव MBBS भारत MS पाकिस्तान FICA शल्यक्रिया सम्बन्धी परामर्श तथा उपचार सेवा लिन,
0: त्यसैले स्वास्थ्य सम्बन्धी समस्या हुँदा समयमै सम्पर्क गर्नुहोस्। मा जानकी अस्पताल प्रणाली, ठेगाना नेपालगञ्ज 9 बाँके विद्युत कार्यालय नजिक, सम्पर्क नम्बर 081534628, 98527123। मा जानकी अस्पताल, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुली बराजियो।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
1: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: अब सुन चाँदीका गहना किन्न टाढा जानु पर्दैन। नेपालगञ्जको सुर्खेत रोडमा रहेको एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्समा आफ्नो मनपर्ने गहना आफ्ना प्रियजनका लागि उपहार दिन अनि जीवनका विशेष पललाई अझ यादगार बनाउन सक्नुहुनेछ।
7: तपाईँको खुसी र रोजाइसँग जोडिएको सुन चाँदी पसलको गन्तव्य श्री नेपाल ज्वेलर्समा आजै जानुहोस्। नेपालगञ्ज सुर्खेत रोड स्थित एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्स नेपाल नबिल बैङ्कको तल रहेको छ।
6: हजुर, विवाह होस् वा चाडपर्व, शुभ कार्य होस् वा आफ्नो मनको रोजाई, गहनासँग जोडिएका हरेक खुसीका पलमा सम्झनुहोस् श्री नेपाल ज्वेलर्स। तपाईँले पुराना गहना ल्याएर वा नयाँ डिजाइनका गहना पनि लिन सक्नुहुनेछ। थप जानकारीका लागि 98-580-21-864।
7: श्री नेपाल ज्वेलर्स नेपालगञ्ज सुर्खेत रोडको एकमात्र सुनचाँदी पसल, गहनामा सुन्दरता, मायामा आत्मीयता, आजै सम्पर्क गर्नुहोस्।
8: बीर डेन्टल, बीर डेन्टल, बीर डेन्टल।
9: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
10: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
9: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
10: फोन नम्बर 081-532-375।

जब आउँछ यस्तै ठुला चाड दसैँ अनि तिहार, अनि त अतीतलाई केलाउन बाध्य बनाउँछ। हो, वास्तवमा रीतिरिवाजभित्र हाम्रो संस्कार अनि चाडबाड। यति बेला याद आउँछ बाल्यकालका साथी, वर्षौँदेखि छुटेका दौतरी, जन्मदिने बुवा आमा अनि सँगैका हितेसी। वास्तवमा हो पनि, त्यसैले त 2075 सालको बडा दसैँ अनि शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामनासहित स्वर्गीय बुबा धनबहादुर चौहानको सम्झनामा छोरा कृष्ण चौहानको प्रस्तुति गीति सङ्ग्रह दसैँ तिहार सँगै मान्नी हो। दसैँ तिहार सँगै मान्नी हो।

0: नमस्कार, म ऋषिराम बास्तोला। हाम्रो यस सोनापुर डान्स ग्रुपबाट पश्चिमेली ठेट भाकामा हामीले नृत्य प्रस्तुत गरेका छौँ। राम्रो लागेमा हजुरहरूले यस युट्युब च्यानलमा गई सब्स्क्राइब अनि कमेन्ट गरिदिनु हुन नबिर्सिनु होला। हस्त, धन्यवाद।
1: कफी रेडी।
2: वाउ, थ्याङ्क यु। यो साँझलाई अझै सुगन्धित बनाउँछु मङ्गलदीप सेन्ट 3-in-1 को साथ।
1: मङ्गलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: रंग बहार, रंग बहार।
4: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।
5: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
6: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
7: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
8: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
9: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
10: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
9: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
10: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
9: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
10: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
9: सम्पर्क नम्बर
10: स्वास्थ्य सेवा एकै छाना मुनि
9: सम्पर्क नम्बर

0: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? पानी आपूर्ति, कृषि वा अन्य निर्माणका लागि गुणस्तरीय र टिकाउ पाइप खोज्दै हुनुहुन्छ?
1: त्यसो भए रोज्नुहोस् स्टार पोली पाइप। स्टार पोली पाइप इन्डस्ट्रिजले यस क्षेत्रमा मात्रै नभई नेपाल अधिराज्यभरि आफ्नो सेवा प्रदान गर्दै आएको छ।
0: सिपिभीसी, पिभीसी, एचडिपिई, बोरवेल पाइप, ड्रेनेज पाइप तथा गार्डन पाइप लगायतका विभिन्न पाइपिङ समाधानका लागि सम्झनै पर्ने नाम हो स्टार पोली पाइप।
1: गुणस्तरीय कच्चा पदार्थ, आधुनिक उत्पादन प्रविधि र गुणस्तर परीक्षणलाई प्राथमिकता दिँदै स्टार पोली पाइपले करायसीदेखि कृषि, व्यावसायिक तथा विभिन्न पूर्वाधारका आवश्यकताका लागि पाइप उत्पादन गर्दै आएको छ।
0: गुणस्तरमा विश्वास, उत्पादनमा निरन्तरता र सेवामा प्रतिबद्धता स्टार पोली पाइप।
1: स्टार पोली पाइप इन्डस्ट्रिज प्राली, नेपालगञ्ज 18 बाँके। सम्पर्क नम्बर 98583039 र 98581129। स्टार पोली पाइप, गुणस्तरमा विश्वास, निर्माणमा भरोसा।
2: यामाहा ब्लु फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चङ्गा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक टू ह्विलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045998921। यामाहा ब्लु फेस्ट, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
1: तपाईलाई आफ्नो घरलाई सुन्दर, आकर्षक र आरामदायी बनाउने चाहना छ?
0: अब घरको सुन्दरता बढाउने उत्कृष्ट फर्निसिङका लागि टाढा जानै पर्दैन। नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ अम्बे फर्निसिङ गार्डन।
1: आकर्षक सोफा सेट, आरामदायी बेड, स्टाइलिस डाइनिङ सेट, सुन्दर पर्दा, आकर्षक कार्पेट तथा घरलाई नयाँ रूप दिने विभिन्न फर्निचरका सामग्रीहरू।
0: तपाईँको रुचि, आवश्यकता र घरको सजावट अनुसार रोज्नुहोस्। मन पर्ने डिजाइन र रङ, उत्कृष्ट डिजाइन, आरामदायी अनुभूति र गुणस्तरीय निर्माणका साथ आफ्नो घरलाई बनाउनुहोस् अझ सुन्दर र विशेष।
1: खुसीको कुरा, तपाईँको सुविधाका लागि उपलब्ध छ होम डेलिभरी सेवा। नयाँ घर सजाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ लुक दिन चाहनुहुन्छ, तपाईँको रोजाइको फर्निसिङका लागि सम्झनुहोस् अम्बे फर्निसिङ गार्डन।
0: आजै आउनुहोस् सुर्खेत रोड नेपालगञ्ज। थप जानकारीका लागि सम्पर्क नम्बर 98581249, 98025121249। अम्बे फर्निसिङ गार्डन, घरको सुन्दरता, आरामको नयाँ अनुभूति।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि।
1: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
2: ओहो दाइ, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको बीएस सिलाई मेसिन सप्लाई छँदैछ नि।
1: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
2: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
3: बीएस सिलाई मेसिन सप्लायर्स घरबारी टोल पिपल चौतारा उपमहानगरपालिका 2 नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98481283618, 98214-5772 र 98224-5478।
4: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: बुढी गण्डकी नदीको उचल्ने गरानी सहित बाढी प्रभावितलाई राहत वितरण चल्दै। गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित। भोटेकोसी नदीमा बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण।
0: विश्वमा गरिबी बढ्दा नेपालमा भने गरिबीको संख्या र दर दुवैमा उल्लेख्य कमी। स्वास्थ्य शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार।
1: दबाव र प्रभाव मुक्त भई काम गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन। पदीय दुरुपयोगमा शून्य सहनशीलताको नीति लिने आइजिपी कार्कीको प्रतिबद्धता। चाड पर्वमा सुरक्षाको व्यवस्था चुस्त।
2: खास गरी सूचना प्रविधि प्रहरी परिचालन नागरिक सहकार्य मुख्य आधार बनाउँदै हामीले सुरक्षा अवस्था मिलाएको अवस्था छ यसपालि।
0: यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हल र वुडफोर्डलाई। आर्थिक चक्रका उतार चढावलाई सन्तुलित बनाउन सहयोग पुर्याउने कामका लागि सम्मान।
1: र महिला फुटबल खेलाडी आर्थिक र मानसिक स्वास्थ्यका कारण चाँडै सन्यास लिन बाध्य हुँदै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु।
0: नुब्री पहिरो खसेर नदी थुनेको भएको जनाएको छ। केही सञ्चार माध्यममा हिउँ पहिरो झरेको चर्चा आए पनि पहिरोले नदी थुनिएको कुरा देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नदी थुनिएको समय आसपास अर्थात् हिजो बिहान 4:30 बजेतिर त्यस क्षेत्रमा 4.2 म्याग्नेच्युडको भूकम्प बराबरको तरङ्ग पनि रेकर्ड भएको र त्यो पहिरोकै कारण उत्पन्न भएको कम्पन हुन सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ। बाढीका कारण गोर्खाका चुम्नुब्री धार्चे र आरूघाट गाउँपालिका बढी प्रभावित भएका छन्। बाढीले सडक र पक्की पुलहरू भत्काउँदा झण्डै 300 मानिसहरू प्रभावित भएका छन् भने चुम्नुब्रीका 7 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सडक सम्पर्क विच्छेद भएका दुर्गम क्षेत्रहरूमा आज नेपाली सेनाको हेलिकप्टर मार्फत राहत सामग्री पुर्याइएको छ। यसअघि हिजो 9 जना विदेशी नागरिक सहित 95 जनाको सकुशल उद्धार गरिएको थियो। आज नदीको बहाव सामान्य बन्दै गएकाले तत्कालको जोखिम टरेको भए पनि त्यो क्षेत्र कमजोर भएकाले निगरानी भने भइरहेको महाशाखाले जनाएको छ।
1: बुढी गण्डकी नदीमा हिजो आएको बाढीका कारण उत्तरी गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित भएका छन्। बाढीले सिर्दिवास सहिया जल लघु जल विद्युत आयोजनामा क्षति पुर्याएपछि चुम्नुब्री गाउँपालिकाका विभिन्न 16 गाउँका 971 घरधुरी अन्धकार बनेका छन्। बाढीले विद्युतका पोल टावर र तारहरू बगाएको छ। त्यसै गरी विद्युत प्राधिकरणको आरूघाट स्थित वितरण केन्द्रमा बाढीले क्षति पुर्याउँदा धार्चे गाउँपालिकाका 7 वटै वडाका झण्डै 4,000 घरधुरी र आरूघाट गाउँपालिकाका 50 घरधुरीमा समेत बिजुली ठप्प भएको छ। विद्युत इन्टरनेट र सडक सम्पर्क टुटेका कारण गाउँपालिकाका प्रशासनिक कामकाज ठप्प हुनुका साथै सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ। बाढीले बाटो र पुलहरू समेत बगाएकाले एक गाउँबाट अर्को गाउँ पुग्न सक्ने अवस्था समेत नरहेको स्थानीय वासीले बताएका छन्।
0: सरकारले रसुवाको भोटेकोसी बाढीमा परि बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेका पालिका जिल्ला विपद समिति र प्राधिकरण विवरण मार्फत यो विवरण यकिन गरिनेछ। नेपाली नागरिकको हकमा सम्बन्धित पालिकाले ओडा कार्यालय मार्फत बढीमा 5 दिनको म्याद दिई निवेदन आह्वान गर्नेछन्। विपत्ताका परिवारले नाता प्रमाणित र सो घोषणा सहित निवेदन दिनुपर्नेछ। परिवारका सदस्य नभएकाको हकमा भने स्थानीय प्रहरी र ओडा सचिवको रहबरमा सरजीवन मुसलका उठाइनेछ। पालिकाले 3 दिनको दावी विरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ। त्यसको 5 दिनभित्र जिल्ला विपद समितिले निर्णय गरी प्राधिकरण र प्रदेश मन्त्रालयमा विवरण पठाउनेछ। यसै गरी विपत्ता विदेशी नागरिकको हकमा भने परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित दूतावास तथा कूटनीतिक नियोगबाट विवरण प्रमाणित गरी मृत्यु घोषणाका लागि प्रक्रिया अघि बढाउने प्राधिकरणले जनाएको छ। सरकारले भोटेकुसी बाढीमा विपत्ता भएकाहरूलाई पनि मृतक घोषणा गर्ने तयारी गरेको छ।
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर 5 रहेको गलौदीमा आज राति सडक बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर सडक मर्मतका लागि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म सडक बन्द रहने जानकारी गराएको हो। त्रिशुली नदीको कटानका कारण भाँसिएका सडकमा यसअघि भित्तो काटेर सञ्चालनमा ल्याइएको थियो। त्यहाँ थप मर्मत गर्नुपर्ने भएकाले आज राति गाडी आवागमनमा पूर्ण रूपमा बन्द गर्न लागिएको प्रशासन कार्यालयले सूचना मार्फत जानकारी दिएको हो। अहिले दशैंको समयमा पनि भएकाले पृथ्वी राजमार्गमा गाडीको चाप अत्याधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाडी फस्ने जोखिम उच्च रहेकाले अहिले नै मर्मत गर्न लागेको सडक विभागले जनाएको छ। त्यहाँ झन्डै 70 मिटर सडकमा समस्या रहेको छ।
0: यस्तै कालीगण्डकी नदीमा आएको बाढीले पौँच मार्ग बगाएपछि अवरुद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङसहित पश्चिम नेपालका विभिन्न जिल्लाको सिधा यातायात सेवा ठप्प भएको थियो। सडक डिभिजन कार्यालय, सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पौँच मार्ग निर्माण गरी आज बिहानदेखि गाडी सञ्चालनमा ल्याएको हो। दशैंको बेला पुल बन्द हुँदा यात्रुले शास्ति भोग्नुका साथै खाद्यान्नको मूल्य बढेको थियो। साथै प्रसिद्ध बागलुङ कालिका मन्दिर, ढोरपाटन र मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटक नआउँदा त्यस क्षेत्रको व्यापार व्यवसाय र होटल क्षेत्र पनि सुनसान बनेको थियो। मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको सङ्गम स्थल रहेको यो रणनीतिक पुल पुनः खुलेसँगै स्थानीय जनजीवन सहज हुने र पर्यटन तथा व्यापार पुरानै लयमा फर्कने आशा रहेको छ।
1: बाढीले सडक र पुल बगाएपछि लामो समयदेखि यातायात सम्पर्क विच्छेद भएका रसुवाको आमा छोदिङमो गाउँपालिकाका स्थानीयलाई सहजता दिन स्याप्रो बेसीमा रहेको खोलामा काठे पुल निर्माणको काम सुरु भएको छ। खेतबारीमा उत्पादित तरकारी बजारसम्म पुर्याउन नपाएको कुहिने अवस्थामा आएपछि स्थानीय युवा र जनप्रतिनिधिको सक्रियतामा यो काठे पुल निर्माण अघि बढाइएको हो। भदौ 10 गते आएको बाढीका कारण सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो। बाटो र पुल बगाएपछि वडा नम्बर 1-5 किसानले झन्डै 1.5 महिनादेखि नाकाबन्दी जस्तै गम्भीर समस्या भोग्नु परेको छ। मुख्य गरी यस क्षेत्रका किसानले उत्पादन गरेका बन्दकोपी र आलु समयमै बजारमा बिक्रीका लागि लैजान नपाउँदा ठुलो आर्थिक नोक्सानी बेहोर्नु परेको र सङ्कटमा परेका हुन्। खेतबारीमै तरकारी कुहिन थालेपछि किसानको जीविकोपार्जन जोगाउन स्थानीय बासिन्दा र जनप्रतिनिधिहरू पुल निर्माणमा एकजुट भएर लागेका हुन्।
0: विश्वभर गरिबीको दर बढ्दै जाँदा नेपालले भने बहुआयामिक गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको ग्लोबल मल्टिडाइमेन्सनल पोभर्टी इन्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरिबीको दर र कुल सङ्ख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको हो। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरिबीको जोखिममा रहेको छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसङ्ख्या वृद्धिका कारण गरिबीको कुल संख्यामा अपेक्षित सुधार आउन सकेको छैन। तर नेपाल भने स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार गर्दै गरिबीको दर र गरिब मानिसहरूको संख्या दुवैमा उल्लेखनीय कमी ल्याएको हो। पछिल्लो 15 वर्षमा नेपालसहित 33 देशले बहुआयामिक गरिबीको अनुपात आधा घटाउन सफल भएका छन्। चीन र भियतनाम जस्ता एसियाली देशहरूले गरिबी निवारणमा तीव्र प्रगति गर्दा नेपाललाई पनि गरिबी न्यूनीकरणमा द्रुत गतिमा सुधार गरिरहेको देशका रूपमा प्रस्तुत गरिएको छ। प्रतिवेदन अनुसार सन् 2010 यता पहिलोपटक विश्वव्यापी रूपमा तीव्र बहुआयामिक गरिबीमा बाँचिरहेका मानिसहरूको संख्या बढेर 1.2 अर्ब जना पुगेको छ। अघिल्लो वर्षको तुलनामा गरिबको संख्या 5.15 करोडले बढेको हो। जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन र आर्थिक सङ्कटका कारण विश्वव्यापी गरिबी बढेको प्रतिवेदनमा भनिएको छ। सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा दशैं लगायतका चाडपर्वको सुरक्षाबारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।

0: सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 को सोफा किन्नुहोस्, 35,000 कै फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
1: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 जना भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
0: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 जनालाई 35,000 रुपियाँको सोफा निशुल्क।
1: नेपाल भर डेलिभरी, 15 वर्षसम्मको ग्यारेन्टी।
0: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-4870।
2: रंग बहार, रंग बहार।
3: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेन्स।
4: अब नेपाल दर्पणमा बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले कार्यक्षेत्रमा प्रवेश गर्न लागेका नयाँ प्रहरी अधिकृतहरूलाई कुनै पनि राजनीतिक दबाव वा व्यक्तिगत स्वार्थबाट टाढा रहेर कानूनको शासन कायम गर्न निर्देशन दिनुभएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बदलिदो अपराधको प्रकृतिलाई ध्यानमा राखी अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रविधि मैत्री बनाउन आग्रह गर्नुभयो। नागरिकको जीवधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्न कुनै पनि सम्झौता नगर्न आग्रह गर्दै उहाँले प्रहरी संगठनलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। त्यस्तै समारोहमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संगठनमा व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव र पदीय अधिकारको दुरुपयोगप्रति शून्य सहनशीलताको नीति अप्नाइने स्पष्ट पार्नुभयो। साइबर अपराध र अन्तर्देशीय अपराध जस्ता नयाँ चुनौती सम्बोधन गर्न प्रविधि र एआईको प्रयोगसँगै मानव अधिकार र कानुनी प्रक्रियालाई केन्द्रमा राखेर काम गर्न उहाँले निर्देशन दिनुभयो। झन्डै 16 महिनाको कठोर तालिम पुरा गरेका नयाँ प्रहरी अधिकृतहरू अब देशका विभिन्न भागमा खटिएर प्रहरी सेवामा योगदान पुर्याउनेछन्।
5: दशैं पर्व सुरु भएको छ। चाडपर्वले बजारमा चहल पहल र मनमा खुसी दुवै बढाएको छ। मानिसहरू किनमेलमा व्यस्त छन्। धेरै मानिस दशैं मनाउन गाउँघर जाने क्रम चलेको छ। तर खुसी र उमङ्गको यही समयमा चोरी, पकेटमारी, ठगी, जुवातास र सडक दुर्घटना जस्ता जोखिम पनि बढ्ने गरेका छन्। चाडपर्वको सुरक्षा व्यवस्थाबारे साथी महेश गेवालीले नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेसँग कुराकानी गर्नुभएको छ।
6: सुरक्षा चुनौती निश्चय नै बढी हुन्छ। चोरी तथा डकैतीका घटनाहरू बढ्न सक्ने हुनसक्छ। जुवाता, सत्तेबाजी जस्तो क्रियाकलापहरू वृद्धि हुनसक्छ र अन्तर्राष्ट्रिय खुला सीमा नाकाहरू प्रयोग गरेर पटकाजन्य विस्फोटक पदार्थहरू ओसार पसार, बिक्री वितरण वृद्धि हुन सक्ने हुन्छ। बजार एरिया तथा ब्याङ्क वित्तीय संस्थानमा चोरी डकैती लुटपाट हुन सक्ने अवस्थाहरू हुनसक्छ। खाद्यान्न, लत्ता, कपडा, उपभोग्य वस्तुहरूको कृत्रिम अभाव, त्यसै गरी महँगो मूल्य लिने, म्याद गुज्रिएको मिसावट युक्त खाद्य पदार्थहरू बिक्री गर्ने प्रवृत्ति बढ्न सक्छ। रेमिटेन्सको कारोबार बढेसँगै ह्याकिङ, अनलाइन ठगी, अवैध हुन्डी, नक्कली नोटको कारोबार पनि बढ्न सक्ने हुन्छ। विशेषतः एउटा चुनौतीको रूपमा लिएका छौँ।
7: चाडपर्व लक्षित सुरक्षा निकायले चाहिँ के कस्ता पूर्व तयारी अथवा तयारी गरेको छ?
6: विशेष सुरक्षा योजना 2083 देशैभर लागू गरेको अवस्था छ। छठ पर्व सकिउन्जेलसम्म लागू हुन्छ। यो प्रहरी जनशक्ति परिचालनमा विशेष जोड गरेका छौँ। देशभरि हामीले 50,000+ प्रहरी जनशक्तिहरू खटाएका छौँ। यसमा खास गरी क्युआरटी, एलआरपी, एसआरपी, चेक पोइन्टहरू, सुरक्षा चेक जाँच, भिभीआईपीको सुरक्षाको कुराहरू, रिजर्भ टोली, सादा पोसाक, 24 घण्टा राजमार्ग विशेष चेकिङ लगायत ड्रोन, सिसिटिभी क्यामेरा, बडी वन क्यामेरा लगायतको डिटीहरूमा हामीले परिचालन गरेका छौँ। 408 स्थानमा यात्रु सहायता कक्ष, हेल्प डेस्क र खास गरी अन्तर्राष्ट्रिय सीमा नाका भनेको भारत तथा चाइनासँगको सीमा नाकामा 108 हेल्प डेस्कहरू स्थापना गरेको छौँ। सार्वजनिक स्थानमा हुन सक्ने झैझगडा तथा होल्ला हुन नदिनलाई विशेष रणनीति अप्नाइएको छ। पटका तथा विस्फोटक पदार्थको अवैध कारोबार रोक लगाइएको छ। काठमाडौँ उपत्यका प्रमुख सहरहरूमा के बजार तथा सपिङ मल मार्टहरूमा चाहिँ हुन सक्ने अवैध क्रियाकलापहरूलाई हामीले रोकको लागि व्यवस्थापन मिलाएको व्यवस्था छ। काठमाडौँ उपत्यकाबाट बाहिरिनुभन्दा अघि नै प्रत्येक चालकहरूको सवारी चालक अनुमति पत्र लाइसेन्स चेक गर्छौँ हामी। मापस्ती एवं लापस्ती पनि चेक जाँच गरेर मात्रै सवारी साधन हामी छोड्ने व्यवस्थाहरू मिलाएका छौँ। त्यसै गरी प्रविधिमा आधारित सुरक्षा निगरानी बढाएको अवस्था छ। यसपालि सिसिटिभीबाट हामी प्रमुख बजार, चोक, नाका तथा भिडभाड क्षेत्रको निगरानी गर्छौँ। ड्रोन मार्फत हामी एरियल सर्भेलेन्स देशभरमा करिब करिब 52 ड्रोन हामी प्रयोग गर्दैछौँ। डग स्नाइपिङ सर्चको व्यवस्था, त्यसबाट सर्चको व्यवस्था मिलाएको अवस्थाहरू छ। डिजिटल इन्फर्मेसन सोसियल मिडियालाई हामीले मोनिटरिङ गर्छौँ। डिजिटल ठगीलाई पनि हामीले विशेष ख्याल गरेका छौँ। एआई अनलाइन फ्रड नियन्त्रणमा फेक अनलाइन सपिङ तथा फेस्टिभ अफरहरूलाई हामी वाच गर्छौँ। नक्कली लोटरी गिफ्ट सम्बन्धी मेसेजहरू जो आइरहेको हुन्छ त्यसलाई हाम्रो टिमले त्यसलाई पनि हेरिरहेको हुन्छ।
7: विशेष गरी काठमाडौँ उपत्यका भनौँ, सहरी क्षेत्रबाट डेरामा बस्ने व्यक्तिहरू लामो समय बन्द गरेर गाउँघर फर्किने क्रम पनि यो समयमा पर्छ। यस्तो अवस्थामा उहाँहरूले ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हुन्?
6: लामो समय घर छोडेर जाँदा ढोका, झ्याल, ग्यास तथा विद्युत राम्रोसँग जाँच गरी घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्ने, भिडभाडमा नगद घर गर्न तथा महँगा मोबाइल बोकेर हिँड्दा विशेष सावधानी अप्नाउने कुराहरू पनि छ। त्यसै गरी अब उहाँले त्यो लामो अवधिसम्म घर चाहिँ छोडेर जानुभन्दा अगाडि सम्बन्धित स्थानीय प्रहरीमा जानकारी गराउने, छिमेकीमा जानकारी गराउने, लाइटिङहरूको व्यवस्थापन त्यही अनुसार मिलाउने, डबल तालचा सिस्टम क्या, एउटा बाहिर चाबी लगाउने कुरा छैन, अर्को इन्टरलक लगाउने सिस्टम चाहिँ असाध्यै प्रभावकारी हुन्छ। त्यो चिज सबैले अप्नाउनु पर्ने देखिन्छ। त्यसमा गर्न सकिन्छ, सिसिटिभी राख्न सकिन्छ आफ्नो घरमा, मापसी गरेर लागु पदार्थ सेवन गरेर, यात्रु बाघ सवारी साधन मात्रै होइन आफ्नो पर्सनल सवारी साधनमा जाँदाखेरि पनि यो ध्यान दिनुपर्ने कुराहरू छ। ट्राफिक नियमको पालना गर्नुपर्ने कुराहरू, चाडपर्व चाहिँ वर्षेनी आउँछ तर आफ्नो सुरक्षाका कुरा, आफ्नो भविष्यको कुराहरूलाई विशेष ख्याल गरेर हामीले चाहिँ चाडपर्व मनाउनु पर्ने हुन्छ। खास गरी सूचना प्रविधि, प्रहरी परिचालन, नागरिक सहकार्यले चाहिँ मुख्य आधार बनाउँदै हामीले सुरक्षा अवस्था मिलाएको अवस्था छ यसलाई यसपालि। तर आपतकालीन अवस्थामा प्रहरी कन्ट्रोलको 100 नम्बरमा सम्पर्क गर्नुहोस्।
4: उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्ले, नेपाल दर्पणमा खबरकै सिलसिला। नवरात्रको दोस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ। नवरात्रको पहिलो दिन हिजो दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राख्नुका साथै घटस्थापना गरिएको ठाउँमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। नवरात्रका नौ दिन घटस्थापना गरिएको ठाउँमा हरेक दिन छुट्टा छुट्टै देवीको पूजा गरिन्छ।
5: नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको सरकारी अधिकारीहरूले नै स्वीकार गरेका छन्। स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले केवल 20% नागरिकले मात्रै खोजेको समयमा मानसिक स्वास्थ्य सम्बन्धी सेवा पाउने गरेको बताउनुभयो। उहाँका अनुसार देशका 10% नागरिकमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको छ। सन् 2020 सर्वे अनुसार 5.2% किशोर किशोरीमा यो समस्या देखिएकाले स्थिति चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ। तथ्याङ्क अनुसार नेपालमा प्रतिवर्ष झन्डै 7,200 जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्। अहिले प्रति 1,00,000 जनसङ्ख्यामा 24 जनाले आत्महत्या गर्ने गरेकोमा यसलाई आउँदो 4 वर्षभित्र 5%भन्दा तल झार्ने लक्ष्य छ। तर स्वास्थ्य क्षेत्रमा सरकारी लगानी न्यून हुँदा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनमा चुनौती थपिएको डाक्टर पौडेलले बताउनुभयो। उहाँले एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको 52 करोड रुपियाँ बजेटबाटै सम्पूर्ण मानसिक स्वास्थ्य तालिम र कार्यक्रमहरू चलाउनु पर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो। सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा साझेदार संस्थाहरूको सहयोगमा समुदाय स्तरमा कार्यक्रम अघि बढाउनु परेको उहाँको भनाइ छ। यसैबीच कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: कृषि मन्त्र नार्कसँग
9: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौँ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको प्रथम गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। गृहमन्त्रीको रूपमा उहाँको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो। असोज 27 गते हुने बैठकमा नेपालसहित 7 सदस्य मुलकका आन्तरिक सुरक्षा मन्त्रीहरूको सहभागिता हुनेछ। बैठकमा लागु औषध ओसार पसार, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तर्देशीय सुरक्षा चासोका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ। सन् 2018 काठमाडौँ शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्च स्तरीय बैठक पहिलो पटक आयोजन हुन लागेको हो। भ्रमणका क्रममा गृहमन्त्री सुदन गुरुङले आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गरी असोज 28 गते स्वदेश फर्कनुहुनेछ।
3: नेपाली काङ्ग्रेसले 15 महाधिवेशन अन्तर्गत चलिरहेको मतगणनालाई तीव्रता दिन मतगणना स्थल थप गरेको छ। निर्वाचन समितिका अनुसार अहिले केन्द्रीय कार्यालय सानेपामा 23 ठाउँमा मतगणना चलिरहेको छ। सभापतिसहित प्रमुख पदाधिकारीहरूको मतगणना सकिए पनि सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको मतगणना भइरहेको छ। निर्वाचन समितिका अनुसार पर्सि बुधबार बेलुकासम्म सम्पन्न गर्ने गरी मतगणनालाई तीव्रता दिएको छ। धेरै पद र उम्मेद्वारहरूको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले निर्वाचन समितिले पद र क्लस्टर अनुसार छुट्टा छुट्टै समूह बनाएर गणना गरिरहेको छ। यस्तै 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुल्लामा रामहरि खतिवडा र अजय बाबु शिवाकोटीको अग्रता कायमै छ। 3288 मतगन्दा खतिवडा अग्रस्थानमा हुनुहुन्छ। खुल्लामा 2 निर्वाचित हुनेछन्। सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा चलिरहेको मतगणनामा रामहरि खतिवडाले 1439 मत ल्याउनु भएको छ भने रामहरि खतिवडालाई पछ्याउँदै अजय बाबुले 1046 मत प्राप्त गर्नुभएको छ। तेस्रो स्थानमा डिलीराम सुवेदीले 829 मत प्राप्त गर्नुभएको छ।
4: सुदूरपश्चिम प्रदेश सरकारले हिजो प्रदेशसभा बैठकमा पेश गरेको चालू आर्थिक वर्षको बजेटप्रति सत्तारूढ दलकै सांसदहरूले असन्तुष्टि जनाएपछि आजको बैठक स्थगित भएको छ। आज बिहान 9 लागि तोकिएको प्रदेशसभा बैठक सत्तापक्षकै सांसदहरूले असन्तुष्टि जनाएपछि भोलि बिहान 9 लागि स्थगित गरिएको हो। सत्तारूढ दलका दल नेकपाका सांसद नरेश कुमार शाहीका अनुसार बजेटमा व्यथिति भएको भन्दै सत्तापक्षकै सांसदहरूको चर्को विरोधपछि मुख्यमन्त्रीले बैठक सार्नु भएको हो। बजेटमा आयोजना र बजेट बिचौलियाहरूद्वारा खरिद बिक्री गराइएको सांसदहरूको आरोप छ। दशैं नजिकिँदै गर्दा पनि कर्मचारीले 3 पारिश्रमिक पाएका छैनन्।
3: शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ। हप्ताको पहिलो दिन कारोबार दिन सेयर बजार परिसूचक नेप्से 4 बढेर 2595.81 बिन्दुमा पुगेको छ। आज बैङ्क, विकास बैङ्क, फाइनान्स, जीवन बिमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 105 कम्पनीको सेयर बढेकामा 165 घटेको छ। 7 कम्पनीको सेयर भने घटबड भएको छैन। आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। हिजो 4.83 करोड रुपियाँको कारोबार भएकोमा आज 354 कम्पनीको 1.27 करोड कित्ता सेयर 4.46 करोड रुपियाँमा किनबेच भएको छ।
4: उदयपुरमा प्रहरीले 1040 किलोभन्दा बढी लागु औषध गाजा बरामद गरेको छ। गाजा ओसार पसारमा संलग्न रहेको अभियोगमा ताप्ली गाउँपालिका 2 22 विश्वराज राईलाई एउटा जीपसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार कटारी नगरपालिका छ साँगुरी पुल नजिकैको जङ्गलबाट 5 बोरामा राखिएको 100 गाजासहित राईलाई पक्राउ गरिएको हो। त्यसै गरी चौधन्दीगढी नगरपालिका 1-4 रहेको रानीटार बेलटार सडक खण्डमा पार्किङ गरी राखिएको 2-14-22-55 नम्बरको जीपबाट 29 बोरामा राखिएको 940 किलोभन्दा बढी गाजा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेका का घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
3: जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न प्रभावित समुदायको जीविकोपार्जन सुरक्षित पार्न स्थानीय अनुकूलन सुरक्षित बसाइ सराई र जलवायु वित्तमा केन्द्रित नीति आवश्यक रहेको विज्ञहरूले बताएका छन्। ग्रामीणमुखी युवा अभियान नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा विज्ञहरूले यस्तो जोड दिएका हुन्। कार्यक्रममा विपद व्यवस्थापन सञ्जाल नेपालका अध्यक्ष डाक्टर वसन्त राज रेग्मीले भोटेकोशी बाढीको प्रसङ्ग उल्लेख गर्दै हिमाली क्षेत्रमा हुने विपदले देशको समग्र विकासमै गम्भीर धक्का पुर्याउने बताउनुभयो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका रोबर्ट हल र माइकल हुपफोर्टलाई प्रदान गरिने भएको छ। न्यू केनेसियन प्याराडाइम भनिने अर्थशास्त्रको एक शाखाको माध्यमबाट आर्थिक चक्रका उतार चढावलाई सन्तुलित बनाउन विश्वभरका नीति निर्मातालाई सहयोग पुर्याउने कामका लागि उहाँहरूलाई पुरस्कृत गर्न लागेको नोबेल समितिले जनाएको छ। समितिका अनुसार उहाँहरूका मोडेलहरूले प्रभावकारी स्थितिकरण नीति कार्यान्वयन गर्ने हाम्रो क्षमतामा उल्लेखनीय सुधार भए गरेका छन्। अर्थशास्त्री हल र हुपफोर्टको संयुक्त रूपमा उफोर्टले संयुक्त रूपमा 1,10,00,000 स्विडिस क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। यो सँगै यस वर्षको नोबेल पुरस्कार पाउने विजेताहरूको नाम घोषणा भएको छ। गएको सोमबार चिकित्साशास्त्र, मङ्गलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र, बिहिबार साहित्य र शुक्रबार शान्तितर्फका विजेताको नाम घोषणा भएको थियो। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ।
3: भारत सरकारले राजधानी नयाँ दिल्लीमा रहेको प्रसिद्ध जन्तर मन्तर क्षेत्रलाई प्रदर्शन स्थलको सूचीबाट हटाएको छ। दिल्ली प्रहरीले सुरक्षा र सडक व्यवस्थापनलाई कारण देखाउँदै जन्तर मन्तरमा कुनै पनि किसिमका आन्दोलन, धरना र सभा समारोह गर्न औपचारिक प्रतिबन्ध लगाएको हो। दिल्ली प्रहरी आयुक्तले निकाल्नु भएको नयाँ आदेश अनुसार अब प्रदर्शनका लागि जन्तर मन्तरको साटो 3 ठाउँ तोकिएको छ, जसमा रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सिबिडी मैदान रहेका छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। महिला फुटबल अरबौँ डलरको उद्योग बन्ने दिशामा अघि बढिरहे पनि धेरै व्यावसायिक खेलाडीहरूले अझै पनि न्यून पारिश्रमिक पाइरहेका प्रतिवेदन सार्वजनिक भएको छ। खेलाडीहरूको सङ्घ फिफा प्रोले 800+ धेरै फुटबल खेलाडी माझ गरेको विश्वव्यापी संरक्षणको नतिजाले यो खुलासा गरेको बिबिसीले जनाएको छ। सर्वेक्षणमा सहभागी झन्डै 49% खेलाडीले आफूहरू योजनाभन्दा अगाडि नै फुटबलबाट बिदा लिनेबारे सोचिरहेको बताएका छन्। तीमध्ये 59%ले आर्थिक कारण र 46%ले मानसिक तनावलाई यसको कारणका रूपमा उल्लेख गरे। फिफा प्रोमा महिला फुटबल प्रमुख एलेक्स कल्विनले बढ्दो सार्वजनिक चर्चा, आर्थिक असुरक्षा र अपर्याप्त सहयोग प्रणालीले खेलाडीहरू दबावमा रहेका बताइन्। महिला खेलकुदको विश्वव्यापी आम्दानी सन् 2024 झन्डै 581 मिलियन अमेरिकी डलरबाट बढेर सन् 2027 1,00,000,000,000 डलरभन्दा धेरै पुग्ने अनुमान छ।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: बुढी गण्डकी नदीको उच्च निगरानीसहित बाढी प्रभावितलाई राहत वितरण चल्दै। गोर्खाका झन्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित। भोटेकोशी बाढीमा बेपत्ता भएकाको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण।
3: विश्वमा गरिबी बढ्दा नेपालमा भने गरिबीको संख्या र दर दुवैमा उल्लेख्य कमी। स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार।
4: दबाव र प्रभाव मुक्त भई काम गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन। पदीय दुरुपयोगमा शून्य सहनशीलताको नीति लिने आइजीपी कार्कीको प्रतिबद्धता। चार पर्वमा सुरक्षाको व्यवस्था चुस्त।
3: यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हल र वुडफोर्डलाई आर्थिक चक्रका उतार चढावलाई सन्तुलित बनाउन सहयोग पुर्याउने कामका लागि सम्मान।
4: र महिला फुटबल खेलाडी आर्थिक र मानसिक स्वास्थ्यका कारण चारै सन्यास लिन बाध्य हुँदै।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विवश कुलुङ र भोजेन्द्र पस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
7: के छ साथी खबर? निकै खुसी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
8: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
7: वा साथी, सेवासँगै मेवा मिल्ने, क्या गजबको प्रगति।
8: धनसँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेशामा गर्व। ढुकढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ।
9: कफी रेडी।
10: वाओ, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
9: आई लव द सेन्ट।
10: आई लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
9: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।

0: ढंग आउँदै देश मेरो एभरेस्ट।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: बर्जर पेन्स
2: जब से तुमको देखा है
3: सिंगापुर होलसेल
4: नेपालगंज सेतु विकास चौक
2: सिंगापुर होलसेल
4: नेपालगंज सेतु विकास चौक नाम ही काफी क्या दामी
2: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ
5: आजै रोजौ है
4: मन पर्यो त पर्यो पर्यो
3: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल
4: सिङ्गापुर होलसेल सेतु बेका चोक अहिलेै जान पर्यो हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक फोन 97 0695 92 45 98 28 36 50 65 सिङ्गापुर होलसेल मल
6: हाम्रै सहर नेपालगञ्जमा वर्षौँदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ
7: हजुर हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार छाला रोग सम्बन्धी उपचार छाला रोग सम्बन्धी सम्पूर्ण उपचार नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ
6: नोट यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ
7: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: Coffee ready.
6: Wow, thank you. यो साँझलाई अच्छी सुगन्धित बनाउँछु मङ्गलदीप सेन्ट 3-in-1 को साथ।
5: I love the scent.
6: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
5: मङ्गलदीप सेन्ट 3-in-1 perfume like fragrance.
7: यामाहा ब्लू फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारकाँदो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-wheelerमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97-090-38-739 र 97-045-98-921। यामाहा ब्लू फेस्ट, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
8: के तपाईँ घरका लागि नयाँ टेलिभिजन, फ्रिज, एसी वा वासिङ मेसिन किन्दै हुनुहुन्छ?
9: त्यसो भए अब टाढा जानु पर्दैन। तपाईँको आफ्नै विश्वासिलो नाम मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन।
8: 26 वर्षदेखि गुणस्तरीय सेवा र ग्राहकको विश्वास जित्दै आएको मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब नेपालगञ्जको सुर्खेत रोड डायमन्ड होटल लाइनमा नयाँ शाखा सहित तपाईँको सेवामा।
9: हायर, सामसुङ, हुन्डाई लगायतका चर्चित ब्रान्डका टेलिभिजन, एसी, एयर कुलर, डबल डोर फ्रिज, वासिङ मेसिन, किचन तथा विभिन्न घरायसी इलेक्ट्रोनिक सामान अब एउटै छानामुनि।
8: साथै विभिन्न ब्रान्डका एसीको बिक्री तथा मर्मत सेवा पनि उपलब्ध छ।
9: गुणस्तरीय सामान, उचित मूल्य, आधिकारिक सेवा र ग्राहक मैत्री व्यवहार, यही हो मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसनको पहिचान।
10: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन, विश्वासको 26 वर्ष, गुणस्तरीय इलेक्ट्रिकको पहिलो रोजाई।
9: पुरानो शाखा न्यू रोड कल्पत्रु होटेल नजिक नेपालगञ्ज, नयाँ शाखा सुर्खेत रोड डायमन्ड होटेल लाइन नेपालगञ्ज।
8: सम्पर्क फोन नम्बर 9805535601 र 9805535602।
9: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब तपाईँको अझ नजिक।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
13: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 7 बजेको छ।
14: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
15: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
16: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
15: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
16: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
15: कस्तो खबर?
16: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
15: ए, साँच्चै?
16: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
15: ए, त्यो त झन् राम्रो
16: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
15: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
16: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
15: यो त पुरा प्याकेज जस्तै भयो नि।
16: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
15: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
16: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: Junta Cable, 5 došek tichý.
1: होइन के भयो आजभोलि तपाईँलाई निकै चिन्तित देखिनुहुन्छ नि
2: के भन्नु खै केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ बस्न पनि गाह्रो हुन्छ कसैलाई भन्न पनि लाज लाग्छ अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ
1: अपरेसनको डरले उपचार नै नगर्ने अब त्यस्तो चिन्ता लिनु पर्दैन तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन ल सुन्नुहोस् यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ यहाँ पाइल्स मलद्वारमा मासु पलाउने दुख्ने पोल्ने एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने दुख्ने फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ साथै अण्डको सुनिने ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ
2: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला
1: अवश्य स्वास्थ्य समस्या लुकाउने होइन समयमै समाधान खोज्ने हो हजुर समस्याको कुरा गर्न नहिचकिचाउ उपचारका लागि विशेषज्ञसँग परामर्श गरौँ कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ विशेषज्ञ डाक्टर विश्वास बिईएमएस सिएमएस एन्ड इडी युपी भारत लखनऊ सम्पर्क नम्बर भारतीय नम्बर +91 843 49 37 00 9 नेपाली नम्बर +977 970 144 99 00
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085149451।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9861416900।
3: मन पर्यो त पर्यो, पर्यो
4: जब से तुमको देखा है।
5: सिंगापुर होलसेल,
6: नेपालगंज सेतु विकास चोक,
3: सिंगापुर होलसेल,
6: नेपालगंज सेतु विकास चोक, नामै काफी, क्या दामी।
3: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
6: मन पर्यो त पर्यो, पर्यो
5: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
6: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बेका चोक, फोन 9705692945, 9828365065। सिङ्गापुर होलसेल मल।
7: Coffee ready.
8: Wow, thank you. You sounds like अच्छे सुगंधित बनाउँछु। मंगलदीप सेंट 3-in-1 के साथ।
7: I love the scent.
8: I love it too. हामीले मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
7: मंगलदीप सेंट 3-in-1 perfume like fragrance.
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: सबैलाई बडा दशैंको।
1: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
2: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
1: माँ पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
3: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट का लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
4: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
5: ओहो, दसैँ तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।
6: सोफा किन्न कहाँ जाने? राम्रो ठाउँ बताइदिनु नि।
5: नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब नेपालगञ्ज जाने नि।
6: अफर के छ, उपहार के छ, सुनौ न त कुरा।
5: दसैँ तिहार झिलिली अफर, थाइल्यान्ड अफर देखि आकर्षक उपहार सम्म, सोफा किन्दा हात खाली नजाने।
6: ए साँच्चै, अनि अझ विशेष के छ?

0: सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 सोफा किन्नुहोस्, 35,000 फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
1: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
0: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 35,000 रुपियाँको सोफा निशुल्क।
1: नेपाल भर डेलिभरी, 15 सम्मको ग्यारेन्टी।
0: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-4870।
2: रंग बहार
3: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर।
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्स।
4: तपाईलाई आफ्नो घरलाई सुन्दर, आकर्षक र आरामदायी बनाउने चाहना छ?
5: अब घरको सुन्दरता बढाउने उत्कृष्ट फर्निसिङका लागि टाढा जानै पर्दैन। नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ अम्बे फर्निसिङ गार्डन।
4: आकर्षक सोफा सेट, आरामदायी बेड, स्टाइलिस डाइनिङ सेट, सुन्दर पर्दा, आकर्षक कार्पेट तथा घरलाई नयाँ रूप दिने विभिन्न फर्निचरका सामग्रीहरू।
5: तपाईँको रुचि, आवश्यकता र घरको सजावट अनुसार रोज्नुहोस्। मनपर्ने डिजाइन र रङ, उत्कृष्ट डिजाइन, आरामदायी अनुभूति र गुणस्तरीय निर्माणका साथ आफ्नो घरलाई बनाउनुहोस् अझ सुन्दर र विशेष।
4: खुसीको कुरा, तपाईँको सुविधाका लागि उपलब्ध छ होम डेलिभरी सेवा। नयाँ घर सजाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ लुक दिन चाहनुहुन्छ, तपाईँको रोजाइको फर्निसिङका लागि सम्झनुहोस् अम्बे फर्निसिङ गार्डन।
5: आजै आउनुहोस् सुर्खेत रोड नेपालगञ्ज। थप जानकारीका लागि सम्पर्क नम्बर 98-85-21-249, 98-25-21-249। अम्बे फर्निसिङ गार्डन, घरको सुन्दरता, आरामको नयाँ अनुभूति।
6: विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
7: विद्यालय परिवार समावेश इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081-531-337।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। विश्वभर गरिबीको दर बढ्दै जाँदा नेपालमा भने घट्यो। पेसागत सफलताका लागि नैतिकता, निष्ठा र इमान्दारितालाई पहिलो शर्तका रूपमा लिनुपर्ने प्रधानमन्त्री शाहको भनाई, प्रहरीबाट सुरुवात गर्नुपर्ने।
1: जिम्मेवारीप्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुन्छन्।
0: मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको स्वास्थ्य मन्त्री मेहताको भनाई। गृहमन्त्री गुरुङ बिमस्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान। प्रस्तावित राजदूत विरूद्धको उजुरी संसदीय समितिमा।
2: 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूतहरू विरूद्ध 4 व्यक्तिहरूबाट 7 उजुरीहरू समितिमा प्राप्त भएको विदितै छ।
0: नेपाल एलपी ग्यास उद्योग संघले दशैंलाई लक्षित गर्दै ग्यास सिलिण्डर साट फेर गर्ने केन्द्रको संख्या बढाएर 11 पुर्यायो। त्रिशुली नदीको कटानका कारण भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीको गलौदी खण्डमा थप मर्मत गर्नुपर्ने भन्दै आज रातिको लागि सवारी आवागमन रोक।
3: आज रातिको लागि चाहिँ गाडी पूर्ण रूपमा रोक लगाइएको छ भने भोलि बिहान 5 दुईचोटि रूपमै सवारी साधनहरू आवागमन गर्नेछन्।
0: र पाकिस्तानले श्रीलंकालाई दोस्रो T20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अघि नै 3 खेलको श्रृङ्खला जितेको

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: सहकारी ठगेर मिटर ब्याजको विरुद्धमा बेला बेलामा आन्दोलन हुन्छन् तर त्यसको दीर्घकालीन समाधान हुन सकेको छैन। सहकारी ठगेर मिटर ब्याजमा राजनीतिक दलका नेता तथा कार्यकर्ता नै संलग्न हुने र उनीहरूको संरक्षणमा दलहरू नै लागि पर्ने हुनाले धेरै समस्या छ। प्रचलित कानूनअनुसार यस्तो ठगी दण्डनीय अपराध भए पनि दोषीलाई कारवाही गर्न अप्ठ्यारो परिरहेको छ। अब खबर सन्तोषी रावलबाट।
2: प्रधानमन्त्री बालेन्द्र शाहले पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमान्दारीलाई पहिलो शर्तका रूपमा लिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184 समूहको दीक्षान्त समारोहमा उहाँले सो कुरा बताउनु भएको हो। उहाँले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ। पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानून, नियम, कार्यविधि र मापदण्डको पालना गर्नुपर्ने उहाँको भनाइ छ। जिम्मेवारी प्रति जवाबदेही हुनु पनि पेशागत सफलताका लागि महत्वपूर्ण रहेको प्रधानमन्त्री शाहले बताउनुभयो।
3: कुनै पनि पेशागत सफलताको लागि पहिलो मानक नैतिकता, निष्ठा र इमान्दारीता हो। यो सँगै पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानून, नियम, कार्यविधि र मापदण्डहरूको सही रूपमा पालना गराउनु पनि व्यक्तिको पेशागत सफलता हासिल गर्न मद्दत गर्दछ। जिम्मेवारीप्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुन्छन्।
2: नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ। स्वास्थ्य पत्रकार मञ्चले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य समस्या भएका 20% नागरिकले मात्रै आवश्यक परेको समयमा सेवा पाउने गरेको जानकारी दिनुभयो। उहाँका अनुसार नेपालमा करिब 10% नागरिकमा कुनै न कुनै प्रकार को मानसिक स्वास्थ्य समस्या रहेको छ भने सन् 2020 सर्वेक्षणले 5.2% किशोर किशोरीमा यस्तो समस्या देखिएको छ। नेपालमा वर्षेनी झण्डै 7200 जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेको उल्लेख गर्दै उहाँले मानसिक स्वास्थ्य सेवामा सरकारी लगानी न्यून हुँदा कार्यक्रम सञ्चालनमा चुनौती थपिएको बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो।
4: मानसिक स्वास्थ्यमा समस्या हुँदा अझ पनि धेरै मानिस खुलेर बोल्न या सहयोग माग्न हिचकिचाउँछन्। यस अवस्थालाई बदल्न जनचेतना, सही सूचना र सहयोगी सामाजिक वातावरण आवश्यक छ। मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कानुनी आधार निर्माण गर्नु सरकारको प्राथमिकतामा छ। यसै सन्दर्भमा मानसिक स्वास्थ्य सम्बन्धी अवधारणा पत्र मन्त्री परिषदबाट पारित भइसकेको छ। अब यसैमा आधारमा मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाइनेछ।
2: विश्वभर गरिबीको दर बढ्दै जाँदा नेपालले भने बहुआयामिक गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरिबीको ग्लोबल मल्टीडाइमेन्सनल पोभर्टी इन्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरिबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको छ। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरिबीको जोखिममा रहेको छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरिबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन। तर नेपालले भने स्वास्थ्य, शिक्षा र जीवन स्तरका सूचकहरूमा सुधार गर्दै गरिबीको दर र गरिब मानिसको संख्या दुवैमा उल्लेख्य कमी ल्याएको छ। सरकारले नयाँ तथा पुराना सवारी साधन खरिदमा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य उपस्थित हुनु नपर्ने गरी सरकारले सहजीकरण गरेको छ। यातायात व्यवस्था विभागका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै यस्तो सहजीकरण गरिएको हो। पूर्वाधार विकास मन्त्रालयको सोमबारको मन्त्री स्तरीय बैठकले यस्तो निर्णय गरेको हो। विभागका अनुसार अब निजी तथा सार्वजनिक सवारी साधन दर्ताका बेला प्रथम पटक नामसारी गर्दा डिलरद्वारा यातायात व्यवस्था कार्यालयमा गरिएको चेक जाँचलाई नै मान्यता दिई पुनः यातायात व्यवस्था कार्यालयमा गई चेक जाँच गराउनु नपर्ने व्यवस्था गरिएको छ। काली गण्डकी नदीमा आएको बाढीले पहुँच मार्ग बगाएपछि अवरुद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङ स्थित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पहुँच मार्ग निर्माण गरी आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो। गृहमन्त्री सुदन गुरूङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। आज दिउँसो 1 बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। गृहमन्त्री गुरूङले यही असोज 27 गते बिम्स्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित 7 सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ। संसदीय सुनवाई समिति संयुक्तले विभिन्न 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूत विरूद्ध परेका 7 उजुरीबारे उजुरीकर्तासँग छलफल गरेको छ। 4 प्राप्त उजुरी मध्ये भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो। जापानका लागि प्रस्तावित राजदूत ज्ञानप्रसाद थापा विरूद्ध उजुरी परेका उज्जवल कृष्ण श्रेष्ठ सम्पर्कमा नआएकाले उनको विषयमा तत्काल प्रक्रिया अघि नबढाइएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो।
5: बुदा नम्बर 1 रहेको प्रस्तावित राजदूतहरूका सम्बन्धमा उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल सम्बन्धी विषयमा प्रवेश गर्न चाहन्छु। मान्य सदस्यहरू, विभिन्न 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूतहरू विरुद्ध 4 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूतहरू विरुद्ध 4

0: गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थाप मर्मत सम्भारका लागि गाड़ी चलाउन रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म उक्त मार्ग हुँदै चल्ने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ। उक्त सड़क खण्डमा अझै थप मर्मतको कार्य गर्नुपर्ने आवश्यकता देखिएकाले यात्रुलाई कम प्रभाव परोस् भनी रातिको समय पारेर आवागमन रोक्न लागेको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले सीआईएनलाई जानकारी दिनुभयो।
1: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको गलौदी भन्ने ठाउँमा बाटो भाँचिएर हामीले चाहिँ बाटो मर्मतको लागि अस्ति गाडी पूर्ण रूपमा दुईतर्फी रूपमै रोकाएर मर्मतको काम गरिराखेका थियौँ र अब गाडी चाडबाडको समय भएको हुँदाखेरि अब केही बाटो चाहिँ बनाइसकेपछि दुईतर्फी रूपमा फेरि त्यो रोकाएको बाटोलाई हामीले खुलाएर सवारी साधनहरू जाममा भएका सवारी साधनहरू सबै क्रस गरायौँ र अत्यावश्यक वस्तुहरू ग्यासको बुलेटहरू अनि इन्धनको गाडीहरू लगायत इमर्जेन्सी भेहिकलहरू पनि क्रस गराइयो र अब केही मर्मत काम अझै पनि बाँकी रहेको हुँदाखेरि आज बेलुका 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि पूर्ण रूपमा दुईतर्फी सवारी साधन बन्द गराएर रातको समयमा त्यहाँ लाइटहरू बालेर र मिसिनहरू पर्याप्त मिसिन सहित जनशक्ति परिचालन गरेर पृथ्वी राजमार्गलाई दुईतर्फी रूपमा चलाउनको लागि काम भइरहेको हुँदाखेरि आज रातिको लागि चाहिँ गाडी पूर्ण रूपमा रोक लगाइएको छ भने भोलि बिहान 5 बजेदेखि दुईतर्फी रूपमै सवारी साधनहरू आवागमन गर्नेछन्।
0: नेपाल एलपी ग्यास उद्योग संघले दशैंलाई लक्षित गर्दै ग्यास सिलिण्डर साटफेर गर्ने केन्द्रको संख्या बढ़ाएर 11 पुगाएको छ। उपभोक्ताको सहजताका लागि नेपाल आयल निगम र ग्यास विक्रेता महासंघको समन्वयमा शुरू गरिएको यो सेवा असोज 30 गतेसम्म हरेक दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म उपलब्ध हुनेछ। संघका अनुसार काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा तोकिएका केन्द्रबाट फरक कम्पनीका सिलिण्डर साट्न सकिनेछ। तोकिएका 11 केन्द्र बाहेक अन्य खुद्रा पसल वा स्थानबाट भने फरक कम्पनीका सिलिण्डर साट्न नमिल्ने संघले जनाएको छ। बाजुराको बढीमालिका नगरपालिकामा लामो प्रयासपछि कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन शुरू भएको छ। स्थानीय उत्पादनको प्रवर्धन, रोजगारी सिर्जना र नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाको पहलमा उद्योग सञ्चालनमा ल्याइएको नगर प्रमुख अमर खड्काले जानकारी दिनुभयो। परम्परागत कोदोलाई पौष्टिक बिस्कुटका रूपमा उत्पादन गरी स्थानीय स्रोत साधनको उपयोग बढाउने र आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अगावै 3 खेलको श्रृंखला जितेको छ। रावलपिण्डीमा भइएको खेलमा माझ सदाकतको 96 र कप्तान साहिब जदा फरहानको 73 रनको मददमा पाकिस्तानले 20 ओभरमा 3 विकेट गुमाएर 215 रन बनाएको थियो। जवाबमा श्रीलंकाले 7 विकेट गुमाएर 133 रन बनाउन सक्यो। पाकिस्तानका मोहम्मद अमरानले 3 विकेट लिए। लगातार दोस्रो जितसँगै पाकिस्तानले श्रृंखलामा 2-0 अग्रता बढाउँदै उपाधि आफ्नो नाममा गरेको छ।
2: सन्तोषी रावल बाढी आउन सक्ने जोखिम भएका क्षेत्रमा सधैँ सतर्कता अप्नाउनुपर्ने,
3: विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने।
2: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली। बाढी प्रभावितको मानसिक स्वास्थ्यका लागि अप्नाउनुपर्ने सावधानी, चिकित्सा मनोविदसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
5: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
4: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
6: सम्पर्क नम्बर 081।

0: 5131386 र मोबाइल नम्बर 9743979900।
1: के छ साथी खबर? निकै खुसी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
1: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ।
3: Coffee ready.
4: Wow, thank you. You sounds like अच्छे सुगंधित बनाऊं चु। मंगलदीप सेंट 3-in-1 के साथ।
3: I love the scent.
4: I love it too. हामीले मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
3: मंगलदीप सेंट 3-in-1 perfume like fragrance.
5: यो कृष्ण सार FM
6: 94 MHz कृष्ण सार जत्तिकै तेज।
7: पशु स्वास्थ्य, भ्यागुते,

0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
1: तपाई गोर्खा बुढी गण्डकी बाढीले असर गरेको ठाउँमा हुनुहुन्छ अनि बस्न र खानाका लागि कहाँ सम्पर्क गर्ने भन्ने पो लागेको छ कि? गोर्खाका सिडिओ धर्मेन्द्र प्रसाद मिश्र,
2: हरेक विपदको समयमा आवश्यकता पर्यो भने सुरक्षा निकाय स्थानीय समस्यासम्म गर्न सकिन्छ। अहिले उद्धारपछिको राहत हो, यो काममा चाहिँ जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समिति र सुरक्षा सम्बद्ध निकाय एकदम स्पिडली काममा जुटी भएको छ। राहत वितरण पहिलो चरणमा सम्बन्धित स्थानीय तहबाट भइरहेको छ, अहिले नै भइरहेको छ। र दोस्रो विषय भनेको के हो भने प्रदेश सरकार सङ्घबाट प्राप्त राहतलाई हामीले चाहिँ अहिले आरुघाटमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयमा राखेर त्यहीँबाट व्यवस्थापन गरिएको छ।
1: राहत तथा उद्धारका लागि आफ्नो वडा, पालिकाका जनप्रतिनिधि अनि प्रहरीलाई खबर गर्न सकिन्छ। गोर्खाका सिडिओ धर्मेन्द्र प्रसाद मिश्र। तपाईँको घर वरपर नदी नाला खोला खोल्सी पो छन् कि? ह्वात्ते बाढी आउन सक्छ है, विशेष ध्यान पुर्याउन विज्ञहरूको सुझाव छ। अनि बाढी आउँदैछ भनेर पाएको सूचना छर छिमेकलाई सुनाउँदा राम्रो।
3: बाढीको जोखिम त जति बेला पनि हुन सक्छ, विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवा बाढीको कुरा गर्दा, अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखिएको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो एसएमएस, एक नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि, र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ, सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ, जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
1: बाढी आउन सक्ने ठाउँबाट टाढै बस्न, बाढी आएको हेर्न नदी छेउ नजान अनि कुनै आपत परे 1234 र 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। गोर्खाको आरुघाटमा बेलिब्रिज राखिने भएको छ। गोर्खा र धादिङ जिल्ला जोड्ने पक्की पुलको एउटा भाग आइतबार बिहान बुढी गण्डकी नदीमा आएको बाढीले बगाएको थियो। नेपाली सेनाले बेलिब्रिज राख्नका लागि काम थालिसकेको छ। तपाईँलाई पनि बाढी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने विचलन र अप्नाउनु पर्ने सावधानी।
4: सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मोमेन्ट चाहिँ टर्यो कि टर्यो, अङ्ग्रेजी हाम्रो एउटा नेपालीमा रात रह्यो अग्राह पलाउँछ भनेर, अर्कोचोटि सुसाइडल थट्स आउनलाई टाइम चाहिन्छ।
0: चिकित्सा मनोविदसँगको कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाए तर भएन।
6: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
5: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
6: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
5: कस्तो खबर?
6: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
5: ए, साँच्चै?
6: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
5: ए, त्यो त झन् राम्रो
6: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
5: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
6: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
5: यो त पुरा प्याकेज जस्तै भयो नि।
6: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
5: हजुर, आजै सम्पर्क गर्नुहोस्,
1: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज, फोन नम्बर 081531860 र 081531861।
7: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
4: धेरै जस्तो पालिकामा एक एकजना साइकोसोसियल काउन्सिलर नेपाल सरकारले पहिल्यै यो वैदेशिक रोजगारमा गएका परिवारहरूलाई फोकस गर्ने, सँगसँगै स्वास्थ्य मार्फत सबैलाई सेवा दिने भनेर राखे अवस्था हो। अनि त्यो ग्रुपलाई चाहिँ हामीले कतिजना छन् भन्दाखेरि त्यहाँ 35-36 चाहिँ साइकोसोसियल काउन्सिलर सरकारको विभिन्न यो बागमती प्रदेशको विभिन्न पालिकामा भएका काउन्सिलरहरू चाहिँ त्यहाँ सपोर्ट गर्न, त्यहीँकालाई सपोर्ट गर्न पनि टिम बनेर, कोही रसममा हुनुहुन्छ, कोही नुवाकोट हुनुहुन्छ, कोही धादिङ हुनुहुन्छ। अब यो बेला त त्यो एकजनाले त एउटा पालिका हेर्ने हो नि, अहिले त एउटै वडा धेरै मान्छे प्रभावित छन्, अनि यतिखेर चाहिँ अलि धेरै चाहिन्छ भन्ने भएर चाहिँ अहिले यो धेरै सङ्घ संस्थाहरू सबैले एउटा नबिगार्ने गरी यसरी गर भनेर मापदण्ड तोकेर गर्न राज्यले पनि लगाएको हो। साइकोलोजिकल फर्स्ट एड एउटा हदसम्म चाहिन्छ, तर त्यसपछि चाहिँ निरन्तर काउन्सिलिङ, अलिकति अलिक प्र एक्सपिरियन्स काउन्सिलरहरू राखेर, अनि क्लिनिकल साइकोलोजिस्ट, साइकायाट्रिस्ट र साइकोलोजिस्टलाई चाहिँ सिकाएर तिनटै जिल्ला अस्पतालमा एकदेखि दुईजना साइकायाट्रिस्ट, एकजना क्लिनिकल साइकोलोजिस्ट र कम्तीमा त्यहाँ भएको एउटा काउन्सिलरसँग अर्को 4-5 काउन्सिलरले सबै वडाहरूमा जाने। अब अहिले चाहिँ के गरिरहेका छन् धेरैले भने होल्डिङ सेन्टर, स्कुल, त्यो जहाँ जहाँ ग्रुप छन् त्यहाँ गरिरहेका छन् कि घर घरमा जानुहोस्, त्यहाँ बुझ्नुहोस्, जहाँ गाह्रो छ त्यसलाई चाहिँ अस्पताल ल्याउनु पर्ने भयो, एम्बुलेन्स बोलाउनुहोस् भनेर। अब हामीले चाहिँ फेरि जिल्ला स्वास्थ्यसँग, जिल्ला अस्पतालसँग एकदम समन्वय गरेर गरे भएर अनि त्यो केसलाई एम्बुलेन्स बोलाएर पठाइयो नि त।
8: अहिले कुनै संस्था मार्फत काउन्सिलरहरू त्यहाँ पुग्न अथवा अरू मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू जान पर्यो भने जसलाई जतिखेर मन लाग्यो हिँड्ने हो कि त्यसको कस्तो खालको संरचना छ?
4: प्रक्रिया चाहिँ कस्तो हो भने प्रदेशको स्वास्थ्य मन्त्रालयसँग सचिवालयबाट अनुमति लिनु पर्यो, त्यहाँबाट पत्र तोकिदिया हुन्छ कुन पालिकामा जाने भने हुन्छ, त्यो पालिकामा जानुभन्दा पहिला जिल्ला स्वास्थ्यमा जानु पर्यो, जिल्ला स्वास्थ्यले त्यो पालिकामा चाहिए हो कि भने भेरिफाई गर्छ, त्यो पालिकाले अब यहाँ चाहिएको छ पठाउनुहोस् भनेपछि त्यहाँ उनीहरूले नि सदर गरेर उनीहरूको लिस्टमा राखेर यो मान्छे यहाँ छ भनेर उनीहरूले नि को कहाँ कहाँ छ भन्ने लिस्ट छ कि अहिले, अनि त्यसरी पठाउनुहुन्छ, अनि जो आफू खुसी जाने अनि एउटा ग्रुपमा कुरा गर्न थालिहाल्ने, यो प्रवृत्ति चाहिँ हामीले पनि स्ट्रिक्टली यो नगर्नु हुँदैन, सरकारले चाहिँ रोक्नुपर्छ है, जिल्ला स्वास्थ्यले रोक्नुपर्छ, अस्पताल त अब अस्पतालभित्रको मात्रै हेर्ने हो, नगरपालिकाले रोक्नुपर्छ भनेपछि अहिले उहाँहरू अलि बढी सक्रिय हुनुभएको छ। त्यहाँ डिजास्टरमा त्यति मान्छे छन् कि छैनन्, तर सहयोग गर्न जाने मान्छे त्यति भयो कि, तपाईँको गाडी राख्ने ठाउँ छैन लाइन त्यतिकै, रिलिफ बाँड्न जाने त्यतिकै भिड छ, अनि यो मनोपरामर्श गर्ने भिड छ, स्वभावले मान्छे एकदम इरिटेट हुन्छ नि त।
8: भोटेको सिबाडीपछि आत्महत्याको यो चाहिँ कतिको जोखिमपूर्ण छ र यसमा चाहिँ हामीले मनोपरामर्शको कुरा गरिरहेका छौँ, त्यसैले यसको सन्तुलन गर्ने हो अथवा छुट्टै तरिकाले काम गर्नुपर्छ?
4: अब आत्महत्याको जोखिम त बढ्छ नै हेर्नुहोस्, किनभने यो जसले आफन्त गुमाएका छन् अथवा आफ्ना आफ्नो भन्ने चिज गुमाएको छन्, त्यो मैले भने नि अहिले त सबले सामान दिएका छन्, के दिएका छन् मान्छेले भेटिरहेका छन्, भोलि जब मान्छे जान छोड्छन् त्यतिखेर चाहिँ निकै गाह्रो हुन्छ, त्यो भएर यो बाहिरका मान्छे गएर परनिर्भर बनाउनु हुँदैन कि, यो कुनै पनि डिजास्टर प्रभावित ठाउँमा त्यहीँको सपोर्ट मेकानिजमलाई सक्रिय गरिदिनुपर्छ, त्यही समुदायमा भएका मान्छेहरूसँग राखेर मिटिङ गर्ने, छलफल गर्ने, उनीहरूका कुराहरू सुनिदिने, अनि अब एक आपसमा कसरी फेरि त उठ्नु त पर्यो होइन। अब अघि मैले भने नि यो डिजास्टर पो हाम्रो कन्ट्रोलमा थिएन, तर कुनै चिज असाधारण हो अथवा नराम्रो हो भने त्यही डिजास्टर नराम्रो हो, अब डिजास्टरले बिगारिसकेका चिज त्यसबाट फेरि हामी हिजोकै अवस्थामा जान क्षमता त हामीले राख्न सक्छौँ नि त, किनभने हामी भूकम्प पनि उठेर आएको हो, कोभिड पनि उठेरै आएको हो, अरू विभिन्न भुइँचालोहरू फ्लड पनि उठाएका छौँ नि त, त्यो क्षति धेरै भएकोलाई चाहिँ कस्तो हुन्छ भने सबै त गए म मात्र किन बाँच्ने भन्ने हुन्छ कि।
8: त्यसमा मनोपरामर्श बाहेक अरू के आवश्यक छ आत्महत्याको स्थितिलाई रोक्नको लागि?
4: होइन, अब आत्महत्याकै सोचाइ आइसकेको अवस्थामा चाहिँ औषधि चाहिने सम्भावना एकदम धेरै हुन्छ, मानसिक जस्तो त्यो डिप्रेसनमै जाने अवस्था हुन्छ होइन, अनि त्यसो भएको भएर आत्महत्याको जोखिम छ भने काउन्सिलरले मैले ठिक पार्छु भनेर बस्नु चाहिँ त्यो चाहिँ उहाँलाई तालीमा त्यसरी सिकाइए हुँदैन, यदि सिकाइए रहेछ भने त्यो गलत सिकाइए भन्छ कि, त्यो बेलामा चाहिँ मानसिक रोगको उपचार गर्ने डाक्टर जस्तो मैले मनोचिकित्सक भने अथवा तालिम लिएको स्वास्थ्यकर्मी अस्पतालमा त्यहाँ लैजाने हो, त्यो मान्छेलाई लानलाई सपोर्ट गर्ने हो, त्यहाँ लगेर आफूले भेटेको कुराहरू जानकारी दिने हो र थप औषधि पनि सुरु गर्ने अनि काउन्सिलिङ पनि गर्ने, परिवारको सपोर्ट सिस्टम पनि कन्टिन्यू बनाइदिने हो होइन।
8: कसैमा त्यो आत्महत्याको विचार सोच आयो भने त्यो एकपटक दुईपटक तिनपटक चारपटक अथवा पटक पटक कस्तो अवस्थामा कति धेरै थोरै जोखिम हुन्छ?
4: अनि यदि तपाईँको सोचाइ आएको अवस्था स्टेज छ भने पनि काउन्सिलरले म कुरा गरेर ठिक पार्छु भन्नु पर्दैन, तपाईँसँग कुरा गरेपछि मलाई कम भाषा भन्छ उसले, कम भाषा तर यो भने चाहिँ तपाईँलाई थाहै हुँदैन, कुनै बेला एकदम धेरै आउँछ र तपाईँले त्यही अनुसार आफूलाई एक्सनमा जाने रिस्क हुन्छ, त्यसैले यसको विशेषज्ञ डाक्टरलाई नै भेट्नुपर्छ भनेर म पनि भेट्छु, उहाँलाई नै भेट्नुपर्छ, किनभने हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो है, हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो भनेर त्यो खालको मेसेज दिएर उसलाई मनोचिकित्सकीय उपचारमा पनि र मनोपरामर्श अथवा मनोवैज्ञानिक उपचारमा पनि एकैचोटि जोड्नुपर्छ।
8: त्यस्तो यदि विचार आएको छ भने मनोपरामर्शकर्ताले त्यो विचारलाई कम गर्नको लागि सहयोग गर्न सक्छ कि सक्दैन?
4: कम गर्न सक्छ। कस्तो हुन्छ भने सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मोमेन्ट चाहिँ टर्यो कि, त्यो मोमेन्ट टर्यो, अङ्ग्रेजी हाम्रो एउटा नेपालीमा रात रह्यो अग्राह पलाउँछ भनेर, अर्कोचोटि सुसाइडल थट्स आउनलाई टाइम चाहिन्छ।
0: प्रहरीका साथै सबैले पेसागत सफलतामा नैतिकता, निष्ठा र इमान्दारितालाई पहिलो शर्तका रूपमा लिनुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ। विश्वभर गरिबीको दर बढ्दै जाँदा नेपालमा पनि बहुआयामिक गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल भएको छ। गृहमन्त्री सुदन गुरुङ बिमस्टेकको बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। त्रिशुली नदीको कटानका कारण भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गतको गलौदी खण्डमा थप मरम्मत गर्नुपर्ने भन्दै आज रातिका लागि सवारी साधनमा रोक लगाइएको छ। र पाकिस्तानले श्रीलङ्कालाई दोस्रो T20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अगाडि नै 3 खेलको श्रृङ्खला जितेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि असोज 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम इनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 8 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: अब सुन चाँदीका गहना किन्न टाढा जानु पर्दैन नेपालगञ्जको सुर्खेत रोडमा रहेको एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्समा आफ्नो मनपर्ने गहना आफ्ना प्रियजनका लागि उपहार दिन अनि जीवनका विशेष पललाई अझ यादगार बनाउन सक्नुहुनेछ
5: तपाईँको खुसी र रोजाइसँग जोडिएको सुन चाँदी पसलको गन्तव्य श्री नेपाल ज्वेलर्समा आजै जानुहोस् नेपालगञ्ज सुर्खेत रोड स्थित एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्स नेपाल नबिल बैङ्कको तल रहेको छ
4: हजुर विवाह होस् वा चाडपर्व शुभ कार्य होस् वा आफ्नो मनको रोजाई गहनासँग जोडिएका हरेक खुसीका पलमा सम्झनुहोस् श्री नेपाल ज्वेलर्स तपाईँले पुराना गहना ल्याएर वा नयाँ डिजाइनका गहना पनि लिन सक्नुहुनेछ थप जानकारीका लागि 98582168
5: श्री नेपाल ज्वेलर्स नेपालको सुर्खेत रोडको एकमात्र सुन चाँदी पसल गहनामा सुन्दरता मायामा आत्मीयता आजै सम्पर्क गर्नु

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: बर्जर पेन्स
2: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: जनता केबल पांच दशक देखी
1: स्वयंसेविका दिदीज्यू नमस्कार हजुरलाई कति फोन गरे मेसेज पनि पठाए सम्पर्क नै हुन सकेन भन्या
2: ए मुना बहिनी हो किन अत्तालिनु भएको ल अब सम्पर्क भइहाल्यो नि के भयो भन त छिटो
1: स्वयंसेविका दिदी हेर्नु न मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ लौ न के गर्ने होला दिदी
2: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी दादुरा आएको पनि हुनसक्छ र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है
3: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 11-15 फोन गरी तुरुन्तै जानकारी गराउनु पीएचआरडी नेपाल युनिसेफ नेपाल द पेन्डेमिक फन्ड नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1 हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
5: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना
6: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ हाम्रा थप सेवाहरू एक्सरे इन्डोस्कोपी प्रयोगशाला अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081531380 मोबाइल 98580-30479 र 98480-21380
7: रंग बहार रंग बहार
8: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
8: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
7: बर्जर पेन्स
9: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ
10: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर
9: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया एमबिबिएस एमएस एमसिएस न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ
10: हामी कहाँ टाउकोमा चोट टाउको हड्डीको फ्र्याक्चर मस्तिष्कको नसा फुट्ने समस्या ब्रेन हेमरेज ब्रेन ट्युमर हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या दिमागी ज्वरो माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्
9: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन कम्मर दुख्ने हात वा खुट्टामा झमझम हुने हात खुट्टा सुन्निने कमजोरी हुने वा कम्पन्न हुने समस्या डिस्क सर्ने घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ
10: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी स्पाइन सर्जरी ट्रमा केयर न्युरो क्रिटिकल केयर र 24 घन्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन् त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ
9: ठेगाना अस्पताल रोड भिटु मलको अगाडि बहराइज आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 911 8442021 र +91 99192211। त्यसै गरी नेपाली नम्बर 9769249392। माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि मेसेज र फोन गर्न सक्नुहुनेछ।
11: विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षा प्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: विद्यालय परिवार समावेश इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081531337।
13: यामाहा ब्लू फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक टू ह्विलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045998921। यामाहा ब्लू फेस, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम काकाँदो नेपालगञ्जमा।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: खुशीको खबर।
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482804665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98614169।
7: नमस्ते दाई।
8: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
7: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
8: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
9: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
10: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
2: हाम्रा विशेषताहरू:
1: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
2: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
1: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
2: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
1: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
2: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
1: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
2: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
1: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
2: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
11: अब नेपालगञ्जमै लिनुहोस् नेपालकै दोस्रो 3D पोर्ट्रेट कफीको मजा।
12: हो, अब तपाईँले आफ्नै फोटो प्रिन्ट भएको कफी पिउन सक्नुहुन्छ। आफ्नो फोटो आफ्नै कफीमा।
11: स्वागत छ नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्टमा, जहाँ पाइन्छन् कफीका विभिन्न भेराइटी सँगै नेपाली, इन्डियन र चाइनिज खानाका स्वादिष्ट परिकार। स्वागत छ नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्टमा, जहाँ पाइन्छन् कफीका विभिन्न भेराइटी सँगै नेपाली, इन्डियन र चाइनिज खानाका स्वादिष्ट परिकार।
12: शान्त वातावरण, उत्कृष्ट एम्बियन्स, बर्थडे पार्टी होस् वा क्यान्डल लाइट डिनर, हरेक स्पेसल मोमेन्टलाई अझ स्पेसल बनाउने पर्फेक्ट डेस्टिनेसन।
11: त्यसैले साथीभाइसँग रमाइलो गर्न होस् वा प्रियजनसँग क्वालिटी टाइम बिताउन
12: आउनुहोस् नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्ट। स्थान कारकादो, नेपालगञ्ज, भाटबटेनी नजिकै पुरानो यातायात कार्यालय रहेको भवनमा।
11: आजै भिजिट गर्नुहोस् र आफ्नै 3D पोर्ट्रेट कफीको मजा लिनुहोस्।
12: सम्पर्क फोन नम्बर 97692-45003 र 98-580-8162। यसका साथसाथै यहाँ बर्थडेका लागि केकहरू पाइनुका साथै डेलिभरी पनि गरिन्छ।
11: नेपालगञ्जमा आरामदायी बसाई, स्वादिलो खानपान र आत्मीय सेवाको खोजीमा हुनुहुन्छ?
12: हो, त्यसो भए आउनुहोस् होटल पौवा नेपालगञ्ज।
11: आरामदायी कोठा, स्वादिष्ट परिकार, पारिवारिक तथा व्यावसायिक भेटघाटका लागि उपयुक्त वातावरण, कार्यक्रम तथा सभा समारोहका लागि व्यवस्थित हल र आत्मीय नेपाली आतिथ्य सबै एउटै ठाउँमा।
12: बसाई होस् वा भेटघाट, भोज होस् वा विशेष समारोह, तपाईँको हरेक अवसरलाई अझ विशेष बनाउने प्रयास होटल पौवा।
11: 10 वर्षको विश्वास सँगै नेपाली आतिथ्यको आफ्नै पहिचान।
13: होटल पौवा नेपालगञ्ज, आउनुहोस्, आतिथ्यको आत्मीयता महसुस गर्नुहोस्।
11: सम्पर्क नम्बर 081-535-527, 98-572-527। सम्पर्क नम्बर 081-535-527, 98-572-527।
12: के तपाईँ घरका लागि नयाँ टेलिभिजन, फ्रिज, एसी वा वासिङ मेसिन किन्दै हुनुहुन्छ?
11: त्यसो भए अब टाढा जानु पर्दैन, तपाईँको आफ्नै विश्वासिलो नाम मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन।
12: 26 वर्षदेखि गुणस्तरीय सेवा र ग्राहकको विश्वास जित्दै आएको मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब नेपालगञ्जको सुर्खेत रोड डायमन्ड होटल लाइनमा नयाँ शाखा सहित तपाईँको सेवामा।
11: हायर, सामसुङ, हुन्डाई लगायतका चर्चित ब्रान्डका टेलिभिजन, एसी, एयर कुलर, डबल डोर फ्रिज, वासिङ मेसिन, किचन तथा विभिन्न घरायसी इलेक्ट्रोनिक सामान अब एउटै छानामुनि।
12: साथै विभिन्न ब्रान्डका एसीको बिक्री तथा मर्मत सेवा पनि उपलब्ध छ।
11: गुणस्तरीय सामान, उचित मूल्य, आधिकारिक सेवा र ग्राहक मैत्री व्यवहार, यही हो मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसनको पहिचान।
13: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन, विश्वासको 26 वर्ष, गुणस्तरीय इलेक्ट्रिकको पहिलो रोजाई।
11: पुरानो शाखा न्यू रोड कल्पत्रु होटेल नजिक नेपालगञ्ज, नयाँ शाखा सुर्खेत रोड डायमन्ड होटेल लाइन नेपालगञ्ज।
12: सम्पर्क फोन नम्बर 98-025-35601 र 98-025-35602।
11: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब तपाईँको अझ नजिक।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
16: म्युजिक नेपाल

0: अया कान दुखेर हैरान भइराछ, के गर्ने कहाँ जाने होला।
1: बहिनी किन चिन्ता लिनुहुन्छ, बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
2: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244, 98580812444।

0: ओहो, दसैँ तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।
1: सोफा किन्न कहाँ जाने? राम्रो ठाउँ बताइदिनु नि।
0: नेपालकै नम्बर एक सोफा फ्याक्ट्री सोफा हब नेपालगञ्ज जाने नि।
1: अफर के छ, उपहार के छ, सुनौ न त कुरा।
0: दसैँ तिहार झिलिली अफर, थाइल्यान्ड अफर देखि आकर्षक उपहार सम्म, सोफा किन्दा हात खाली नजाने।
1: ए साँच्चै? अनि अझ विशेष के छ?
2: दसैँ तिहार झिलिली अफर,
1: सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 सोफा किन्नुहोस्, 35,000 फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
0: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
1: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 35,000 रुपियाँको सोफा निशुल्क।
0: नेपाल भर डेलिभरी, 15 सम्मको ग्यारेन्टी।
1: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-4870।
3: रंग बहार, रंग बहार।
4: बर्जर संगै उपहार उपहार। बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेन्स।
5: कार्बन लाभ प्राप्तिका लागि सामुदायिक साझेदारी कबुलियती वन समूहले लगानी योजना प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना। नेपाल सरकार र विश्व बैंक बीच भएको उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता बमोजिम नेपालको तराई भूपरिधि क्षेत्रका रौतहटदेखि कञ्चनपुर सम्मका 13 जिल्लाहरूमा कार्यान्वयन भइरहेको उत्सर्जन न्यूनीकरण कार्यक्रमको पहिलो किस्ता बापत नेपाल सरकारले करिब ₹1,34,00,00,000 कार्बन लाभ प्राप्त गरेको छ। उक्त कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंकसँग भएको कार्बन उत्सर्जन भुक्तानी सम्झौता अनुसार लाभ वितरण योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। स्वीकृत लाभ वितरण योजना अनुसार चालु आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रममा समुदायद्वारा व्यवस्थित वन समूहलाई दिगो वन व्यवस्थापन, जीविकोपार्जन तथा क्षमता अभिवृद्धि कार्यक्रम कार्यान्वयनका लागि माथि उल्लेखित तराई भूपरिधिका FCPFER कार्यक्रम लागू भएका 13 जिल्लाका देयाय अनुसारको लक्षित समूहले लाभ वितरण योजनामा उल्लेखित लगानी योजना प्रस्ताव सहित यो सूचना प्रकाशन भएको मितिले 90 सम्बन्धित डिभिजन वन कार्यालय वा सोझै रेड कार्यान्वयन केन्द्र बबरमहलमा पेश गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रसारण गरिएको छ। तपसिल तराई भूपरिधिका FCPFER कार्यक्रम लागू भएका 13 जिल्लाका सामुदायिक वन, कबुलियती वन, साझेदारी वन समूह सबै दिगो वन व्यवस्थापनका क्रियाकलाप, प्रकृतिमा आधारित रेसा तथा वनजन्य उद्यम विकास, कृषि वन तथा नगदे बाली विकास, परम्परागत सिप तथा आयमूलक तालिम र लाभ वितरण योजना उल्लेखित नकारात्मक सूची बाहेकका क्रियाकलाप वन तथा वातावरण संरक्षणका क्रियाकलाप। लगानी योजना प्रस्तावको अधिकतम बजेट सीमा प्रति हेक्टर ₹1,000। लगानी योजना तथा प्रस्ताव पेश गर्दा संलग्न गर्नुपर्ने विवरण समूहको कार्यकारिणी समिति वा साधारण सभाको निर्णयको प्रतिलिपि, अध्यक्ष, सचिव र कोषाध्यक्षले संयुक्त हस्ताक्षर गरेको अनुमानित लागत सहितको लगानी योजना, खाता सञ्चालन रहेको बैंकको चेकको छाया प्रति, सम्बन्धित वडा कार्यालयको सिफारिस, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर नभएको हकमा नजिकैको सामुदायिक वन समूह वा साझेदारी वन समूहको सिफारिस, डिभिजन वन कार्यालय स्थित रेड सेल फोकल पर्सनको सिफारिस पत्र। प्रस्ताव पेश गर्ने ठेगाना, सम्बन्धित डिभिजन वन कार्यालय वा सोझै रेड कार्यान्वयन केन्द्रको इमेल redidicnp@gmail.com मा वा सूचना अधिकारीको फोन व्हाट्सएप नम्बर 98490-10358। नोट, लगानी योजनाको फारम रेड कार्यान्वयन केन्द्रको वेबसाइट www.redd.gov.np बाट डाउनलोड गर्न वा सम्बन्धित डिभिजन वन कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
6: अब सुन चाँदीका गहना किन्न टाढा जानु पर्दैन। नेपालगञ्जको सुर्खेत रोडमा रहेको एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्समा आफ्नो मनपर्ने गहना आफ्ना प्रियजनका लागि उपहार दिन अनि जीवनका विशेष पललाई अझ यादगार बनाउन सक्नुहुनेछ।
7: तपाईँको खुसी र रोजाइसँग जोडिएको सुन चाँदी पसलको गन्तव्य श्री नेपाल ज्वेलर्समा आजै जानुहोस्। नेपालगञ्ज सुर्खेत रोड स्थित एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्स नेपाल नबिल बैङ्कको तल रहेको छ।
6: हजुर, विवाह होस् वा चाडपर्व, शुभ कार्य होस् वा आफ्नो मनको रोजाई, गहनासँग जोडिएका हरेक खुसीका पलमा सम्झनुहोस् श्री नेपाल ज्वेलर्स। तपाईँले पुराना गहना ल्याएर वा नयाँ डिजाइनका गहना पनि लिन सक्नुहुनेछ। थप जानकारीका लागि 98582168 64।
7: श्री नेपाल ज्वेलर्स, नेपालगञ्ज सुर्खेत रोडको एकमात्र सुनचाँदी पसल, गहनामा सुन्दरता, मायामा आत्मीयता। आजै सम्पर्क गर्नुहोस्।
6: स्वास्थ्य नै जीवनको अमूल्य सम्पत्ति हो, त्यसैले आफ्नो स्वास्थ्य र परिवारको उपचारका लागि भरपर्दो स्वास्थ्य संस्था रोज्नुहोस्। अब नेपालगञ्जमै अनुभवी चिकित्सक तथा विभिन्न स्वास्थ्य सेवा सहित माँ जानकी अस्पताल प्राली,
7: जहाँ उपलब्ध छन् जनरल मेडिसिन सम्बन्धी सेवा, जनरल सर्जरी सम्बन्धी सेवा, स्त्री तथा प्रसूति रोग सम्बन्धी उपचार,
6: बाल बालिका तथा नवजात शिशुको उपचार, माइक्रोबायोलोजी सहितको प्रयोगशाला सेवा, भिडियो एक्सरे तथा 300 mm सादा एक्सरे सेवा, एम्बुलेन्स सेवा र 24 घण्टा आकस्मिक सेवा उपलब्ध छ।
7: मा जानकी अस्पतालमा दूरबीन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सेवा पनि उपलब्ध छ। अस्पतालका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर श्याम सुन्दर यादव MBBS भारत, MS पाकिस्तान, FICA बाट शल्यक्रिया सम्बन्धी परामर्श तथा उपचार सेवा लिन।
6: त्यसैले स्वास्थ्य सम्बन्धी समस्या हुँदा समयमै सम्पर्क गर्नुहोस्। मा जानकी अस्पताल प्राली, ठेगाना नेपालगञ्ज 9 बाँके विद्युत कार्यालय नजिक, सम्पर्क नम्बर 081534628, 98582723। माँ जानकी अस्पताल, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
8: यो कृष्ण सार FM
9: 94 MHz, कृष्ण सार जत्तिकै तेज।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: माँ पार्वती आयुर्वेद क्लिनिक जानुहोस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: माँ पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो। कहाँ जाने? अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?

एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448785535 र 98082454037।

0: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
1: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, चौबिसै घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
0: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
2: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97439799000।
3: यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जीतको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक टू ह्विलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045998921। यामाहा ब्लू फेस, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
0: विजयादशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षा प्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: विद्यालय परिवार समावेश इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081531337।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीबीसी नेपाली सेवाको साझापखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा आइतबारको बुढी गण्डकी बाढीपछिको उद्धार तथा खोज कार्य सोमबार पनि जारी, बाढीको कारणबारे अधिकारीहरू अझै अस्पष्ट।
1: सुक्खा पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै यही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखेका छैनौँ।
0: आज राति सवारी बन्द गरेरै नौ बिसे मुङलिङ सडक खण्ड सहज पार्ने तयारी,
2: केही काम कम्प्लिट हुन बाँकी भएको हुँदाखेरि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि बाटो वितरित रूपमै बन्द गरेर मर्मसम्हार गर्ने काम भइरहेको छ।
0: र भारतमा निर्वाचन आयोगका प्रमुख विरुद्ध प्रदर्शनकारीहरूद्वारा सर्वोच्च अदालतमा निवेदन दर्ता। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: शरद केसीबाट समाचार सुन्नुहोस्। एउटा ठूलो साइबर आक्रमणले फ्रान्सका सयौँ सुपर मार्केटहरूमा फ्रिजहरूको प्रणाली बिगारिदिएको छ, जसले गर्दा फ्रिजका ताजा र भण्डार गरिएका उत्पादनहरूको मौजदात व्यापक मात्रामा नष्ट भएको छ। ह्याकरहरूले त्यसमा रहेको सफ्टवेयर सञ्चालन गर्ने कम्पनीको केन्द्रीय प्रणालीलाई निशाना बनाउँदै फ्रिजको तापक्रम नियमन गर्ने प्रणाली बिगारिदिएको बताइएको छ। साइबर आक्रमणकारीहरूले फ्रिजको तापक्रम 50 डिग्री सेल्सियस पुर्याइदिएका थिए, जसले गर्दा फ्रिजमा रहेका 10,00,000 अमेरिकी डलर मूल्य बराबरको खाद्य सामग्री बिग्रिएको बताइएको छ। प्यारिस स्थित अभियोजनकर्ताको कार्यालयले त्यसबारे अनुसन्धान सुरु भएको जनाएको छ। प्रभावित एउटा सुपर मार्केट कोअपरेटिभ युका सिओले आक्रमण उनकै शब्दमा अत्यन्त गम्भीर, अभूतपूर्व र अस्वीकार्य भएको टिप्पणी गरेका छन्। युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले प्रतिबन्ध, राहत र सहुलियतको साटो युक्रेनको निम्ति रुसमाथि अमेरिकी दबावको खाँचो रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मस्कोसँगको नयाँ ऊर्जा सम्झौताको परोक्ष आलोचना भइरहँदा उनले त्यस्तो टिप्पणी गरेका हुन्। बीबीसीका ड्यान जोन्सन भन्छन्, क्रेमलिनबाट उनीहरूले यसमा सहमति जनाएका छन् भन्ने कुराको आधिकारिक पुष्टि आएको छैन। त्यहाँका प्रवक्ता दिमित्री पेस्कोभले केसम्म भनेका छन् भने अहिले यसबारे उनीहरूको भन्नु केही पनि छैन। करिब एक महिना अघि पनि डोनाल्ड ट्रम्पले यस्तै खालको केही घोषणा गरेका थिए र दुवै पक्ष एकअर्काका ऊर्जा संरचनाहरूमा हमला नगर्न सहमत भएका छन् भनेका थिए। तर रुसले हमलालाई निरन्तरता दिएको थियो, तर राष्ट्रपति जेलेन्स्कीले यो अवसरलाई मौकाको रूपमा छोप्न खोजेको देखिएको छ। भारतमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै राजधानी दिल्लीमा हजारौँ मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। प्रदर्शनकारीहरू सर्वोच्च अदालततर्फ जान लाग्दा प्रहरीले रोकिदिएको थियो, तर विपक्षी नेताहरूले प्रहरीलाई छक्क्याउँदै अर्कै बाटोबाट आफ्ना प्रतिनिधिहरू सर्वोच्च अदालतको गेट बीसम्म पुग्न सफल भएको बताएका छन्। बीबीसी संवाददाता दिगाभल्ली पवनका अनुसार राहुल गान्धीको समूहले गठबन्धनका सदस्यहरूले अदालतमा निवेदन दर्ता गरेको जानकारी दिएको छ। सत्ताधारी भाजपाले आज साँझ पत्रकार सम्मेलन गर्दै गान्धीमाथि अराजकता फैलाएको आरोप लगाएको छ। यमनबाट हुथी लडाकुहरूले क्षेप्यास्त्र प्रहार जारी राखेपछि साउदी अरेबियाभरि व्यापक रूपमा हवाई उडानहरू फेरि अवरुद्ध भएका छन्। पछिल्ला केही दिनहरूमा 3 घातक आक्रमणहरू भएपछि रियादमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलले दोस्रो दिन लगभग सबै उडानहरू स्थगित गरिदिएको छ। र पाकिस्तानले खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्रीलाई उनी र उनको सरकारलाई बर्खास्त गरी स्थानीय आपतकाल घोषणा गरेर हिरासतमा लिएको पुष्टि गरेको छ। एक कनिष्ठ आन्तरिक मन्त्रीले रोयटर्सलाई बताएअनुसार सोहेल अफ्रिदी र उनका केही मन्त्रीहरूलाई आइतबार हिरासतमा लिएको छ र केहीले अभियोगको सामना गर्न सक्छन्। अफ्रिदी जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका सहकर्मी हुन् र उनले खानको रिहाईका लागि विरोध जुलुसको नेतृत्व गरिरहेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। मध्य नेपालको बुढी गण्डकीमा नदी थुनिएर अचानक आएको बाढीको दोस्रो दिन सोमबार खोज तथा उद्धार कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी त्रिशुली बाढीको 2 महिनाभित्रै त्यस्तै विपदको झल्को दिने गरी भएको घटनामा हालसम्म कम्तीमा 5 सम्पर्कविहीन रहेको विवरण छ। करिब 200 परिवारका 600 भन्दा धेरै प्रभावित बनेका छन्। पहिरो खसेर बुढी गण्डकी नदी थुनिएको भनिएको समय आसपास जमिनमा कम्पन भएको सङ्केत समेत रेकर्ड गरिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अधिकारीहरूले बताएका छन्। तर अचानक बाढी आउनुको यकिन कारणबारे प्रष्ट हुने प्रयास अझै जारी राखिएको बताइएको छ। यसै विषयमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीसँग कुराकानी गर्दै सुरुमा उनीसँग प्रभावितहरूको पछिल्लो विवरण के छ भनी सोधेका छौँ।
1: 43 तुम्लुमुरी गाउँपालिकामा, 39 घाटेमा, 64 आरुघाटमा, 58 त्रिपुरा सुन्दरीमा प्रभावित भएका छन्। अब एउटा विद्यालय प्रभावित भएको छ, 2 पक्की पुल पुलहरू बगाएको छ, दुईवटा झुलुङ्गी पुल बगाएको छ, एउटा बेली ब्रिज बगाएको छ, तिनवटा जलविद्युत आयोजनामा चाहिँ उनीहरूको चाहिँ अब अस्थायी टहराहरू त्यो सबै बगाएको छ, भेडीगोठहरू चारवटा सिटी भएको छ, सवारी साधन पाँचवटा बगाएको छ, पाँचजना चाहिँ सम्पर्कविहीन छन्, उहाँहरू चाहिँ सम्पर्कमा आइसकेको अवस्था चाहिँ अहिलेसम्म छैन।
0: उनीहरू चाहिँ कहाँ कहाँ हुन् या हराउनु अघि चाहिँ कहाँ थिए भन्ने बारे के छ पछिल्लो जानकारी?
1: भेडीगोठमा के भनेर चाहिँ आएको छ, उहाँहरू भेडा च्याङ्ग्राको ओनरहरू हुनुहुन्छ भन्ने चाहिँ हामीलाई चाहिँ प्राप्त जानकारी आएको छ।
0: अब यो भोटेकोसी त्रिशुली बाढीको छिटै नै यो जुन यो विपद देखा पर्यो, त्यतिखेर पनि यो पूर्व सूचना प्रणालीबारे निकै बहस भएको थियो, तर त्यति हुँदाहुँदै पनि यसपटक अलि ढिलो नै आयो, करिब पाँच बजेतिर पहिरो गएको, पौने सात बजेतिर मात्र सरकारी एसएमएस आएको भन्ने खबरहरू छन्। यो चाहिँ खास के भएको?
1: 6:20 सूचना प्राप्त भयो, त्यसपछि त्यसलाई कन्फर्म गर्नु पर्यो, किनभने यो भिडियोबाट मात्रै फ्लड नाप्ने स्टेसन हाम्रो चार घाटमा मात्रै थियो, त्योभन्दा माथि थिएन, नभएपछि त माथिको बाढी कस्तो हो भनेर हामी त्यसलाई अलिकति भेरिफाई गर्नलाई 10-15 मिनट लाग्यो, त्यसपछि 6:40 त हाम्रो एसएमएस अलर्ट चाहिँ इस्यु नै भइसकेको थियो, तलैसम्म चाहिँ चितवनसम्मै एसएमएस अलर्ट जारी भएको थियो, तलको हाम्रो आरुघाटमै पुग्नलाई 2 घन्टा लाग्यो बाढीलाई, भनेपछि हामीले एसएमएस पठाएपछि पनि 2 घन्टा लाग्यो, त्यो हुनाले एउटा पनि कसैको ज्यान गएन नि त, अनि त्यो लाइफ सेभिङको लागि चाहिँ एसएमएस अलर्टदेखि लिएर एसएमएस अलर्टले फेरि प्रहरी रेस्पोन्डरलाई पनि सजिलो भयो, माथि भेडीकोट धेरै माथि भएको हुनाले उहाँहरू मिसिङ भएको देखिन्छ, यद्यपि यदि चाहिँ लर्निङ हाम्रो माथि चाहिँ एकदमै यो साना साना खोल्चामा पनि स्टेसन राख्नुपर्ने देखिन्छ, जहाँ चाहिँ अब बाढीलाई त्यो राडारले चाहिँ भेटाउँदैन, त्यस्तो ठाउँमा पनि भोलि यस्तै खालको आकस्मिक बाढी आयो भने त्यसलाई पनि हेर्नुपर्छ भन्ने त देखायो, पहिरोले थुनिएको चाहिँ धेरै माथि नै थियो, अब त्यो बाढी
0: जस्तो बिहानको समय थियो, अब एसएमएस पनि राति भएको भए त्यो एसएमएसको प्रभावकारिता के हुन्थ्यो भन्ने कुरा पनि होला, अब एसएमएसको विकल्पहरू अन्य तरिकाका चेतावनी प्रणाली पनि लागू हुनुपर्छ भन्ने बस त्रिशुली भोटेकोसी बाढीदेखि नै भइरहेको थियो, त्यसको पनि केही महसुस तपाईँहरूलाई भयो?
1: त्यसमा हामीले काम गरिरहेका छौँ, सेल्फ ब्रोडकास्टिङ सिस्टममा जानुपर्छ भनेर पनि हामीले चाहिँ काम,
0: त्यो भनेको कस्तो?
1: त्यो भनेको चाहिँ एउटा कुनै सूचना आयो भने चाहिँ एसएमएस आयो भने एकछिन आउँछ अनि त्यत्तिकै त्यो हेरे पनि भयो नहेरे पनि भयो भन्ने जस्तो हुन्छ, मान्छेले हेरेपछि मात्रै, अब सेल्फ ब्रोडकास्टिङ सिस्टममा मोबाइल एक खालको भाइब्रेसन भइरहन्छ, त्यसलाई रेस्पोन्स नगरुन्जेलसम्म त्यसले चाहिँ त्यो कराइरहने भयो कि मोबाइलले एक खालको आवाज दिने भयो, अनि यो त केही न केही हो भनेर मान्छेले रियलाइज हुन्छ, अनि जब त्यसमा बाढी भन्ने खालको देखियो उदाहरणको लागि सूचना भनेपछि ए बाढी आउँदैछ भनेर उसले चाहिँ सुरक्षित ठाउँमा जाने भयो, नत्र एसएमएस त अरू पनि एसएमएस आउन सक्छ नि त, त्यसले मान्छेले कहिले हेर्न सक्छ या पछि हेरौँला भनेर भन्न सक्छ, तर यो सेल्फ ब्रोडकास्टिङ सिस्टममा पछि हेरौँला भन्ने चाहिँ उसलाई स्पेसी हुँदैन, उहाँले चाहिँ त्यो हेर्नै पर्ने हुन्छ, त्यसलाई रेस्पोन्स गर्नै पर्ने हुन्छ।
0: अन्तिममा अब यसको कारण बारे अहिलेसम्म के छ तपाईँहरूको मूल्याङ्कन? पहिरोले थुनिएको त भनिएको छ, तर त्यसको कारण कतै सानोतिनो भूकम्प पनि आएको भन्ने कुराहरू पनि अधिकारीहरूले भनिरहेका छन्।
1: अब हाम्रो टिम चाहिँ हिजो त्यहाँ जानुभयो, अझै चाहिँ त्यो हाम्रो टिम पुग्ने भन्दा पनि धेरै माथि 3-4 किलोमिटर माथि नै जुन ठाउँमा हामी पुग्नै सकेनौँ त्यहाँबाट चाहिँ बाढी आएको देखिन्छ, बाढीको अवस्था हेर्दाखेरि चाहिँ त्यो ठाउँमा अब पहिरो भएर थुनिएको भन्दा पनि अब जस्तो भोटेकोसीमा देखिएको अवस्था छ त्यहाँ हिम पहिरो नै केही आएर पनि हो कि भन्ने देखिएको छ, त्यसले अब माथि धेरै माथि चाहिँ नदी थुन्यो अनि त्यसपछि चाहिँ त्यो एकैचोटि ब्रस्ट भएको जस्तो देखिन्छ, सुक्खा पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै यही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखाएको छैनौँ, तर त्यो धेरै माथिबाट त्यो हिमालकै फेदीबाट चाहिँ उत्पत्ति भएको हुनाले चाहिँ हिम पहिरो हो कि भनेर पनि अब आशंका छ, तर त्यसमा हामी एउटा निर्केउलै पुगिसकेको अवस्था चाहिँ छैन।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। विषय फेरि पनि विपदकै, तर सन्दर्भ विपदपछिको पुननिर्माणको। भदौ 10 गतिको भोटेकोसी त्रिशुली बाढीले त्यस क्षेत्रका कयौँ गाडी चल्ने पक्की पुल र झुलुङ्गे पुल बगाएसँगै प्रभावित क्षेत्रमा नराम्रोसँग सम्पर्क सञ्जाल बिथोलिएको छ, तर अवस्थालाई सामान्यतर्फ फर्काउने प्रयास अन्तर्गत बाढी गएको 46 दिनमा नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावतीमा एउटा बेली ब्रिज जडान गरिएको छ। थप चर्चा नुवाकोटबाट शक्तिमाया तामाङको यो रिपोर्टमा।
4: पक्की पुल र झोलुङ्गे पुलहरू बगाउँदा यातायात तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको छ। भित्रावती स्थित फलाको खोलामा नेपाली सेनाले निर्माण गरेको भेली ब्रिज सञ्चालन हुँदा आफूहरूलाई आवश्यक सामान ढुवानी र आवत जावत गर्न राहत मिलेको नागरिकहरू बताउँछन्। रसुवा कालिका गाउँपालिकाका विष्णु पौडेल,
5: असहजता बीच पनि सहजता निम्त्याएको छ र मल्लमको काम भएको छ। यो पुलले चाहिँ सामान किन्ने ढुवानी हिसाब आत जाति गर्ने हिसाबले चाहिँ यात्राको हिसाबले चाहिँ यो अचम्मै सहज छ। विक्षिप्त मन हुँदा
4: उत्तर गया गाउँपालिकाका आनन्द माया तामाङ भन्छन्,
6: नुन खाने छैन, लाउन पनि छैन, पसल केही पनि छैन, बादीमा पनि धेरै गाह्रो थियो, अहिले यो पुल बनाएपछि धेरै धेरै धन्यवाद। नुन एक पाकेर तेल लिनु पनि धेरै समय भएको थियो, अहिले पुल चलेपछि त बट्टरसम्म भन्ने गएर सामानहरू किनेर आउँछु।
4: 73.2 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 40 टन सम्मको भारवाहन क्षमता रहेको सेनानी आर्यजोन श्रेष्ठले जानकारी दिए।
7: अहिलेसम्म नेपाली सेनाले चाहिँ जडान गरेको पुल मध्येको चाहिँ सबसे लामो पुल हो अहिलेसम्मको लागि। यसको चाहिँ रस्टिङ प्रुफ, यो ब्रिज चाहिँ एकदम रस्टिङ प्रुफ पनि छ, वेदर इफेक्ट कम हुन्छ, जबसम्म चाहिँ बाढीले नहानेसम्म यो पुललाई चाहिँ कुनै पनि असर पर्दैन, यो पर्मानेन्ट ब्रिज सर नै हो।
4: बाढीबाट प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री ढुवानी गर्न र आवत जावत गर्न बाढी प्रभावित क्षेत्रको अन्य स्थानहरूमा पनि भेली ब्रिज र झुलुङ्गे पुलहरू निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरूसहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। अर्को विषय, काठमाडौँलाई तराईसँग जोड्ने एउटा मुख्य सडक पृथ्वी राजमार्गको 900 मुगलिङ खण्डमा पछिल्लो समय बारम्बार अवरोध देखा परेसँगै आज राति उक्त सडक खण्ड बन्द गरेरै मर्मतको काम हुने अधिकारीहरूले बताएका छन्। दशैं लागिसक्दा गाउँघर फर्कनेको चाप बढे पनि पछिल्ला वर्षा र 1.5 महिना अघिको रसुवा बाढीका कारण विभिन्न ठाउँमा उक्त खण्डमा समस्याहरू देखिएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले भनिन्,
8: तर्फले अवरोध भएको थियो, त्यसलाई हामीले 2 दिन लगाएर काम गऱ्यौँ अनि सबै इक्विपमेन्ट अब जनशक्ति लगाएर काम गरिसकेपछि हुन्छबाट खोलिएको अवस्था हो र केही काम कम्प्लिट हुन बाँकी भएको हुँदाखेरि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि बाटो दुईतर्फ रूपमै बन्द गरेर मर्मसम्हार गर्ने काम भइरहेको छ।
0: त्यसपछि चाहिँ अवरोधहरू हुँदैन कतै पनि, त्यो बाटोमा दुईतर्फी नै चल्छ,
8: थप क्षति भएन, अब पानी परेन भने त दुईतर्फी नै सबै ठाउँमा दुईतर्फ नै चलिरहेको हुन्छ, समस्या छैन। कृष्णगिरीमा पनि अलिकति मर्मसम्हार
0: धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम। अब लागौँ भारत, जहाँ निर्वाचन आयोगका प्रमुख विरुद्ध सर्वोच्च अदालतमा आफूहरूले निवेदन दर्ता गरेको प्रदर्शनकारीहरूले बताएका छन्। राजधानी दिल्लीमा हजारौँ मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। दिल्लीको सुरक्षा सतर्कता बढाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
3: व्यङ्ग्यात्मक अभियान मार्फत बनेको ककरो जनता पार्टीले पछिल्ला दिनहरूमा मुख्य निर्वाचन आयुक्त विरुद्ध प्रदर्शन घोषणा गरेको छ, जसमा काङ्ग्रेससहितका विपक्षी दलहरूले पनि सक्रिय रूपमा सहभागिता देखाएका छन्। नारा लगाउँदै प्लेकार्ड हल्लाउँदै प्रदर्शनकारीहरू आज सर्वोच्च अदालततर्फ जान खोजेका थिए। प्रहरीले उनीहरूलाई अघि बढ्न नदिँदा केही बेर धकेलाधकेल समेत भएको थियो। विपक्षी नेताहरूले वैकल्पिक बाटोबाट सर्वोच्च अदालत पुगेर मुख्य निर्वाचन आयुक्त विरुद्ध निवेदन दर्ता गरेको नेता राहुल गान्धी को समूहले बताएको बीबीसीका एकजना संवाददाताले जनाएका छन्। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्लीमा सुरक्षा व्यवस्था कडा तुल्याइएको छ। 6 वटा प्रमुख मेट्रो स्टेसनहरू बन्द गरिएका छन्। शनिबार र आइतबार भन्दा आज फरक के देखियो भने ऱ्याली निकाल्न अनुमति दिएको थियो। अधिकारीहरूले एउटा आदेश जारी गर्दै आन्दोलन गर्ने प्रख्यात स्थल जन्तर मन्तरमा धरना र विरोध प्रदर्शन गर्न रोक लगाएका छन्। तर बदलामा केही टाढा रहेका 3 वटा स्थान विरोध प्रदर्शन गर्न पाउने गरी निर्धारण गरिदिएका छन्।
0: हवस्, त्यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
4: ए तिमी यति चिन्तित किन के भयो फेरि
3: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
4: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
3: कस्तो खबर
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टर्नल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
3: ए साँच्चै
4: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
3: ए त्यो त झन् राम्रो
4: हो नि डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
3: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
4: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
3: यो त पुरा प्याकेज जस्तै भयो नि
4: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
3: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081-531-860 र 081-531-861
4: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98614169।
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
0: बर्जर पेन्स
2: साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
3: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
2: वाह साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
3: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु

0: ರಂಗಾ ಉದಯದೇಸ್ ಮೇರು ಎವರೆಸ್ಟ್
1: यामाहा ब्लू फेस्ट यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा शोरूम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा शोरूममा आएर दोब्बर खुशीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जीतको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा शोरूम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045998921। यामाहा ब्लू फेस नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा शोरूम कारकाँदो नेपालगञ्जमा।
2: अब सुन चाँदीका गहना किन्न टाढा जानु पर्दैन। नेपालगञ्जको सुर्खेत रोडमा रहेको एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्समा आफ्नो मनपर्ने गहना आफ्ना प्रियजनका लागि उपहार दिन अनि जीवनका विशेष पललाई अझ यादगार बनाउन सक्नुहुनेछ।
3: तपाईँको खुसी र रोजाइसँग जोडिएको सुन चाँदी पसलको गन्तव्य श्री नेपाल ज्वेलर्समा आजै जानुहोस्। नेपालगञ्ज सुर्खेत रोड स्थित एकमात्र सुन चाँदी पसल श्री नेपाल ज्वेलर्स नेपाल नबिल बैङ्कको तल रहेको छ।
2: हजुर, विवाह होस् वा चाडपर्व, शुभ कार्य होस् वा आफ्नो मनको रोजाई, गहनासँग जोडिएका हरेक खुसीका पलमा सम्झनुहोस् श्री नेपाल ज्वेलर्स। तपाईँले पुराना गहना ल्याएर वा नयाँ डिजाइनका गहना पनि लिन सक्नुहुनेछ। थप जानकारीका लागि 98582168664।
3: श्री नेपाल ज्वेलर्स नेपालको सुर्खेत रोडको एकमात्र सुन चाँदी पसल, गहनामा सुन्दरता, मायामा आत्मीयता। आजै सम्पर्क गर्नुहोस्।

94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363.

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षाप्रेमी बुद्धिजीवी व्यापारी उद्योगी समाजसेवी तथा शुभचिन्तकहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
3: विद्यालय परिवार समावेशिङ स्कुल बाइपास रोड नेपालगञ्ज 4 बाँके सम्पर्क नम्बर 081531337।
4: यामाहा ब्लू फेस्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखाना नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानादो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक टू ह्विलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045998921। यामाहा ब्लू फेस्ट नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
5: अब नेपालगञ्जमै लिनुहोस् नेपालकै दोस्रो 3D पोर्ट्रेट कफीको मजा।
6: हो, अब तपाईँले आफ्नै फोटो प्रिन्ट भएको कफी पिउन सक्नुहुन्छ। आफ्नो फोटो आफ्नै कफीमा।
5: स्वागत छ नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्टमा, जहाँ पाइन्छन् कफीका विभिन्न भेराइटी सँगै नेपाली, इन्डियन र चाइनिज खानाका स्वादिष्ट परिकार। स्वागत छ नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्टमा, जहाँ पाइन्छन् कफीका विभिन्न भेराइटी सँगै नेपाली, इन्डियन र चाइनिज खानाका स्वादिष्ट परिकार।
6: शान्त वातावरण, उत्कृष्ट एम्बियन्स, बर्थडे पार्टी होस् वा क्यान्डल लाइट डिनर, हरेक स्पेसल मोमेन्टलाई अझ स्पेसल बनाउने पर्फेक्ट डेस्टिनेसन।
5: त्यसैले साथीभाइसँग रमाइलो गर्न होस् वा प्रियजनसँग क्वालिटी टाइम बिताउन
6: आउनुहोस् नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्ट। स्थान कारकादो नेपालगञ्ज भाटबटेनी नजिकै पुरानो यातायात कार्यालय रहेको भवनमा।
5: आजै भिजिट गर्नुहोस् र आफ्नै 3D पोर्ट्रेट कफीको मजा लिनुहोस्।
6: सम्पर्क फोन नम्बर 97692 45003 र 98581862। यसका साथसाथै यहाँ बर्थडेका लागि केकहरू पाइनुका साथै डेलिभरी पनि गरिन्छ। के तपाईँ घरका लागि नयाँ टेलिभिजन, फ्रिज, एसी वा वासिङ मेसिन किन्दै हुनुहुन्छ?
5: त्यसो भए अब टाढा जानु पर्दैन। तपाईँको आफ्नै विश्वासिलो नाम मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन।
6: 26 वर्षदेखि गुणस्तरीय सेवा र ग्राहकको विश्वास जित्दै आएको मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब नेपालगञ्जको सुर्खेत रोड डायमन्ड होटल लाइनमा नयाँ शाखा सहित तपाईँको सेवामा।
5: हायर, सामसुङ, हुन्डाई लगायतका चर्चित ब्रान्डका टेलिभिजन, एसी, एयर कुलर, डबल डोर फ्रिज, वासिङ मेसिन, किचन तथा विभिन्न घरायसी इलेक्ट्रोनिक सामान अब एउटै छानामुनि।
6: साथै विभिन्न ब्रान्डका एसीको बिक्री तथा मर्मत सेवा पनि उपलब्ध छ।
5: गुणस्तरीय सामान, उचित मूल्य, आधिकारिक सेवा र ग्राहक मैत्री व्यवहार, यही हो मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसनको पहिचान।
7: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन, विश्वासको 26 वर्ष, गुणस्तरीय इलेक्ट्रिकको पहिलो रोजाई।
5: पुरानो शाखा न्यू रोड कल्पत्रु होटेल नजिक नेपालगञ्ज, नयाँ शाखा सुर्खेत रोड डायमन्ड होटेल लाइन नेपालगञ्ज।
6: सम्पर्क फोन नम्बर 9805535601 र 9805535602।
5: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब तपाईँको अझ नजिक।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 सम्मको निशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4217-444 वा www.subisu.net.np।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ चाहिँ अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर

0: तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए त्यो त झन् राम्रो
0: हो नि। डाक्टर पूनम आचार्य एमबीबीएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबीबीएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
0: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
0: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
0: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 को सोफा किन्नुहोस्, 35,000 कै फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
1: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 जना भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
0: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 जनालाई 35,000 रुपियाँको सोफा निशुल्क।
1: नेपाल भर डेलिभरी, 15 वर्ष सम्मको ग्यारेन्टी।
0: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-4870।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।
7: यामाहा ब्लू फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू, साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्।

0: यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारकाँदो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045998921। यामाहा ब्लू फेस, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।